दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्दा पाउनुहोस् सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई, नागरिकता भए पुग्छ।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। बजारमा उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिण्डर साट्न पाइने भएको छ। दशैंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीका ग्यास सिलिण्डर साट्ने व्यवस्था गर्ने तयारी गरिएको हो। कटस्थापनादेखि फूलपातीसम्म उपत्यकाका विभिन्न 6 स्थानबाट उपभोक्ताले ग्यास सिलिण्डर साट्न सक्ने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।
3: सरकारले 8 देखि 11 असोजसम्म विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित स्थानीय तहलाई विपत्त संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोर्खा, मनाङ, म्याग्दी, बागलुङ, पर्वत र नवलपरासी, बर्दघाट, सुस्ता पश्चिमका विभिन्न गाउँपालिकालाई विपद संकटग्रस्त घोषणा गरेको हो।
2: नेपाल सरकारले नागरिकलाई चाडपर्वको समयमा सहज, सुरक्षित र भयमुक्त वातावरण सृजना गर्न तथा प्रशासनिक सेवालाई थप पारदर्शी र प्रविधि मैत्री बनाउन सबै निकायलाई क्रियाशील गराएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले शुक्रबारको साप्ताहिक प्रेस ब्रिफिङमा आसन्न चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन र शान्ति सुरक्षालाई प्रभावकारी बनाउने विषय प्राथमिकतामा रहेको जानकारी दिएको छ। चाडपर्वमा अत्याधिक चाप हुने क्षेत्रमा शान्ति सुरक्षा, सवारी साधनको प्राविधिक परीक्षण, भाड़ादर अनुगमन, दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको कड़ाईका साथ पालना गराउने व्यवस्था समेत मिलाइएको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे गृह कार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लुकबहादुर पौडेल छेत्रीले गृह कार्य भइरहेको जानकारी दिनुभयो। नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा भ्रमण हुने प्रवक्ता छेत्रीको भनाई छ।
2: पार्टीबाट कार्यभारमा परेका नेताहरूसँग मिलेर छुट्टै समाजवादी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेका वरिष्ठ नेता झलनाथ खनालमाथि नेपाली कम्युनिष्ट पार्टी नेकपाले तत्काल कार्यवाही नगर्ने भएको छ। खनालको धारणा सुनेपछि मात्रै आवश्यक निर्णय लिने निष्कर्षमा पार्टी पुगेको छ। शुक्रबार पेरिस डाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकमा खनालको अनुपस्थितिबारे छलफल भएको थियो। अस्वस्थताका कारण बैठकमा सहभागी हुन नसकेको जानकारी खनालले गराएको बैठकमा बताइएको छ। उनको विषयमा अर्को बैठकबाट निर्णय गरिने समेत बताइएको छ।
3: मलेसिया सरकारले श्रमिकको न्यूनतम तलब 2,000 रिंगिट बनाउने भएको छ। जून 2027 श्रमिकले न्यूनतम तलब 2,000 रिंगिट पाउने प्रधानमन्त्री दत्तुक श्री अनवर इब्राहिमले बताएका छन्। मलेसियामा यसअघि न्यूनतम तलब 1,700 रिंगिट थियो। तलब बढ़ाउने निर्णयबाट 40 लाख भन्दा बढ़ी श्रमिक लाभान्वित हुने मलेसिया सरकारले जनाएको छ।
2: कास्कीको पोखरा महानगरपालिका 28 ओखले स्थित भीरमा हिजो बिहान स्कूल बस दुर्घटना हुँदा 4 विद्यार्थी र 1 स्थानीयवासीको मृत्यु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले छानबिन समिति समेत गठन गरेको छ। करिब 6:30 बजेतिर माछ थानाबाट कालिका इंग्लिस बोर्डिङ स्कूलका विद्यार्थी लिएर जाँदै गरेको G2 ख 1417 नम्बरको बस ओखलेको भीरमा दुर्घटनामा परेको थियो।

0: एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशी को कनेक्शन।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पर्वमा सिजीका साना घर आयसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा छोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। साउदी अरबको रियाद विमानस्थलमा हुथी समूहले आक्रमण गर्दा तीनजनाको मृत्यु भएको छ। साउदी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार आक्रमणमा केही व्यक्ति घाइते भएका छन्।
3: अब खेल खबर। सरकारले जापानको आइची नागायोमा भएको विश्व संस्करणको एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। मन्त्री परिषद बैठकले खेलाड़ी प्रशिक्षक र व्यवस्थापनलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको हो। एसियाडमा नेपालका लागि महिला कबड्डी टोली र कराते खेलाड़ी तेन्जिङ शेर्पाले काँस्य पदक जितेका थिए। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँस्य जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। राष्ट्रिय खेलकुद विकास नियमावली 1979 ओलम्पिक एसियाली खेलकुद जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाड़ीले पाउने पुरस्कारको व्यवस्था छ।
2: अब विचार विश्लेषणको पालो। मासुमा आत्मनिर्भरताको सवाल शीर्षकमा स्वादेश मणि पोखरेलको विचार कान्तिपुरमा छापिएको छ। नेपालमा खसी बोका उत्पादन बढ़ेर आयातमा भारतमाथिको निर्भरता घटे पनि दशैंका बेला आन्तरिक उत्पादनले माग धान्ने विषयमा अझै चुनौती कायम छ। उत्पादक किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगो मासु किन्नुपर्ने अवस्थाले आत्मनिर्भरता कमजोर बनाउने भएकाले सहकारी व्यवस्थित बजार पशु स्वास्थ्य बीमा र बजार सूचना प्रणाली आवश्यक छ।
3: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: नमस्कार हल्दर साहब, क्यानन तपाई त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
5: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
4: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ। साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूगु सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
5: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
6: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूगु सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
7: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
6: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-78।
8: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 6 बजेको छ।
9: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
8: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4।
1: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
2: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको हो। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
1: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
3: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपड़ा सिलाई सहित मात्र 6,500 र चेक कोटको कपड़ा सिलाई सहित मात्र 5,000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपड़ामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
1: तपाईहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
2: युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
1: मोबाइल 9845673790 र 9811929062।
0: रेडियो आदिखोला 105.4।

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बस यतिखेर तपाईँ 350 भन्दा बढी रेडियो मार्फत सुनिराख्नु भएको छ भने डिजिटल प्लेटफर्मका विभिन्न माध्यमहरूबाट पनि सुनिराख्नु भएको छ। आदरणीय श्रोता, यतिखेर फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आइरहेका छौं भने युट्यूब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि तपाईँ सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि यतिखेर सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बसमा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनैतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। आदरणीय श्रोता, सभापति निर्वाचित भएका गगन कुमार थापाले यतिखेर नेपाली कंग्रेसको सभापतिमा निर्वाचित भइसके पछाडि 6,584 मत प्राप्त गरेका छन्। त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्कीले भने 375 मत प्राप्त गरेका छन्। आदरणीय श्रोता, यो अवस्थामा सभापतिले 93% मत प्राप्त गर्दै गर्दाखेरि 375 मत, यो पनि धेरै ठूलो मत उनले पाएका छन्। श्यामकृष्ण खड्कीले गगन कुमार थापा सर्वशक्तिशाली हुँदै गर्दाखेरि श्याम कुमार खड्कीले समेत प्रतिस्पर्धा गर्दा 375 मत पाउनु भनेको अहिलेको अवस्थामा निकै धेरै मत मान्न सकिन्छ, यसलाई पनि आकलन गर्न सकिन्छ। गगन थापालाई पनि उनले चुनौती दिन खोजिरहेका थिए आदरणीय श्रोता। तर गगन कुमार थापा नेपाली कंग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनु भएको छ। अन्य पदाधिकारीको मतगणना भने बाँकी रहेको छ। सभापति बाहेकका पदाधिकारीको मतपेटिका भने पार्टी कार्यालय सानिपामा लगिएको छ। उक्त मतगणना आज दिउँसो मात्र गर्ने तयारी भएको बताइएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले यस विषयमा पनि जानकारी गराउनु भएको छ। हामी एकछिनमा कुराकानी पनि गर्नेछौ। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855 54313 र 9141 43 32।
1: मूल्य होइन, स्वास्थ्य रोजौ।
2: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
3: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
2: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
3: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौ।
2: एसई वा सो भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ, एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
3: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिकेजुङ्गा पोखरा।
2: सम्पर्क मोबाइल 9800103260 र फोन 0167531366।
3: डाफे हस्पिटालिटी एकाडेमी, सेपिङ हस्पिटालिटी लिडर्स।
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है। मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
4: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
4: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
0: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
0: मोबाइल नम्बर 9855 19076, 9861 71 96 76 र 9817 16 82 23।
1: होइन, के भयो, किन बन्द भएको गाडी?
0: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
0: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
0: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
5: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
2: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
5: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ आठ जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
2: फोन नम्बर 0364-41-502, मोबाइल 9855-40-502 र 9460-51-401।
6: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
7: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
6: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
7: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ।
6: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
7: हाम्रा सेवाहरू:
6: दाँत तथा मुखको परीक्षण,
7: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
7: दाँत टल्काउने,
6: मुख गनाउने समस्याको उपचार,
7: दाँत रङको सिमेन्ट भर्ने,
6: दाँतको जरेदेखिको उपचार,
7: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
6: साधारण दाँत निकाल्ने,
7: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
6: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
7: गिजाको शल्यक्रिया,
6: कृत्रिम दाँत राख्ने,
7: दाँत रङको वा मेटलको खुर लगाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार
7: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
6: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ पीआईपी टोल राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
7: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0365900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
8: रेडियो आदिखोला 105.4
9: ढिला भयो, ढिला भएको कारणले गर्दाखेरि हामीले करिब एक बजे मात्रै सभापतिको मतगणना कार्य सुरु गरेको अवस्था हो।
10: अब सभापतिको मत एक बजेबाट सुरु गर्नु, कति समय लाग्यो सभापतिको मत गर्न राजुजी?
9: फाइनल मतगणना गर्नको लागि हामीले अहिले 5 बजे मात्रै मतगणनाको परिणाम प्राप्त भयो, 4 घण्टा हामीलाई करिब करिब लाग्यो। त्यो सर्ट लिस्टिङ गरियो हामीले र जुन मतगणनाको लागि चाहिँ जुन हामीले चाहिँ आज मत खसेको थियो त्यो मत अत्याधिक मात्रामा हजुरको करिब करिब 96% मतदान भएको थियो।
10: सभापतिको हकमा कति मत चाहिँ खस्यो टोटलमा, अनि त्यसपछि कति बदर भयो, कस्तो रह्यो मत पत्रको चाहिँ स्थिति?
9: 6584 मत गगन कुमार थापाले प्राप्त गरेर विजयी हुनुभएको छ। उहाँको निकटतम प्रतिद्वन्दी श्याम कृष्ण खड्गीले चाहिँ हजुरको 375 मत प्राप्त गर्नुभयो र 54 मत चाहिँ बदर भएको अवस्था छ हजुरको।
10: अब मतगणना बाँकी पदाधिकारीको मतगणना चाहिँ कतिखेरबाट हुन्छ, कसरी हुन्छ?
9: बाँकी पदाधिकारीको हकमा आज 1 बजे हामीले पार्टी कार्यालयमा चाहिँ उपसभापतिका प्रत्याशी र महामन्त्रीका प्रत्याशीहरूलाई पार्टी कार्यालयमा बोलाएको छौँ र उहाँहरूसँगको छलफल पश्चात सम्भवत आजै हामी चाहिँ उपसभापति र महामन्त्रीको पनि मतगणना कार्य सम्पन्न गर्छौँ भन्ने विश्वास लिएका छौँ।
10: अब भनिसकेपछि चाहिँ अब सबैको मत गणना चाहिँ आज दिउँसो 1 बजेबाट हुन्छ होइन बाँकीहरूको?
9: हजुर, बाँकीको आज 1 बजेबाट सुरु गर्ने योजना छ।
10: अब हिजो मतदानका क्रममा चाहिँ के कस्तो स्थिति बन्यो दिउँसोभरि मतदान गर्ने क्रममा? अब कतिखेरदेखि सुरुवात भएर चाहिँ कति रातिसम्मै यहाँले भनिसक्नुभयो 9 बजेसम्म मतदान भयो भनेर होइन, कस्तो स्थिति रह्यो चाहिँ? अब किनभने तपाईँहरू त अब विद्युतीय माध्यमबाट जानुपर्ने स्थितिमा अब हामीले त्यो फेरि त्यो बक्समै खसाल्नुपर्ने स्थिति पनि बन्यो, यो किन भयो, यो कहाँनिर कि तयार नपुग्या हो कि यो के हो कारण चाहिँ?
9: मुख्यतः हामीले बुझ्नुपर्ने कुरो के छ भन्दाखेरिको अवस्थामा काँग्रेस पार्टीको चाहिँ जुन किसिमको भोटको प्याटर्न छ, विधानको जुन व्यवस्था छ, विधानमा भएका जुन क्लस्टरका चाहिँ प्रोभिजनहरू रहेका छन्, त्यो प्रोभिजन हेर्दाखेरिको अवस्थामा 7300 जुन हाम्रो मतदाता हुनुहुन्थ्यो, 7300 मतदाताका माझमा भोटिङ मेसिन इलेक्ट्रोनिक मेसिनमा हामी प्रवेश गर्दाखेरिको अवस्थामा त्यो करिब करिब हजुरको 36 घण्टा चाहिँ निरन्तर रूपमा चाहिँ मतदान गर्नुपर्ने अवस्था देखिन्थ्यो। हामीले यस विषयमा प्राविधिक रूपमा चाहिँ हामीले चाहिँ सम्पर्क पनि राखेका थियौँ उहाँहरूसँग, राख्दाखेरिको अवस्थामा उहाँहरूले 110 मोनिटर छ भन्नुभएको थियो, एकसाथमा 110 चाहिँ मतदाताहरूले मतदान गर्दाखेरिको अवस्थामा पनि त्यसलाई करिब करिब 40 मिनट लाग्छ भन्नुभएको थियो, त्यसलाई डिभाइड गर्दाखेरिको अवस्थामा 36 घण्टा लाग्ने। अब निरन्तर 36 घण्टासम्म मतदान गर्नुभन्दा एक दिनमै चाहिँ ब्यालेटको माध्यमबाट मतदान गर्नु सहज हुन्छ भन्ने कुरो सबैको आम सबै कार्यकर्ता र पार्टीका पदाधिकारीहरूको छलफलबाट एउटा निष्कर्ष निकालियो र त्यस कारणले गर्दाखेरि हामी चाहिँ फेरि पनि यसपालि ब्यालेटमै जानुपर्ने अवस्था आएको अवस्था हो।
10: अब अहिले हेर्दाखेरि चाहिँ कस्तो रह्यो, कसैले प्यानल बनाएर अलिकति यो लिस्टिङ बाँड्ने गुट बनाउने खालका पनि देखिन्छन् नि त यो महाधिवेशनमा, त्यस्तो रह्यो राजुजी?
9: यसपालि समग्र रूपमा हेर्दाखेरिको अवस्थामा हामीले त्यस्तो केही पनि देखेनौ। अत्यन्त उत्साहका साथ चाहिँ सबै मतदाताहरू चाहिँ सहभागी हुनुभएको अवस्था थियो। बिहान 7 बजी हामीले सुरु गर्ने भनिए तापनि त्यहाँको अब पहिलो चरणमा चाहिँ त्यहाँ मतदान स्थलको चाहिँ प्राविधिक रूपमा चाहिँ मिलाउनु पर्ने र विभिन्न किसिमका मुचुर्का गर्नुपर्ने, मतपेटिकामा सिलबन्दी गर्नुपर्ने लगायतका कार्यले गर्दाखेरि हामीले 8 बजेबाट चाहिँ यो मतदान कार्य चाहिँ सुरु गरेको अवस्था हो र 8 बजेबाट सुरु भएको मतदान र यो 23 चाहिँ हजुरको चाहिँ क्लस्टरहरू भएको हुनाले 23 मतपत्रमा चाहिँ आफ्नो चाहिँ अभिमत जाहेर गर्नुपर्ने अवस्था भएको हुनाले चाहिँ केही समय लाग्नु स्वाभाविक हो। तथापि हामीले 8 बजेसम्म पूर्ण रूपमा मतदानको चाहिँ कार्य सम्पन्न भइसकेको पाएका थियौँ र त्यसलाई चाहिँ हामीले प्राविधिक रूपमा चाहिँ सिलबन्दी लगाएर कार्य गर्दाखेरिको अवस्थामा केही ढिला भएको अवस्था हो।
10: कति प्रतिशत जति मत खस्यो? अब किनभने अलिकति लम्बियो पनि महाधिवेशन होइन, अब धेरै ठाउँहरूबाट नेता कार्यकर्ताहरू आउनुभएको थियो, महाधिवेशन प्रतिनिधि आउनुभएको थियो, कतिपय जिल्लामा चाहिँ विवाद मिलाउनकै निम्ति भनेर पनि एक दिन चाहिँ सार्नुपर्ने एउटा परिस्थिति बन्यो। यसका बावजुद पनि यो मत खस्नेको प्रतिशत र यो मत खस्ने क्रमलाई चाहिँ तपाईँहरूले कसरी एनालाइसिस गर्नुभएको छ?
9: यसपटक हजुरलाई हेर्दाखेरिको अवस्थामा नेपाली काँग्रेसको इतिहासमै 165 निर्वाचन क्षेत्रमा चाहिँ को प्रतिनिधित्वहरूको चाहिँ सहभागिता रहेको अवस्था थियो र ती मतदाताहरूमा अत्यन्त उत्साह रहेको थियो। यस्तो चाडबाडको अवसरमा पनि उहाँहरूले चाहिँ आफ्नो मतै जाहेर गर्नुपर्छ भन्ने अभिप्रायले चाहिँ ढिलो हुँदा हिजो हामीले प्राविधिक रूपमा गर्न सकेनौँ र आज सारिएको थियो। आजको दिनमा पनि उहाँहरूले 96%ले चाहिँ मतदान गर्नुभएको अवस्था, 96% भनेको चाहिँ अत्यन्त उत्कृष्ट चाहिँ सहभागिता हो भन्ने मलाई लाग्दछ।
10: ए भनेपछि अब अबको यो जस्तो मतगणनाको सबै क्रम चाहिँ कति समयसम्म लाग्छ होला? कति आजै दिउँसभरि नै भ्याउँछ वा चाहिँ अलिकति टाइम लाग्छ, के हुन्छ?
9: आजै त सकिँदैन हजुरको, यो 23 मतपत्र गर्नु छ। 23 मतपत्र भनिसकेपछि हजुरको 7,000 जुन मतदाताले आफ्नो अभिव्यक्ति व्यक्त गर्नुभएको छ त्यो अभिव्यक्ति गर्नुभएको मतपत्रको संख्या करिब करिब 1,84,000 हुन्छ। 1,84,000 मध्ये आज हामीले 7,000 गर्न सफल भएको अवस्था छ। अब त्यस कारणले गर्दाखेरि हामीले छिटोभन्दा छिटो गर्दाखेरि पनि 3-4 दिन त लाग्न सक्छ,
10: सबै परिणाम आउन करिब करिब 3-4 दिन लाग्न सक्छ होइन?
9: लाग्छ।
10: फास्ट ट्र्याकमा कसरी बनाउनु भएको छ यो त, किनभने चाँडोभन्दा चाँडो चाहन्छन् अब नतिजा सुन्नलाई पनि होइन प्रतिनिधिहरू, कस्तो छ फास्ट ट्र्याकमा हुने सम्भावना के छ? एकै ठाउँमा
9: आज हामी पदाधिकारीहरूको चाहिँ मतगणना सकिसकेपछिको अवस्थामा त्यसपछि चाहिँ हामी चाहिँ हाम्रो सहमहामन्त्रीको चाहिँ मतगणनाको लागि हामी प्रवेश गर्छौँ। सहमहामन्त्रीको जुन क्लस्टरहरू छ विभिन्न त्यसलाई चाहिँ हामी कम्तीमा पनि 7-8 ठाउँमा चाहिँ डिभाइड गरेर छिटोभन्दा छिटो चाहिँ हामी मतदानको चाहिँ एउटा नतिजा प्रकाशित गर्न चाहिँ तयारी गरिरहेको अवस्था छ।
10: अब यो 15 महाधिवेशनले कंग्रेसमा कस्तो खालको उत्साह इनर्जी पैदा गर्यो राजुजी?
9: यो उत्साह अत्यन्त महत्वको साथमा हामीले हेरिएको अवस्था छ। किन भन्दाखेरिको अवस्थामा जुन 7,039 मत जाहेर गर्नुभयो यो आफैमा 96% उपस्थिति भनेको त उहाँहरूमा उत्साह नै हो भन्ने चाहिँ हामीले ठानेका छौँ।
10: अब अहिलेको अवस्थामा कंग्रेसलाई एक दिक्का बनाउने, कंग्रेसलाई बलियो बनाउने, कंग्रेसलाई सग्लो कंग्रेस बनाउने, तर यो सभापतिको जुन किसिमको प्रतिस्पर्धा भयो, प्रतिस्पर्धी उम्मेद्वारले ल्याएको मत पनि त सामान्य मत होइन नि त यो अवस्थामा, होइन? गगन कुमार थापाकै एकरो नेतृत्व सर्वसम्मतको कुरा गर्दै गर्दाखेरि पनि राम्रै मत आएछ होइन प्रतिद्वन्दीको, कसरी बुझ्न सकिन्छ यसलाई चाहिँ?
9: यसलाई यसरी बुझ्न सकिन्छ हजुरको, यो अहिले जुन नियमित महाधिवेशन भएको अवस्था हो, यो नियमित महाधिवेशनमा यो ऊ भन्ने कुनै पनि पक्ष विपक्ष भन्ने यहाँ रहेको अवस्था छैन। त्यो भएको हुनाले अहिलेको महाधिवेशनमा सबै पक्षको चाहिँ सहभागिता रहेको छ भन्ने कुरो चाहिँ जगजाहिर रहेको छ केही पात्रहरूलाई छोडेर भनिसकेपछिको अवस्थामा सबैको प्रतिनिधित्व भएको यो अवस्थामा गगन कुमार थापाले चाहिँ यतिको मत ल्याउनु भनेको यो उत्कृष्ट मत हो भन्ने चाहिँ मलाई लागेको छ।
10: त्यसकारणले गर्दा 93% मत प्राप्त गर्नुभयो सभापतिमा हैन, तर खड्कीले चाहिँ हेर्नुस् त 375 मत ल्याउनु भन्दा हैन उहाँले पनि
9: अब राजनीतिक विषयवस्तु भएको हुनाले मैले धेरै कुरो त बोल्न मिलेन यसमा, तर पनि उहाँ सिम्बोलिक रूपमा चाहिँ केही प्रतिनिधिहरूको पात्रको रूपमा पनि उपस्थित हुनुभएको थियो कि भन्ने पनि हामीले त्यतातिरबाट हेर्दाखेरिको अवस्थामा सिम्बोलिक रूपमा उहाँहरू अत्यन्त कमजोर हुनुहुन्छ भन्ने कुरो पनि देखिन्छ।
10: अब जाँदा जाँदै नेपाली कंग्रेसलाई एकडिक्का बनाएर लैजान सक्ने सामर्थ्य गगन कुमार थापाले राख्नुपर्ने पनि देखियो। अब वरिष्ठ उपसभापतिमा विश्व प्रकाशले निर्विरोध भइ नै सक्नु भएको एउटा परिस्थिति छ होइन, सबैलाई मिलाएर जान सक्ने र बलियो कंग्रेस बन्न सक्ने सम्भावनालाई कसरी हेर्न सकिन्छ आज?
9: यो अहिले नियमित महाधिवेशनबाट जुन एउटा सन्देश प्रवाह भइरहेको छ यो सन्देशबाट के देखिन्छ भन्दाखेरिको अवस्थामा गगन कुमार थापा लगायत उहाँको जुन टिम अब आउँछ नेतृत्व त्यो टिमले चाहिँ नेपाली काँग्रेसलाई चाहिँ एकदम सुदृढ र मजबूत रूपमा चाहिँ अगाडि बढाउँछ भन्ने मैले विश्वास लिएको छु।
10: भनेपछि कंग्रेस अब युवाहरूको कंग्रेस बन्छ होइन?
9: एकदम एकदम त्यसमा विवादै छैन। युवाको बौद्धिक व्यक्तित्वहरूको श्रमिकको आम नेपाली जनताको एउटा विश्वासको पार्टी बन्छ भन्ने मैले विश्वास लिएको छु।
10: आजको महत्वपूर्ण समयका लागि राजुजी म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
9: हस् हस् धन्यवाद।
10: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका केन्द्रीय निर्वाचन समिति सदस्य सचिव राजु कटुवाल। नेपाली कंग्रेसको करिब 96% मत खसेको उहाँले जानकारी गराउनुभयो। 93% मत पाएर सभापतिमा गगन कुमार थापा विजयी हुनुभएको छ। बाँकी मतगणना हुनलाई केही समय लाग्छ, करिब 3-4 दिन लाग्छ भन्नुभएको छ। आजबाट पदाधिकारीको मतगणना हुन्छ, यसपछि हामी फेरि विश्राम लिन्छौं। विश्रामपछि पुनः उपस्थित हुनेछौं। राजुजी म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
9: हस् हस् धन्यवाद।
10: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका केन्द्रीय निर्वाचन समिति सदस्य सचिव राजु कटुवाल। नेपाली कंग्रेसको करिब 96% मत खसेको उहाँले

0: पन्नै लाउँछ।
1: अनि जागिरमा पनि असफलता मात्र।
0: तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनी हिँ।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मिर्दी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846554123 र 9806161052।
4: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
5: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
4: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अरर पमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
5: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308029।
6: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
7: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
6: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
7: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
8: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
4: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
8: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
5: पर्वत जाने गेट, सहारा एग्रोभेट।
9: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
10: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ, अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
9: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
10: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
9: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364146696।
11: रेडियो आदिखोला 105.4।
12: छ खान क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असुल 24 गते शनिबारका दिन हाड जोडनी नसा तथा बाथ विशेषज्ञ डाक्टर दिनेश कुमार विक आउँदै हुनुहुन्छ।
13: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने सलाउन अप्ठ्यारो पर्ने ढाड कमर

0: दुख्ने फुल्ने झमझम गर्ने जोर्नी दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोर्ने नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
1: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
0: उहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनास टाउको दुख्ने टन्सिल भर्ने घाँटी दुख्ने मिल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान छाय क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 03341044 मोबाइल 98460013173।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।
2: रेडियो आदिखोला 105.4
3: दुख दिने एउटा मनस्थितिको साथ अगाडि बढेको सन्दर्भमा अब हाम्रो पार्टीभित्र पनि त्यो खालका आक्रमणहरू सरकारबाट भएका थिए र ती हाम्रो पार्टी अध्यक्षज्यूलाई नै बालनजी प्रधानमन्त्री भएको 24 घण्टा पनि नबित्दै गिरफ्तारी गर्ने उपाध्यक्ष विष्णु पौडेललाई गिरफ्तारी गर्ने लगायतका गतिविधिहरू भइरहेको सन्दर्भमा हामीले लोकतान्त्रिक अधिकारलाई कुण्ठित गर्ने र भारत 23-24 गते पछाडिका मुभमेन्टलाई केही शक्तिहरूले कब्जा लिएर जनताको हक अधिकार र लोकतान्त्रिक हक अधिकारलाई जुन खालको हरण गर्ने परिस्थिति बनेको छ त्यसलाई ठिक ठ्याकमा ल्याउनको लागि अब जनताको संगठित आवाजहरूलाई सशक्त ढंगले बुलन्द गर्नुपर्छ र लोकतान्त्रिक हक अधिकार जनअधिकार र जनताका विकास समितिको दिशामा अगाडि बढ्नुपर्छ भनेर हामीले हाम्रो पार्टीभित्रको एकतालाई मजबुत बनाउँदै विगतमा देखेका अन्तर्विरोधलाई हल गर्दै अब पार्टी चाहिँ सशक्त र संगठित ढंगले अगाडि जाने भनेर हाम्रा वडादेखि गाउँपालिका नगरपालिकासम्मका अधिवेशनहरू गर्ने र मंगसिरमा देशभरिका कार्यकर्ताहरूलाई काठमाडौँमा ल्याएर चाहिँ विशाल प्रदर्शन पनि गर्ने राष्ट्रिय कार्यकर्ता भेला पनि गर्ने सबै प्रदेश तहमा प्रदेश स्तरका भेलाहरू पनि गर्ने र सरकारको अधिनायकवाद निरङ्कुश शैली र महँगी भ्रष्टाचार र जनविरोधी कार्यको विरूद्ध बुलन्द आवाज उठाउँदै एउटा आन्दोलनको वातावरण बनाउनेसम्मको तयारी गरेर हाम्रो पार्टीका बैठकहरू चलिरहेका छन्।
4: अब एउटा कुरा टाइम टाइममा तपाईँले पनि तर्साइरह हुन्छन् होइन, अल्गोरिदमले हो कि वा संचार माध्यमले हो कि कुनै व्यक्तिले हो कि सामाजिक सञ्जालमा पटक पटक केही समाचारहरू आइरह हुन्छन् नि महेश बस्नेतजी।
3: त्यो त अब भोलिको निमित्त को को खतरा छन् भन्ने कुरा बालन सरकारले सूची बनाएकै छ। हिजो मात्रै पनि अनेरा सोभिसँग निकट हाम्रो रत्नराज्य क्याम्पसको सभापति र अनेरा सोभि क्रान्तिसित क्रान्तिकारीसित सम्बन्धित त्रिभुवन युनिभर्सिटीको चाहिँ नि अध्यक्ष रत्नराज्यको लोकेश खड्का सहितका साथीहरूलाई यसले गिरफ्तार गरेको छ र विभिन्न खालका पोलिटिकल मान्छे व्यावसायिक मान्छे न्यायिक क्षेत्रका मान्छेहरू जो चाहिँ बालन सरकारको विरुद्धमा अथवा उसँग आलोचना दृष्टिकोण राख्छ भन्ने ठानेको छ र भोलिका दिनमा वैचारिक र राजनीतिक रूपमा उसको विरुद्ध लाग्ने र भोलिको रूपमा संगठित रूपमा जनशक्ति पहिचान गर्न सक्ने भन्ने हिसाबले भरत दाहालदेखि दुर्गा प्रसाईदेखि विविध व्यक्तिहरूमाथि यसले जुन खालको गिरफ्तारी गरिरहेको छ अब निश्चित रूपमा बालन सरकारको टार्गेटमा म पनि छु भन्ने कुरा मैले बुझेकै छु, अरूले पनि बुझेकै छन् र भोलिको दिनमा सशक्त ढंगले जनपहिचान गर्न सक्ने र भोलिका दिनमा उनीहरूको आवाजलाई सशक्त ढंगले बुलन्द ढंगले जनताको बीचमा पुर्याउन सक्ने र जनतालाई कन्भिन्स गर्न सक्ने व्यक्तिको रूपमा उनीहरूले बालनले मात्र होइन अघिल्लो अन्तरिम सरकार सुशीला कार्कीजीको सरकारले पनि हामीले दुःख दिने पर्याप्त चाहिँ नि प्रयास गरेको हो, अब कुनै ठाउँ र आधार नपाएर दुःख दिन नसकेको त्यो प्रयास त उहाँहरूले गरिरहनु भएको छ भन्ने कुरा त राम्रै अनुभूति भइरहेछ हामीलाई पनि।
4: यसको मतलब मलाई पनि निगरानी गरिरहेछन् भन्ने कुरामा तपाईँ क्लियर हुनुहुन्छ होइन?
3: त्यो त यिनीहरूले उनीहरूभन्दा फरक मत राख्ने हिजो विगत पुराना दलसँग जोडिएका प्रभावशाली नेताहरू लगभग सबैलाई निगरानीमा राखेकी छन्। अब त्योभन्दा पनि मात्र किन, अब अमरेश कुमार सिंहकै भाषामा तपाईँलाई भन्ने हो भने म र पार्टी सभापतिलाई समेत बालेनजीले चाहिँ सीआईबी खटाएर अनसन के अरे निगरानी राख्नु भएको छ भनेर त अमरेश कुमार सिंहले रवि लामिछानेजी समेतको नाम लिएर भन्नुभएको छ नि। त्यसो हुँदाखेरि बालेनजीको मन बाघ त्यो वनको बाघले होइन, मनको बाघले उहाँहरूले यति धेरै खाएको छ कि यो चाहिँ मेरो विरुद्ध लाग्न सक्छ भन्ने आधारमा चाहिँ उहाँले स्वयं आफ्नै पार्टीका नेताहरूमाथि पनि निगरानी बढाउनु भएको छ। त्यो कुरा त घाम जतिकै छर्लङ्गै छ नि।
4: अनि यहाँले भन्दै हुनुहुन्छ मङ्सिरबाट अलिकति अब सशक्त रूपमा सरकारका गतिविधिहरू विरूद्ध चाहिँ प्रतिकार गर्ने भन्दै हुनुहुन्छ। अहिले चाहिँ सरकारकै सूचना चुहाएको के गरेको त्यहाँ चाहिँ साउका पेटीहरू ओसार प्रसार गरेको भनेर चोलेन्द्रलाई राति नै उठाएर पूर्व प्रधान न्यायाधीशलाई चाहिँ स्पष्टीकरण दिनेदेखि लिएर वंशीराज दाहाल सशस्त्रका एआईजी त बर्खास्त नै परिसक्नु भएको छ, कतिपयका घरमा छापा मारिया छ। यो सरकारका विरूद्धका गतिविधि गर्दाखेरि त तपाईँहरूलाई पनि त समस्या छ नि त भोलि।
3: अब लोकतन्त्रमा प्रतिपक्ष भनेको जहिले पनि एउटा वाच डगको भूमिका निर्वाह गर्ने शक्ति हो र उसले सरकारका कमी कमजोरीहरूलाई सशक्त ढंगले सदनदेखि सडकसँग आवाज उठाउने अधिकार राख्छ। अब बालेन सरकार चाहिँ के चाहन्छ भने ऊ अधिनायकवादी र निरङ्कुश ढंगले चल्न खोज्छ र उसका विरूद्ध न्यायालय पनि नबोलोस्, उसको विरूद्ध व्यवस्थापिका संसद पनि नबोलोस्, उसको विरूद्ध जनताका आवाजहरू पनि नबोलोन् र उसले महँगी भ्रष्टाचार अनियमित जे गरे पनि सबै मुख दर्शक भएर बस्थ्यौन् र अनन्त कालसम्म उसलाई सत्ताको साँचो चाहिँ सुम्पिरहन् भन्ने उसले ठान्छ। यो कुरा न मानव जीवनमा सम्भव छ न लोकतान्त्रिक पद्धति अङ्गालेको मुलुकहरूमा यो कुरा सम्भव छ र उसले आफ्नो विरूद्ध न्यायालय पनि आफ्नो विरूद्ध छ भन्ने उसले ठानेको छ। किनभने न्यायालयमा उसले सपना मल्ल प्रधानलाई प्रधान न्यायाधीश नभई नकन पाँचौं मर्यादाको मनोज शर्माजीलाई बनाएर जुन खालको न्यायालयभित्र हस्तक्षेप गरेर न्यायालयभित्र यो सरकारको विरुद्ध निकै ठूलो विद्रोह छ र त्यो विद्रोहको एउटा अङ्ग चाहिँ चोलेन्द्र शमशेर पनि हुन् भन्ने कुरा उसले बुझेको छ र सरकारका विरुद्ध हुने गम्भीर खालका मुद्दाहरूमा भोलि न्यायालय चाहिँ उनको फेवरमा हुँदैन भन्ने कुरा उसले बुझेको छ। त्यही भएर उनले चोलेन्द्रलाई गिरफ्तार गरेर यो छोरी कुटेर बुहारी तताउने भन्ने एउटा चलन जुन छ नेपाली समाजमा, उनले चाहिँ अहिले चोलेन्द्रजीलाई समातेर उनले चाहिँ नि अहिले दुईटा कुरा उनले गरेका छन्। एउटा न्यायाधीशहरूलाई समेत गिरफ्तार गर्न सकिने एउटा कानून ड्राफ्ट गर्दैछौँ हामी भनेका छन् र अर्को साइबर ल ल्याएर उनका विरुद्ध मिडिया र सोसियल मिडियामा आवाज उठाउनेहरू सबैलाई गिरफ्तार गर्ने कानूनको हामी ड्राफ्ट गर्दैछौँ भनेर यिनीहरूले जुन प्रचार सरकारबाट भइरहेको छ एउटा त्यो भने, अर्को चाहिँ नि जो व्यवसायीहरू उनीहरूको अगाडि जिउ हजुर गर्न गएन, जो व्यवसायहरूले उनीहरूलाई बुझाउनु पर्ने उनीहरूको अपेक्षा अनुसारका रकम कलम बुझाउन गएन ती व्यवसायहरू जस्तो हिजो मात्रै पनि नवीन बस्नेत बिन्दा खड्काहरूलाई पनि गिरफ्तार गरे भन्ने कुरा सुनेको छु मैले र ती सबैहरूलाई उनीहरूले गिरफ्तार गरेका छन् र जो उनीहरूको पाउमा गएका छन् उनीहरूको हिसाब किताब मिलाएका छन् र उनीहरूसँग नजिक छन् उनीहरूलाई चाहिँ उनीहरूले फेरि संरक्षण गरेका छन् र ठूल्ठूला हिसेकेहरू हो। जस्तो एउटा मात्रै साथ तपाईँलाई उदाहरण दिने हो भने शहरी विकास मन्त्रालय अन्तर्गत यिनीहरूले अहिले ठुलो रही सडक भनेर 6 अर्ब बजेट विनियोजन गरेका छन् र त्यो 6 अर्ब बजेट चाहिँ कसलाई कहाँ कसरी वितरण गर्ने भनेर एउटा ठूलो सेटिङको आधारमा उनीहरूले बजेट बाँड्दैछन्। यसरी सार्वजनिक खरिद ऐनलाई समेत प्रभावित हुने गरेर उनीहरूले आफ्नो सेटिङ गर्ने र बिचौलेहरू मार्फत रकम संकलन गर्ने लगायत ठूलो धन्दा एकातिर चलाइरहेका छन् भने अर्कोतर्फ चाहिँ एक चरण विक्रम पाण्डे लगायतका व्यक्तिहरू, एक चरण शेखर गोल्चा लगायतका उद्योग व्यवसायहरू, एक चरण अनेक खालका व्यवसायीहरू र उनीहरू अहिले पुरै प्रतिशोधको राजनीतिबाट यति धेरै एङ्जाइटीका शिकार भएका छन् र यति धेरै ग्रसित छन् र उनीहरूसँग सामान्य मतभेद राख्ने सामान्य फरक मत राखेर भोलिका दिनमा उनीहरूको निम्ति यो खतरा हुन्छ भन्ने छानेका सबै व्यक्तिहरूलाई चाहिँ उनीहरूले चाहिँ गिरफ्तार गर्ने, धरपकड गर्ने, दुःख दिने, टर्चर दिने त्यो चाहिँ एकदम यो दिशामा चाहिँ सरकार गएको। त्यही भएर लोकतान्त्रिक हक अधिकार नै पछाडि परेको सन्दर्भमा अब प्रतिगमनतर्फ यो मुलुक गइरहेको छ र त्यसलाई प्रतिगमन सच्याउनुपर्छ, लोकतान्त्रिक हक अधिकारलाई कायम राख्नुपर्छ, जनताको अधिकार गुम्न आँटेको छ त्यसलाई चाहिँ कायम राख्नुपर्छ र अब त जनता समृद्ध नेपाल सुखी नेपाली भनेर हिजो विकास निर्माण आदि इत्यादिका चाहना रोजगारीका चाहना औद्योगिकरणका चाहना बोकेर हिँडेका जनताहरू चाहिँ अहिले चाहिँ नि सरकारको ज्यादा दिनुहोस् महँगी बढ्यो त्यो घटोस् भ्रष्टाचार बढ्यो त्यो घटोस् हामीलाई चाहिँ नि सिङ्गो मुलुक चाहिँ अराजकताबाट ग्रस्त भयो त्यो अराजकता कन्ट्रोल होस् भन्ने अवस्थामा पुगेको छन् र उल्टो दिशामा गइरहेको र प्रतिगमनतर्फ गइरहेको मुलुक र त्यसको नेतृत्व गरिरहेको बालन सरकारलाई जति सक्दो छिटो बिदा दिनुपर्छ जति सक्दो छिटो हटाउनुपर्छ भन्ने मानसिकता सरकारको छ त्यसो भएको हुनाले हामी चाहिँ यो मुलुकलाई चाहिँ एउटा आन्दोलनको माहौल बनाउने दिशातर्फ चाहिँ अगाडि बढिरहेका
4: छौँ। महेश बस्नेतजी एउटा कुरा क्या बालन सरकारले र बालन सरकारसँग रहेका वा बालनसँग रहेका मन्त्रीहरू वा चाहिँ त्यो कित्ताले चाहिँ जतिसुकै गतिविधिहरू गरे तापनि यहाँले लगाएका आरोपहरू केन्द्रित भए तापनि त्यहाँ त सभापति रवि लामिछाने पनि त छन् नि उनी त अलिकति राजनैतिक संस्कारबाट केही समय प्र्याक्टिस गरेर पनि आएका छन् त्यसको भए उनको भूमिका के हो त्यसो अहिलेको अवस्थामा
3: रवि लामिछाने त निजी भएका छन् नि हिजो रवि लामिछानेले जेएनजी आन्दोलनको आडमा आफू दर्जनौ सहकारीका प्रकरणमा जुन संलग्न भनेर जेलभित्र उनी पूर्व पक्षमा थिए र त्यसबाट उनले तोडेर निस्केर पछि राष्ट्रपाको एउटा जुन जनमत जबरजस्त प्रकट गरेर त्यसलाई उनले चाहिँ म्याक्सिमम दुरुपयोग गर्दै कानुनी अडचनहरू हटाएर अहिले उनी चाहिँ केही समय जेलमुक्त भएका छन् र हिजो उनले यो सबै प्रक्रियामा आफ्नो लाभ र आफ्नो पार्टीको हितको गर्नुपर्छ भनेर उनले बालकसँग जबरजस्त न सैद्धान्तिक न वैचारिक न उहाँहरूको बिचको कुनै मन मिल्ने खालको परिस्थिति उहाँहरू मिल्नुभयो र जनताले पनि ठूला दलहरूप्रति ठूलो भ्रम पालेर एउटा मास इन्जाइटीको शिकार भएर दुई तिहाई दिने एउटा परिस्थिति बन्यो अहिले चाहिँ नि उहाँहरूको अवस्थामा के देख्छु भने जोगीदेखि भैँसी डराउने भैँसीदेखि जोगी डराउने खालको एउटा स्थिति देख्छु र रवि लामे सार्नेजीले आफ्नो पार्टीको विधानमा नै संसदीय दलको नेतालाई पार्टीले जुनसुकै बेला पनि हटाउन सक्ने र फिर्ता गराउन सक्ने भन्ने खालको प्रावधान राखिसके पछाडि पालनजीहरू एकातिर रविजीलाई पुरानो केस लगाएर गिरफ्तार गर्ने तसम्मको तयारी र भोलि आफू पार्टीबाट र जनताबाट आन्दोलनबाट असुरक्षित हुने स्थिति हुँदा संसद विघटन लगायतका सबै खालका चाहिँ नि गतिविधि र हरकतहरू गर्न पालनजीहरू तयार गरेको जस्तो देखिन्छ अब रविजीहरू पनि जुनसुकै बेला पनि जस्तो नेपाली कङ्ग्रेसको महाधिवेशनमा गगनजीलाई सुझाव दिएको जस्तो गरेर उनले पार्टीभित्र असहयोग गर्ने पार्टी कमजोर हुन पार्टी ध्वस्त बनाउनेहरूलाई चाहिँ कारवाही गर्ने कुरामा तपाईँलाई म दोस्रो सुझाव दिन्छु भनेर जुन कुरा बोले त्यो चाहिँ नि गगनहरूतिर भन्दा पनि बालनहरूतिर लक्षित गरेर बोलेका भन्ने कुरा बालनजीहरूको बुझाइ र रविजीहरू पनि कङ्ग्रेसजी लगायतका रविजीहरूका सांसदहरूले पार्लियामेन्टमा जुन ढङ्गले अभिव्यक्तिहरू दिन थाल्नु भएको छ जुनसुकै बेला पनि बालनलाई संसद दलको नेताबाट हटाउने ढङ्गले रविजीहरूको पनि तयारी छ र रविजीले बाढी पहिरो लगायतका सन्दर्भमा जुन खालको सर्वदलीय बैठकहरू डाकेर सर्वदलीय संयन्त्र निर्माण गरेर सरकारलाई चाहिँ सल्लाह सुझाव दिन खोजे त्यो कुरालाई त बालनजीले धोती लगाइदिएर चाहिँ नि इग्नोरै हालिदिएको अवस्था छ त्यसो हुँदाखेरि रविजी चाहिँ नि अहिले एउटा निर्य मुखदर्शक भएर बालनजीका सबै हरकत र ज्यादतीहरू चाहिँ नि हेर्ने बाहेक अरू केही पनि गर्न सक्ने भूमिकामा उहाँ हुनुहुन्न त्यसो हुँदाखेरि उहाँहरूको यो अन्तर्विरोध चाहिँ कुण्डित ज्वालामुखी फुटेर चाहिँ प्रकट हुन्छ र त्यो चाहिँ धेरै लामो समय पूर्ण पर्ला जस्तो लाग्दैन मलाई।
4: अब जेएनजी विद्रोहको एउटा माग थियो जेएनजी को चाहिँ एउटा भावना थियो तर नेकपा एमाले चाहिँ आफूलाई रिफर्म गर्न किन सकेन उल्टै पूर्व राष्ट्रपति अथवा राष्ट्रपति जस्तो दुई दुई कार्यकाल खाइसकेको गरिमामय पदमा बसेको व्यक्तिलाई ल्याएर पूर्व प्रधानमन्त्रीको अण्डरमा पूर्व राष्ट्रपतिलाई राख्न बाहेक अरू के परिवर्तन गर्नुभयो तपाईँहरूले कसरी रिफर्म भयो एमाले त्यसो भए?
3: अब रिफर्मको आवश्यकता के हो रिफर्मको बुझाइ के हो रिफर्मको माग के हो भन्ने कुरा स्पष्टसँग बुझ्नुपर्छ। अब संकटको बेलामा नेतृत्वलाई गल हत्याएर जसरी शेरबहादुर देवाजीलाई जेएनजी आन्दोलनको बेलामा हातपात गर्ने समग्र गतिविधि भएर हुन त काङ्ग्रेसभित्रको आन्तरिक कुरा हामीले धेरै बोल्नु राम्रो होइन र शेरबहादुर देवाजीले संकटको बेलामा जुन ढङ्गले विस्थापित गर्ने प्रक्रिया काङ्ग्रेसले अवलम्बन गर्यो त्यो कुरा हामीले चाहिँ पछ्याएनौँ र हामीले संकटको बेलामा नेतृत्वलाई अझै स्थापित गर्नुपर्छ र विशेष गरेर केपी शर्मा ओलीज्यूलाई चाहिँ राष्ट्रियता लोकतन्त्र र समृद्धिको लागि उहाँले खेल्नुभएको भूमिका कारणले र नेपालमा हिजो चाहिँ नि सूच्य नक्सा जारी गरे बापत हिजो चाहिँ नाकाबन्दी सामना गरेर चाइनासँग गएर व्यापार र पारवन सन्धि गरे बापत मुलुकले चाहिँ ल्यान्ड लक कन्ट्रीबाट ल्यान्ड लिङ्क कन्ट्री बनाए बापत उत्तर दक्षिणका सीमाहरूलाई केन्द्रित गरेर सड़क निर्माण भौतिक पूर्वाधारका ठूल्ठूला फड्को मारे बापत जुन खालको आक्रमण चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूबाट गरेर बालनजी रविजी सुजनजी लगायतका व्यक्तिहरूलाई 4 अर्ब रुपियाँ चाहिँ नि लगानी गरेर अमेरिकी सरकारले जुन ढंगले गर्यो भन्ने कुरा त अमेरिकाको ग्रे जोनको लिक भएको रिपोर्ट र इन्फर्मेसनको आधारमा यी तमाम कुरा आइसकेको सन्दर्भमा अब यतिखेर हाम्रो पार्टी र हाम्रो नेताहरूलाई जुन ढंगले घेराबन्दी गरिएको छ त्यसको विरूद्ध चाहिँ सशस्त्र प्रतिवाद गर्नुपर्छ, नेतृत्वलाई स्थापित गर्नुपर्छ र रिफर्म भनेको कुरा चाहिँ नि पार्टीलाई संगठित रूपमा बलियो बनाउने, रिफर्म भनेको हिजोको जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउने, अझ सुमधुर बनाउने, अझ जनताका सरकारका मुद्दा र सामाजिक न्यायका कामहरू अझ विस्तृत गर्ने, पुस्ता हस्तान्तरणको कुरा चाहिँ नि अघिल्लो पुस्ताका योगदान इतिहास र क्षमतालाई सम्मान गर्दै पछिल्लो पुस्तालाई क्रमशः विकसित र प्रशिक्षित गर्दै क्षमावान बनाउँदै उनीहरूलाई भूमिका दिने र नेतृत्व हस्तान्तरणको कुरा भनेको चाहिँ नि मूलभूत रूपमा हाम्रो जस्तो पुरानो पार्टीमा 3 पुस्ता जुन ढंगले विद्यमान छ, अघिल्लो पुस्ता, दोस्रो पुस्ता र तेस्रो पुस्ता, त्यो 3 पुस्ताको संयोजन गरेर नेतृत्वमा पार्टी अगाडि बढाउने र पछिल्लो पुस्तालाई वैचारिक र राजनीतिक रूपमा मजबुत बनाउने, पछिल्लो पुस्ता राष्ट्रियतर्फ त्यति धेरै गरी सचेत छैन, देशभक्ति उसँग त्यति धेरै देखिँदैन र पछिल्लो पुस्ता चाहिँ नि सामाजिक भन्दा पनि असामाजिक र अराजनीतिक र अराजक गतिविधिमा ऊ अगाडि हिँड्न खोजेको छ, अनुशासनहीन ढङ्गले हिँड्न खोजेको छ भन्ने आम बुझाइ भएको सन्दर्भमा पछिल्लो पुस्तालाई अझ राष्ट्रप्रति जिम्मेवार बनाउँदै अनुशासित बनाउँदै उनीहरूलाई नेतृत्व सम्पन्न ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने हाम्रो परिभाषा हो। जहाँसम्म पूर्व राष्ट्रपतिज्यूको आगमनको कुरा छ, पूर्व राष्ट्रपतिज्यू चाहिँ हिजो एउटा संविधानको संरक्षक, मुलुकको चाहिँ नि अभिभावक र एउटा गणतन्त्रको प्रतीकको रूपमा काम गरिसकेको व्यक्ति कम उमेरमा नै पार्टीको जिम्मेवारी दियो र उहाँ चाहिँ लामो समय चाहिँ त्यतिकै बस्नु पर्ने परिस्थितिमा चाहिँ म मेरो बाहिरी जीवनलाई चाहिँ कुनै स्वार्थ नबोकिकनै कुनै पद र आकाङ्क्षा नगरिकन म चाहिँ पुनः आफ्नै मातृपार्टी जहाँ ठुलो समय मैले काम गरेँ त्यही बसेर चाहिँ मैले आफ्नो जीवन बाँकी जीवन चाहिँ राष्ट्र जनतालाई समर्पित गर्छु भनेर आइसके पछाडि हामीले उहाँलाई चाहिँ एउटा वरिष्ठ नेताको रूपमा चाहिँ नि सत्सम्मान पार्टीमा चाहिँ उहाँलाई हामीले निमन्त्रणा गरेका छौँ र पार्टीको स्टेकहोल्डरको बैठक पछाडि उहाँ चाहिँ पार्टीको नियमित काममा हुनुहुन्छ। यो कुरा नेपालको राजनीतिक सन्दर्भमा त अलि चाहिँ अभ्यासै हो तर विदेशतिर चाहिँ नि रिटायरमेन्ट पछाडि पनि राष्ट्रपति प्रधानमन्त्री भइसकेका व्यक्तिहरू चाहिँ कलेजका प्रोफेसर हुने अथवा चाहिँ वकालत गर्न जाने होइन नेपालको सन्दर्भ पनि त्यस्तो देखेको जस्तो हाम्रो अघि खरेल दाजु चाहिँ हिजो मात्रै भेटेको थिएँ मैले, म चाहिँ वकालत पेसामा फर्काए म यसरी भन्दै हुनुहुन्छ। नेपालमा पनि त्यो खालको अभ्यासहरू सुरु भएका छन्, त्यसो हुँदाखेरि पूर्व राष्ट्रपतिज्यूले राजनीतिक यात्रालाई निरन्तरता दिने कुराहरू चाहिँ अभ्यास नभए भए पनि धेरै अस्वाभाविक रूपमा यसलाई व्याख्या गर्नुपर्छ भन्ने चाहिँ लाग्दैन।
4: अब जाँदा जाँदै मङ्सिरबाट जुन ढंगले एमालेलाई सशक्त तुल्याउने भन्ने खालको योजनाहरू तपाईँहरू तयार गर्दै हुनुहुन्छ, अब एमालेलाई चाहिँ सरकारका विरूद्धमा वा चाहिँ सरकारलाई सतर्क गराउने खालका कुन कुन मूलभूत एजेण्डाहरूलाई लिएर तपाईँहरू सड़क र सदनमा आन्दोलित हुँदै हुनुहुन्छ त्यसो भए?
3: अब अहिले चाडबाडको बेला छ, यति धेरै महँगी बढेको छ कि हिजो चाहिँ नि 2021 पर्ने चामल हिजो मात्रै मेरो श्रीमतीले भन्दा थिइन् 3600 परेको चामलको भन्दा थिइन्
4: 2100 पर्ने चामल 3600
3: 3600 पर्यो भनेपछि हरेक महँगीले यति ठूलो धेरै चाहिँ मार जनतालाई बढाएको छ,
4: विरोध कतै छैन, सरकारको समर्थनै छ, ताली पिटिरहेकै छन् जनताहरू।
3: अहिले पनि ग्यासको मूल्य अब कुरै भएन र ग्यास नपाएर हिजो सबै अनलाइन भन्नुहुन्थ्यो उहाँहरू, चाहे तपाईँ मालपोतमा जानुहोस्, चाहे तपाईँ पासपोर्ट बनाउने कार्यालयमा जानुहोस्, चाहे तपाईँ यातायातमा जानुहोस्, हरेक ठाउँमा नेपाली जनताको यति ठूलो लाइन छ र सबभन्दा धेरै डिजिटल नेपालको वकालत गर्ने बालन सरकार चाहिँ सबभन्दा धेरै त्यहाँ चुक्या छ, सबभन्दा धेरै महँगी बढाएको छ, जनताका दैनिक जनजीवन अस्तव्यस्त भएको छ, वैदेशिक रोजगारी रोकेर नेपालमा रोगीहरूको अवस्था सिर्जना गर्छु र 100 दिनभित्र चाहिँ नेपालमा असंख्य रोजगारी सिर्जना गर्छु भन्ने साथीहरूले वैदेशिक रोजगारीको अवस्थामा तर्फ युवाहरूको आकर्षण झन् धेरै चाहिँ बाध्यताले जानुपर्ने एउटा स्थिति बनेको छ र हिजो तपाईँले भनेको कुरा चाहिँ के हो भने उहाँहरू हिजो भावनामा बकेर घण्टीमा भोट हालिहाल्नुभयो बुढापाको एउटा भनाइ के छ भने भोक लागेर कुम्लोमा चाहिँ दैतिर मुसिहाल्यो नखाउँ भोक लागेछ खाउँ भने हातोरी रौँ आउँछ भने जस्तो राष्ट्रपालले हिजो जनताले कुम्लोमा दैतिर मुसिहाल्छ भोट हाले अब विरोध गरौँ हिजो आफूले भोट हाले पार्टी 6 महिना पनि भएको छैन विरोध नगरौँ हातभरि नआयो भने जस्तो जनजीवन बाँच्न नसक्ने अवस्था पुर्याइसकेर महँगी भ्रष्टाचार अनियमित यो ढङ्गले बढेको छ टुलटुलले हेर्न सक्ने स्थिति पनि छैन केवल जनताको सहनशीलताको पनि एउटा सीमा हुन्छ अब 6 महिनासम्म सहने कुरा स्वाभाविकै हो 6 महिना पछाडि चाहिँ नि मैले अहिले पनि भने महँगी भ्रष्टाचारका विषयवस्तुहरू र जनताको सरकारका मुद्दाहरू उठाएर र यो सरकारले गराउन अब विकास अहिले जिरो छ विकास निर्माणको कुनै पनि गति विधि भएको छैन पुँजीगत खर्च कुनै पनि खर्च गर्न सकेका छैन
4: अब रत्नबार्गबाट तपाईँ बस्ने ठाउँ भक्तपुर सङ्गमसम्म त मेट्रो रेलै कुद्दैछ अरे
3: अब कुरामा त ऊ बेला मदन भण्डारीले भाषणले एउटा प्रसङ्ग बनाउँथ्यो कुराले चिउरो भिज्दैन सम्झी चिउरो भिजनको चाहिँ कि दही चाहिन्छ कि दुध चाहिन्छ केहीले पनि पानी चाहिन्छ भने जस्तो अब कुराले त उहाँहरूले धेरै कुरा भिजाउनुहुन्छ एआईले त अब बालीले गएर विकास हेर्ने हो भने त्यसुमा त एआईले त हाम्रो देशलाई चाहिँ अमेरिका युरोप जापान भन्दा पनि अगाडि बढाइसकेका छ बालेनका पेड सोसियल मिडियाका चाहिँ नि भोलिन्टियरहरू मलाई लाग्छ 10,000 छन् र उनीहरूलाई यिनीहरूले डिजिटल माध्यमबाट पैसा दिएर पहिचान गरेका छन् र एआईबाट त नेपाल बनिसक्यो नि एआईबाट त नेपाल अब अमेरिका जापान चाइनालाई सकिसक्यो जस्तो लाग्छ वास्तविक जनताको जीवनमा चाहिँ कुनै परिवर्तन भएको छैन र अब बालेन सरकारले मेट्रो रेल ल्याउला भन्दा चाहिँ चुनावसम्म त जनताले पत्याएका हुन् अहिले चाहिँ अब उडाउन थालेका हुन् र यो चाहिँ एउटा कार्टुन जस्तो चाहिँ यो सरकारलाई हेर थालेका छन् र अहिले कुनै भिजन दृष्टिकोण र विकासको कुरा यसले गर्यो भने त जनताले यसले उडाउन थालेछ यसको कुरा चाहिँ कोही पत्याउनेवाला चाहिँ छैन
4: हस् यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु महेश भस्नेजी नमस्कार
3: हस् मलाई जुन अवसर दिनुभयो यो विचार राख्ने तपाईँलाई धेरै धेरै धन्यवाद
4: हुन्छ नेकपा एमालेका महासचिव एवं पूर्व मन्त्री महेश बस्नेत आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ विश्रामपछि पुनः उपस्थित हुनेछौ
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ

0: एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: यो नेपाली रेडियो नेपाल
3: हरो विषयमा तारो बहस नेपाली बहस
4: यस नेपाली बहसका साथमा
5: प्रीति तयारी चाउचाउ
6: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
7: डिस्को इन्टरनेट
8: यतिखेर हाम्रो बेसमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ हुनुहुन्छ। श्रेष्ठजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: गुड मर्निङ रामजी।
8: अब श्रेष्ठ सर, गैजाकोट नारायणगढ जोड्ने नारायणी पुल किनारको सार्वजनिक जग्गा भूमाफियाहरूले दर्ता गरे विरूद्ध अख्तियारमा उजुरी दर्ता गरेको पत्ता लाग्यो, थाहा भयो। यो विषयमा त पहिले मुद्दा चली अदालतबाटै सार्वजनिक जग्गा होइन व्यक्तिको हो भनिसकेको थियो, तर चाहिँ फेरि कसरी मुद्दा दर्ता हो
9: त्यो अदालतबाट? सामान्यतया मुद्दा टुङ्गो लागेपछि मुद्दा त्यसै विरूद्ध फेरि मुद्दा आउने सामान्य कुरो होइन। तर जब देश भेटिन्छ, देशका सम्पदा सार्वजनिक जग्गा जमिनहरू अदालतले भन्दा पनि अदालतलाई मूर्त रूप दिने न्यायमूर्तिहरूले आफ्नो कानूनको व्यवस्था र न्यायिक धर्म मिचेर आफ्नो आदेश फैसलाको तहत त्यस्तो सरकारलाई असर पर्ने काम गर्छ भने त्यसका उपरमा मुद्दा पर्छ। यो मुद्दा के भएको थियो भने पहिला सरकारी नै जग्गा भएको हुनाले यो सरकारी जग्गालाई कसरी मालपुत कार्यालयले यो केशवराज सापकोटा भन्नेलाई दर्ता गरेको भन्ने विषयमा भ्रष्टाचारको मुद्दा अख्तियारले नै चलाएको हो। अनि त्यो मुद्दा चल्दाखेरि विशेष अदालतमा चल्यो। विशेष अदालतमा चलिसकेपछि यिनीहरूले कस्तो किसिमबाट प्रतिवाद गरे भने सर्वजित बोटे बोट भन्ने मान्छेले बोटेले 2500 समथिङमा मलाई कागज गरेर दिएको कागज हो भन्ने कुरालाई प्रमाणको रूपमा राख्यो। अनि त्यही कागजलाई प्रमाणलाई मानेर त्यो कागज कतैबाट खण्डित भएको छैन भन्ने जस्तो कुराहरू लिएर तत्कालीन विशेष अदालतले विशेष अदालतका न्यायाधीश गौरीबहादुर कार्की हुनुहुन्छ अध्यक्ष, सदस्य भोलाप्रसाद खरेल, अर्का सदस्य ओम प्रकाश मिश्र त प्रधान न्यायाधीश पनि भएर जानुभयो, ले यो फैसला गर्नुभयो। यो फैसला उपर फेरि अख्तियार सर्वोच्चमा आउँदाखेरि सर्वोच्चले पनि त्यसैलाई सदर गर्यो। यो भयानक आपत्तिजनक फैसला छ र त्यो आपत्तिजनक फैसला भइसकेपछि यो देश
8: फैसला गरेपछि मुद्दा चल्छ र लाग्छ र फेरि
9: मुद्दा चल्छ। तपाईँहरूलाई सर्दु जलाधारको मुद्दा हामीले प्रत्यक्ष प्रमाणको रूपमा दिन्छौँ। सर्दु जलाधार यसभन्दा अगाडि पनि हामीले छलफल गरेका थियौँ। कल्याण र सुशीलाहरू समेत संलग्न भएर भूमाफियाहरूको पक्षमा सर्दु जलाधारको जग्गा गइसके पछाडि त्यसको टुङ्गो नलाग्दै मुद्दा उठेर टुङ्गो नलाग्दै हामीले अख्तियारमा मुद्दा पनि गरिसकेको अवस्था थियो। अनि त्यो मुद्दा लड्दा लड्दै अस्ति 82 साल चैत्र 12 गते सर्वोच्च अदालतको पूर्ण इजलासले नै कल्याण र सुशीलाले गरेको फैसला गलत छ भनेर फैसला गरेको छ। त्यसकारण अदालतको निर्णय फैसलालाई मुद्दा लाग्दैन भन्ने होइन, लाग्छ। यदि नलाग्ने लाग्न नमिल्ने जस्तो कानून देखाइन्छ र त्यस्तो कानुनी अडचन छ भने त्यस्तो कानूनलाई संशोधन गरेर भए पनि यस्तो मुद्दा लाग्ने उपायलाई सहज बनाइनु पर्दछ। होइन भनेदेखि त यहाँ त अदालतको फैसला आदेशले त हामीले यो आदेशमा अभियानमा लागिसकेपछि त यहाँ त देशै बेचिने, हिमाल बेचिने, नदी बेचिने धेरै खराब कामहरू भएका छन् जसका विरुद्ध हामी लडि नै राखेका छौँ। यस्तो भएको हो र अहिले यो
8: एउटै मात्र उजुरी हो कि अन्य विषयको पनि उजुरी दर्ता गरिएको हो त्यहाँ चाहिँ?
9: अन्य विषयमा हामीले यो ललिता निवास प्रकरणसँग जोडिएको मुद्दालाई उठाएका छौँ। यो सायद तपाईँहरूलाई पनि थाहा हुनुपर्छ, सबै नेपालीहरूले सुनिसकेको हुनुपर्छ यो कथा। अब बालुवाटारमा प्रधानमन्त्रीको क्वार्टर भएको त्यो परिसरलाई नै बेचिएको अवस्था हो गलत तरिकाले। त्यति बेला के भएको थियो भने 300 झन्डै रोपनी, 200 समथिङ, करिब करिब 300 रोपनी जग्गा त्यति बेलाको सरकारले अधिग्रहण गरेको थियो। अधिग्रहण भनेको कानुनी हो, त्यसमा जग्गावालाले पैसा पाउँछ। अनि त्यो अधिग्रहण गर्दाको समयमा काङ्ग्रेसका नेताहरू, मलाई लाग्छ सुवर्ण शमशेर को जग्गा 14 रोपनी 11 आना जग्गा सरकारले कब्जा गर्यो। त्यो अधिग्रहण होइन, गैर कानुनी कब्जा हो। तपाईँको घर मैले खोजेर ल्याए जस्तो हो। अनि त्यो सम्पत्तिलाई काङ्ग्रेसको सरकार बनेपछि कृष्ण प्रसाद भट्टराईको प्रधानमन्त्रीत्वको सरकार थियो, त्यो क्याबिनेटले निर्णय गर्यो कि त्यति बेला सरकारले जे जति जग्गा अधिग्रहण गरेको थियो, अधिग्रहण गर्दाको समयमा केही जग्गा 14 रोपनी 11 आना जग्गा कब्जा समेत गरेको छ र कब्जा गरेर सरकारले अधीनमा राखे जति जग्गा सबै फुकुवा गर्ने भन्ने क्याबिनेटले निर्णय गर्यो. त्यो निर्णय कार्यार्थ तत्कालीन काठमाडौँ मालपोत कार्यालयमा पठाउँदाखेरि मालपोत कार्यालयका प्रमुख अधिकृत जो पद्मनिधि सोती थिए त्यति बेला उहाँबाट के कस्तो किसिमको बदमाशी भयो भने त्यो मान्छेबाट त्यो सरकारले गरेको निर्णयलाई नै अन्यथा हुने गरिकन सरकारले 14 रोपनी 11 आना जग्गा फुकुवा गर्ने भनेको उसले 14 रोपनी 11 आना कब्जा गरेको जग्गा जो सरकारको अधीनमा छ त्यो अधीनमा रहे जति सबै जग्गा फुकुवा गर्ने भनेकोमा त्योभन्दा अगाडिको चरणमा 300 झन्डै रोपनी जग्गा जुन सरकारले अधिग्रहण गरेको थियो कानून बमोजिम त्यो अधिग्रहणलाई त्यो अधीनमा रहेको भन्ने शब्दलाई अधिग्रहण सरकारको अधिग्रहणमा रहेको जग्गा जति सबै फुकुवा गर्ने भन्ने पत्र बनाएर त्यो पत्र अनुसार
8: सबै
9: जग्गा फुकुवा भइसकेपछि अहिलेको ललिता निवासको यो यो यो यो काण्ड यसरी मचिएको हो. यो अनौठोको कुरो छ र त्यही मान्छेलाई अहिले किन हो मलाई लाग्छ यो झुकिएर हो कि वा सरकारले थाहा नपाएर हो यो मान्छेलाई अहिले भूमि व्यवस्थापन समितिमा ल्याइएको छ.
8: ललिता निवास जग्गा प्रकरण अधिकरणका लागि चाहिँ सहयोग गर्ने व्यक्तिलाई
9: सहयोग गर्ने व्यक्ति होइन अधिग्रहण सरकारले गर्यो अधिग्रहण बाहेकको 14 रोपनी 11 आना जग्गा जो कब्जा गरेको छ कब्जा गरेको जग्गा पनि सरकारले अधीनमा छ त्यो अधीनमा रहेको 14 रोपनी 11 आना जग्गा फुकुवा गर्ने भनेकोमा त्यो अधीन शब्दलाई त्योभन्दा अगाडि अधिग्रहण गरिएको 300 झन्डै रोपनी जग्गालाई पनि अधिग्रहण भन्ने शब्दमा परिणत गरेर सबै जग्गा 300 झन्डै 300 रोपनीको एउटा अनि फेरि 14 रोपनी 11 आना जग्गा सबै फुकुवा गरेपछि यो ललिता निवासको काण्ड अहिलेसम्म बल्झिएको हो. अदालतमा मुद्दाहरू छन् र त्यस्तै मान्छे जसलाई हामीले त्यो कागज प्रमाणले मैले भन्ने तपाईँले भन्ने पनि होइन कागज प्रमाणले के देख्छ भने
8: पद्मनिधि सोती जस्तो लाग्छ मलाई होइन तपाईँले भन्नु खोज्नु
9: पद्मनिधि सोती जो जो ललिता निवास प्रकरणको सूत्राधारको रूपमा अहिले प्रमाणले देखाउँछ. यस विषयमा केमजी जिल्ला अदालतमा मुद्दा पनि परेको हो. जिल्ला अदालतमा मुद्दा पर्दाखेरि उसले यो जवाफ दिएकै छ त्यो प्रमाणै छ र यस्तो राजपत्रमा कानून बनाएर निकालेको विषयलाई पनि त्यति बेला फेरि मलाई लाग्छ यो रमेश कुमार कोइराला पोखरेल के हो त्यो जिल्ला न्यायाधीशले पनि सोतीकै पक्षमा फैसला गरेर पुनरावेदन परेको थियो. पुनरावेदनमा किन हो त्यो मुद्दा मुल्तवी रहेपछि हामीले त्यो प्रमाण खोज्यौं त्यहाँको मिसिल हरायो हामीलाई 3 महिना लाग्यो मिसिल पत्ता लगाउन सर्वोच्च खोज्यौँ विशेष खोज्यौँ नपाएपछि त्यहाँ हामीले अभियानले खोजेको कुरा हो तपाईँहरू जवाब दिए को हुने हो हामी छोड्दैनौँ भनेपछि त्यसको 3-4 दिनपछि हामीले मिसिल प्राप्त गरेका छौँ सबै जत्र तत्र प्रमाणले भन्छ त्यो त्यसको सूत्राधारको रूपमा पद्मनिधि सोती देखिनुहुन्छ. यो कुरा अहिलेको सम्माननीय प्रधानमन्त्रीज्यूले सुन्न जरुरी छ. उहाँले झुक्याइएको हो झुकिएर आउनु ल्याउनु भएको त्यस्तो मान्छेलाई अब के भएको हो. अर्को मान्छे जो अदालतको न्यायाधीश ल्याइएको छ उहाँ पनि विवादितै मान्छे हो न्याय परिषदले नसिहत गरेको मान्छे हो
8: को मान्छे
9: कि वास्तोला भन्ने मान्छे के भएको छ यो मैले बुझेको छैन किन यस्तो भइराखेको छ.
8: अनि अर्को कुरा अब यो चोलेन्द्र शमशेर जबरा पनि राति नै उठाइनुभयो अस्ति त्यस पछाडि उहाँ चुपचाप लाग्नुभयो होइन मलाई सुरक्षा नै चाहिएको हो पनि भन्नुभयो होइन यो के भइरहेको छ अहिले यो तर्साउन खोजिया हो कि वा चाहिँ साँच्चै के तथ्य प्रमाणले नै चोलेन्द्र चाहिँ उठाइएका हुन् कि के हो खास.
9: यस्तो कुरा छ रमजी दुईटा चरणको कुरा आयो चोलेन्द्रजीको हकमा. पहिला उहाँलाई त्यो जुन एकरात हिरासतमा राखियो भन्ने कुरा हो त्यो हिरासतमा राखिएको कुरो खालि हिरासतमा राख्ने विषयवस्तु जसरी उठान भएको थियो र कानुन बमोजिमको प्रक्रिया जति सानो प्रक्रिया पुर्याइदिएको भए त्यति बेला नै सायद त्यो हिरासतबाट नै मुद्दा उठ्थ्यो होला.
10: समयको साथमा जेतु सुनसादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
11: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है.

0: नमस्कार। बिहान 7 बजेको आधी खुला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म आरती गुवरा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङ नगरपालिकामा सड़क सुरक्षा तथा सुरक्षित आवतजावत नीति सम्बन्धी समावेशी प्रमाणीकरण कार्यशाला गोष्ठी सम्पन्न। स्याङ्जामा 71 प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न, 22 जनाले रक्तदान गरे। र पोखरा बस दुर्घटनामा 5 जनाको मृत्यु, छानबिन समिति गठन। आधी खोला खबर अब विस्तारमा। वालिङ नगरपालिकामा सड़क सुरक्षा तथा सुरक्षित आवतजावत नीति सम्बन्धी समावेशी प्रमाणीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ। इन्स्टिच्यूट फर फ्यूचरको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो। गोष्ठीमा नगर प्रमुख कृष्ण खाँडले सड़क दुर्घटनाको प्रमुख कारण व्यवस्थित बस पार्कको अभाव पनि भएको भन्दै वालिङमा व्यवस्थित बस पार्क निर्माणाधीन अवस्थामा रहेको र अब छिट्टै संचालनमा आउने बताउनुभयो। साथै प्रमुख खाँडले सड़क दुर्घटनाका कारणहरूलाई न्यूनीकरण गरी अकाल मृत्युबाट जोगाउन स्थानीय सरकार ट्राफिक प्रहरी सबैको उत्तिकै जिम्मेवारी रहने बताउनुभयो। इन्स्टिच्यूट फर फ्यूचरका गवर्नर फेलो डाक्टर कुलदीप निरौलाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। वहाँले सड़क सुरक्षा र सुरक्षित आवागमनमा प्रविधिको प्रयोगको विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा क्वालिङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन ग्यावालीले यहाँको अनुगमनको जिम्मेवारी स्थानीय निकायलाई भए पनि अनुगमनमा देखिएका समस्याहरूको समाधान गर्न निकै चुनौतीहरू रहेको बताउनुभयो। साथै नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेटिएका सड़क सुरक्षाको विषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा क्वालिङ नगरपालिका विषयगत शाखा प्रमुखहरू, विद्यालयका शिक्षक, विद्यार्थी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, अपाङ्ग सञ्जाल, उद्योग वाणिज्य संघ लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले सवारी दुर्घटना न्यूनीकरणका लागि सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिएका छन्। वालिङमा पैदल यात्रुका लागि व्यवस्थित फुटपाथ नहुँदा पैदल यात्रुलाई समस्या भइरहेको सहभागीले बताए। विशेष गरी बिहान अफिसियल तथा विद्यालय समयमा सड़कमा धेरै मात्रामा आवत जावत गर्ने अटोरिक्सा, ग्रामीण क्षेत्रबाट आउने बलेरो जीपले पनि सड़क व्यस्त बनाउँदा थप दुर्घटनाको जोखिम रहेको बताएका थिए। कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक सुशील घिमिरे, नगरपालिका सूचना अधिकारी भोजराज बगाले, पूर्वाधार विकास शाखा प्रमुख मणिप्रसाद तिवारी, महिला तथा बालबालिका शाखा प्रमुख कुमार जुम्रे, रोजगार शाखा प्रमुख पवन बस्याल, सूचना तथा प्रविधि शाखाका माधव नेउपाने, अधिवक्ता नेत्र प्रसाद सुवेदी, रोजगार शाखाका राजु खनाल, वालिङ उद्योग वाणिज्य संघका सदस्य सावित्र रेग्मी, भुमरी माविका तिलक पराजुली लगायतले आफ्ना सुझावहरू राख्नु भएको थियो। कार्यक्रम इन्स्टिच्यूट फर फ्यूचरका गवर्नर डाक्टर निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन रेडियो आधीखोला एफएमका अध्यक्ष शान्ता थापाले गर्नुभएको थियो। स्थानीय सड़कको अवस्था, सवारी साधनको व्यवस्थापन, पैदल यात्रीको सुरक्षा, सड़क दुर्घटना न्यूनीकरण तथा सुरक्षित र समावेशी यातायात प्रणाली विकासका उपायहरू नीतिमा समेट्नुपर्ने विषयमा सहभागीहरूले जोड़ दिएका छन्। आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको सहज उपलब्धता सुनिश्चित गर्न तथा मानव जीवनको रक्षा र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय साङ्चाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। 71 प्रहरी दिवस 2083 को अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा साङ्चाको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयको प्रांगणमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। नेपाल रेडक्रस सोसाइटी साङ्चाका सभापति दिनेश अरियालले जिल्ला प्रहरी कार्यालय साङ्चाका प्रमुख प्रहरी परीक्षक एसपी रंजित सिंह राठौरलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको थियो। कार्यक्रममा 21 प्रहरी कर्मचारी तथा 1 सर्वसाधारण गरी कुल 22 रक्तदान गरेका छन्। रक्तदानमा सहभागी सम्पूर्ण रक्तदाताहरूलाई जिल्ला प्रहरी कार्यालय साङ्चाका प्रमुख प्रहरी परीक्षक रंजित सिंह राठौरले धन्यवाद ज्ञापन गर्दै कदर स्वरूप प्रमाणपत्र वितरण गर्नुभएको थियो। मानवीय सेवाभाव, सामाजिक उत्तरदायित्व र जीवन रक्षाको महत्वलाई आत्मसात गर्दै आयोजना गरिएको यस कार्यक्रमले भविष्यमा आवश्यक परेको समयमा रगतको अभाव हुन नदिन सहयोग पुर्याउनका साथै रक्तदान प्रति जनचेतना अभिवृद्धि गर्ने विश्वास लिएको छ। कास्कीको पोखरा महानगरपालिका 28 ओखले स्थित भीरमा शुक्रबार बिहान स्कूल बस दुर्घटना हुँदा 4 विद्यार्थी र 1 स्थानीय वासीको मृत्यु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ। शुक्रबार बिहान करिब 6:30 बजे माझ छानाबाट कालिका इंग्लिस बोर्डिङ स्कूलका लागि विद्यार्थी लिएर आउँदै गरेको G2K 14-17 नम्बरको बस ओखलेको भीरमा दुर्घटनामा परेको थियो। दुर्घटनामा मृत्यु हुनेमा 13 वर्षीय ममता तिवारी, असीम कणेल 14 वर्षीय रूमिका नेपाली र शुभेच्छा तिवारी रहेका छन्। उनीहरू सबै कालिका इंग्लिस बोर्डिङ स्कूलका विद्यार्थी हुन्। बसमा लिफ्ट माघेर चढ़ेका पोखरा 28 65 वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनापछि कालिका र मास थाना क्षेत्र शोकमा डुबेको छ। घटनाको सत्य तथ्य पत्ता लगाउन महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयुक्तमा 5 सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य दुलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहनु भएको छ। समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा अध्ययन गरी 5 दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिएको छ। महानगर प्रमुख धनराज आचार्यका अनुसार समितिले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय र सुझाव सहित प्रतिवेदन पेश गर्नेछ। बसमा विद्यार्थी, चालक र सहचालक गरी 22 सवार रहेको प्रहरीले जनाएको छ। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरेत रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरेत रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 063-425-000, मोबाइल 98-560-52-191।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। बाढ़ी पहिरो र नदी कटानका कारण बेनी जोमसोम सड़क अवरूद्ध भएपछि चीनबाट काठमाडौँ लैजान ल्याइएको करिब 27 लाख रूपियाँ मूल्य बराबरको ड्रागन फल मुस्ताङको जोमसोममा निशुल्क वितरण गरिएको छ। चीनको तिब्बत हुँदै कोरेला नाकाबाट भन्सार जाँचपास गरी 2 साता अघि जोमसोम ल्याइएको करिब 7 टन ड्रागन फल बिक्री हुन नसकेपछि बिग्रिन थालेको थियो। फल बिग्रिन थालेपछि कन्टेनरबाट निशुल्क वितरण गरिएको भन्सार एजेन्ट सुभाष सुनारले बताउनुभयो। वहाँका अनुसार कन्टेनरमा रहेका 924 कार्टुन ड्रागन फल बिक्री गर्ने प्रयास गरे पनि स्थानीय होटल रेस्टुरेन्ट तथा सर्वसाधारणले खरिद गर्न चासो नदेखाएपछि वितरण गर्नु परेको हो। कन्टेनर राख्दा दैनिक करिब 5,000 रूपियाँ खर्च हुने गरेको उहाँले बताउनुभयो। बाढ़ी पहिरो र नदी कटानका कारण करिब 2 सातासम्म सड़क अवरूद्ध हुँदा फलफूल लगायतका कृषि उपज डुबानी हुन नसकेपछि व्यवसायले लाखौं रूपियाँको क्षति भएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालसनले बताउनुभयो। वहाँका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ। सड़कमा रोकिएका सामान मध्ये बाँकी रहेका कृषि उपजलाई प्राथमिकताका आधारमा डुबानी गर्ने व्यवस्था मिलाउन प्रशासनसँग अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो। खोरेला नाकाबाट भित्रिएका सिनिया स्याउ ड्रागन फल लगायतका फलफूल क्वारेन्टाइन परीक्षणपछि मात्रै बजारमा बिक्रीका लागि लैजानु पर्नेमा सरकारवालाले जोड़ दिएका छन्। बिग्रिएको अवस्थामा रहेका फलफूल बिक्री गर्दा स्वास्थ्यमा असर पर्न सक्ने भएकाले जिल्ला प्रशासन कार्यालयले त्यस्ता सामानको मुचुल्का तयार गरी नष्ट गर्न व्यवसायीलाई आग्रह गरेको छ। चाडपर्व नजिकिएसँगै हुन सक्ने मूल्य वृद्धि, कालोबजारी तथा उपभोक्ता ठग नियन्त्रण गर्न लमजुङमा बजार अनुगमनलाई तीव्रता दिएको छ। एकीकृत कार्यालय लमजुङको नेतृत्वमा विशिष्ट सहर सुन्दर बजार र मर्स्याङ्गी गाउँपालिका क्षेत्रका विभिन्न पसल तथा व्यवसायको अनुगमन गरिएको हो। अनुगमनका क्रममा किराना, फलफूल, होटल तथा खाजाघर र मासु पसलको निरीक्षण गरिएको छ। केही व्यवसाय दर्ता बिनै सञ्चालनमा रहेको पाइएको छ। टोलीले व्यवसाय दर्ता, मूल्य सूची, सरसफाई, उपभोग्य वस्तुको गुणस्तर तथा म्याद र उपभोक्ता हितसँग सम्बन्धित विषयमा निरीक्षण गरेको थियो। एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख ठाकुर प्रसाद ढकालको नेतृत्वमा अनुगमन भएको हो। प्रमुख ढकालले बजारलाई व्यवस्थित बनाउन तथा चाडपर्वका समयमा हुन सक्ने अस्वाभाविक मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न अनुगमन गरिएको बताउनुभयो। वहाँका अनुसार पछिल्लो समय व्यवसाय क्रमशः व्यवस्थित हुँदै गएको र समग्र बजारको अवस्था सन्तोषजनक रहेको छ। जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि दिननाथ अधिकारी सागरले पहिलो चरणको अनुगमनमा देखिएका कमी कमजोरी सुधार गर्न व्यवसायीलाई सम्झाई बुझाई गरी सचेत गराइएको बताउनु भयो। आगामी अनुगमनमा पनि कमजोरी दोहोरिए प्रचलित कानून बमोजिम कार्यवाही गरिने उहाँले बताउनुभयो। यसै गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीको प्राविधिक सहयोग तथा उद्योग वाणिज्य संघ सुन्दर बजार इकाई र इलाका प्रहरी कार्यालय सुन्दर बजारको समन्वयमा सुन्दर बजार क्षेत्रका बेकरी तथा केक पसलको समेत अनुगमन गरिएको छ। अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री फेला परेपछि जफत गरिएको छ। अब अन्तिममा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। वालिङ नगरपालिकामा सड़क सुरक्षा तथा सुरक्षित आवतजावत नीति सम्बन्धी समावेशी प्रमाणीकरण कार्यशाला गोष्ठी सम्पन्न। साङ्जामा 71 प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न, 22 जनाले रक्तदान गरे। र पोखरा बस दुर्घटनामा 5 जनाको मृत्यु, छानबिन समिति गठन। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

कादीखोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको बिहानीमा पनि उपस्थित भएकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगइन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरह कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहने पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहने दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-441-2085 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हजुर अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट आज मिति 2083 साल असोज महिनाको 24 गते शनिबार तदनुसार सन् 2026 अक्टोबर 10 तारीख आश्विन कृष्ण पक्षीको औंसी थिए। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौड़िनु पर्ला। सामान्य कामलाई संचित रकम खर्च हुनेछ। पहिले दिएको वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। परिस्थिति र सम्बन्ध अनुकूल बनाई राख्न व्यवहारमा सजग रहनु पर्ला। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। वृष राशि हुनेहरूको लागि अस्वस्थताले लक्ष्य अनुसार काममा जित्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या पर्नेछ। व्यवहारिक अलमलले आँटेका काममा पनि बाधा पुर्याउनेछ। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरूजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ। समयको सदुपयोग गर्न नसकिएला। मिथुन राशि हुनेहरूको लागि आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। पहिलेका सम्झौता तोड्न पर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्यलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनु पर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। कर्कट राशि हुनेहरूको लागि बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रिन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। सिंह राशि हुनेहरूको लागि प्रयत्न गर्दा गर्दै पनि केही कमजोरी देखा पर्न सक्छन्। आलोचकहरूबाट पनि केही सजग रहनु पर्ला। मौकामा प्रयत्न गर्दा काम बन्नेछ। सुखले खर्च बढ़ाए पनि मालमत्ता जोड्ने समय छ। आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ तर खर्च बढ़नेछ। आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ। विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। कन्या राशि हुनेहरूको लागि पहिलेको सफलताले काममा हौसला जगाउनेछ। बिछोड़िएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमी कमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विशेष उपहारले प्रसन्नता दिलाउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ।
तुलाराशि हुनेहरूको लागि काममा अनायासै व्यवधान देखा पर्न सक्छ। भरिभरि आउने खर्च बढ़नुका साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहोराएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढ़ाउन पर्ने स्थिति आउन सक्छ। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई व्यवस्था गर्नाले पनि दुःख पाइनेछ। वृश्चिक राशि हुनेहरूको लागि पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ भने सम्पादित कामको मूल्यांकनले जिम्मेवारी समेत दिलाउनेछ। विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा व्यवसायमा पनि फाइदा हुनेछ। आयस्रोत राम्रो हुनाले मनज्ञ धन सञ्चय हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारमा राम्रै फर्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। धनुराशि हुनेहरूको लागि विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ़नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। मकर राशि हुनेहरूको लागि परिस्थिति बस्थित आएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चन पर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समय अनुसार चलन सक्दाले दुःख पाइनेछ। केही बाध्यात्मक परिस्थितिले अल्मल्याए पनि मित्रता बढ़नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। मकर राशि।

परिस्थितिले अल्मल्याउन सक्छ। वाद विवादमा अघि नसर्नुहोला। आफन्तसँग सुमधुर सम्बन्ध बनाई राख्न व्यवहारमा सजग रहनु पर्ला। प्रयत्न गर्दा काम बन्नेछ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा माहौल रमाइलो रहनेछ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागि हुन सक्छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ, तर आफ्ना विषयवस्तुमा अरूले दावी गर्न सक्छन्। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। नियम विपरीत बलजफ्ती गर्ने बानीले समस्या आइपर्ला। कर्जा मार्फत धन जुट्नेछ। हजुर, यति रहे तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि बढ़नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फल ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिए कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब भने हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामीले बिना कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 63-44-2585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ, जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 63-44-2585 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समयावधि भर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदिखोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9847918921 र 9862439399
3: कफी त मलाई असाध्यै मन पर्छ तर भविष्यमा के गर्ने होला कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो
4: अनि कफीको त्यत्रो शोख छ त यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी
3: कसरी र कहाँ
4: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि जहाँ कक्षाहरू चाँडै शुरू हुँदैछन् त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ
3: यो त मलाई चाहिएकै कुरा हो कहाँ छ त यो एकाडेमी
4: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि वालिङ 8 जैसी पदरामा
3: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9705041131
4: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
3: र मिर्दी करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 7364403131 मोबाइल 9856553131
6: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
7: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही असोज 24 गते शनिबारका दिन हाड जोडी नसा तथा पात्रक विशेषज्ञ डाक्टर प्रथम राज अन्त आउँदै हुनुहुन्छ
8: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोडी नसा तथा पात्रक सम्बन्धी समस्या भएका बिरामी सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ
7: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ
8: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतु दुबी डन्डीफोर सिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
7: साथै उक्त दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन नम्बर 7364140051 मोबाइल 9857520049
7: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 24 गते शनिबार
9: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट
10: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड
9: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो
10: कफी बनाउने सिप सिकौ करियर आफ्नो उज्यालो पारौ डाफे हस्पिटालिटी एकाडेमी सिप सिकौ विश्व जितौ
9: एसई वा सो भन्दा माथि उत्तीर्ण अब बन्नुहोस् प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट
10: कफीको सिप विदेशको अवसर डाफेसँग करियरको नयाँ सफर डाफे हस्पिटालिटी एकाडेमी सिक्लेढुङ्गा पोखरा
9: सम्पर्क मोबाइल 9810302060 र फोन 0167531366
10: डाफे हस्पिटालिटी एकाडेमी सेपिङ हस्पिटालिटी लिडर्स

0: हुनुनी कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बिरनाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9855-51068 र 9673-70771।
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
3: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
3: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
2: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
3: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0-63-590-440 र 9855-29-440।
0: ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9462-98145।
2: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
0: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु झुकझुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भोक नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल, सो प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 0-63-4-41-163, मोबाइल 9-64-61-98-870।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।

0: भाइले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने
1: होइन ए दाई एक्लै किन बोलिरहनु भएको
0: हेर्न कान्छा अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन के गर्ने होला भनेर सोचिरहेको नि
1: ए दाई यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि
0: धन्यवाद भाइ तिमीलाई ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त दही पनि पाइने कुराउनी पनि पाइने झन्झटै सखाप
2: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नव दुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ विवाह भोज व्रत बन्ध सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ दूध दही नौनी पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ
3: नवदुर्गा मिष्ठान्न भण्डार ग्वालिङाट मोड फोन 0363441246 मोबाइल 9855501119 र 9855333246
4: छ्या कस्तो सास गनाएको तिम्रो त
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
4: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
4: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
6: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरेदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
4: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029 छाय क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही असोज 24 गते शनिबारका दिन हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर दिनेश कुमार बिक आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने सलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्नी दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका हामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ उहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनास टाउको दुख्ने टन्सुल बढ्ने घाँटी दुख्ने मिल्न अप्ठ्यारो हुने मुखमा घाउ खटेर आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन
7: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
4: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारेबाट फोन 0364140044 मोबाइल 9847081173
7: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 24 गते शनिबार
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
1: होइन के भयो र किन हल्लाखोर गरेको हो
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
1: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
8: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47 723।
9: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
10: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
9: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
10: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
9: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
10: हाम्रा सेवाहरू:
9: दाँत तथा मुखको परीक्षण,
10: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
10: दाँत टल्काउने,
9: मुख गनाउने समस्याको उपचार,
10: दाँत रङको सिमेन्ट भर्ने,
9: दाँतको जरेदेखिको उपचार,
10: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
9: साधारण दाँत निकाल्ने,
10: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
9: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
10: गिजाको शल्यक्रिया,
9: कृत्रिम दाँत राख्ने,
10: दाँत रङको वा मेटल को खुल लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार
10: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
11: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
9: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
10: प्रोप्राइटर डाक्टर किरण गुरुङ। फोन नम्बर 0635 90 25, मोबाइल 98 60 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: थैंक यू नमस्ते।
1: सुनो अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
2: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
1: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो और सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र पर्यो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सब गर गहना बनाउन अर्डर दिइ सकेको छु
1: लौ अब कहाँ दिनु भयो मैले बैरगारी नयाँ बजार को बुपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोफ्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
4: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सीसीटीभी जडान गर्नुछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
3: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
4: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9856555271 9468328309 र 9856501
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
5: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
5: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोकईमा गोल्ड स्टार कंपनी का पार्टी शूज स्कूल तथा ऑफिशियल शूज स्पोर्ट्स शूज लेडीज जेन्ट्स शूज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोक
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849718921 र 9842439399
6: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
7: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
6: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
7: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
6: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली खार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 6863691004
5: सम्पर्क मोबाइल 97484434
8: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जर्सी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364145002 मोबाइल 9857405002 र 9847514001
3: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
4: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन
3: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए हामी पनि जहाँको त्यही
4: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
3: हाम्रा सेवा तथा सुविधाहरू
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
4: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
2: सम्पर्क फोन नम्बर 0364146024

0: Bank Limited. Access to all.
1: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साक्षर गर्न पनि सजिलो होस् त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ
2: सुखको गहना दुखको खजना
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
2: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250

0: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
1: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: सरा किन बोलाएको मलाई?
6: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू
5: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक।
6: ए सरा किन बोलाएको मलाई? हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भयो।

0: जस्तै अन्य समस्याहरु केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
1: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
0: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
0: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
1: र नयाँ चिना बनाउनका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806661052।
2: वरिष्ठ न्यूरोलोजिस्ट नसा तथा मस्तिष्क रोग विशेषज्ञ डाक्टर कृष्ण ढुङ्गाना यही असोज 24 गते शनिबार एस सडक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला। जाँच गरिने समस्याहरू
3: माइग्रेन,
2: छारे रोग,
3: पक्षघात, प्यारालाइसिस,
2: पार्किङ सिनिजम,
3: नसा सम्बन्धी समस्या,
2: हात खुट्टा झमझमाउने, निदाउने,
3: मस्तिष्क सम्बन्धी समस्याहरूको उपचार। थप जानकारीका लागि सडक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0162-5592-5594 र 582-7878।
4: वालिङ सिटी बोर्डदेखि लिएको वालिङ बोर्डमा विशेषज्ञ डाक्टर आउने सूचना।
5: हरेक महिनाको चौथो शनिबार सडक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ पेट, छाती, मुटु, सुगर, प्रेसर, थाइराइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ।
4: उक्त दिन मुटु सम्बन्धी रोगको जाँच तथा उपचार,
5: सुगर सम्बन्धी रोगको जाँच तथा उपचार,
4: नयाँ तथा पुरानो दमको जाँच तथा उपचार,
5: धेरै औषधि खाँदा पनि निको नभएको ग्यास्ट्रिक, अल्सर तथा पेट सम्बन्धी जाँच तथा उपचार,
4: थाइरोइड समस्याको जाँच तथा उपचार,
5: प्रेसर, उच्च रक्तचाप सम्बन्धी जाँच तथा उपचार,
4: स्वस्थ जीवनशैली, जिज्ञासा, सल्लाह तथा परामर्श हुने भएकाले सम्बन्धित बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई लाभ लिनुहुन अनुरोध गर्दछौ।
5: सम्पर्क वालिङ सिटी पोली क्लिनिक राली, वालिङ 8 मोड, फोन 0063-4141-5094, मोबाइल 9850-32804 र 9842-48699।
4: स्मरण नहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
6: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
8: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि,
6: मोबाइल 9864-21629 र 9841-68251।

0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना। एस भिरकोट नगर अस्पताल भिरकोट एक लुसैङजामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला। स्मरण रहोस्, डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार। सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट एक हेलु सेङजा।
1: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
2: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
1: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
2: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
1: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
2: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
1: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
2: मुटुको जाँच ECG सेवा,
1: भाँचिएको हड्डी प्लास्टर सेवा,
2: डिजिटल एक्सरे सेवा,
1: चिरफार गर्ने
2: थाइराइड जाँच,
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
2: सर्वसुलभ फार्मेसी सेवा।
1: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
2: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-7740। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 98460-86-005।
4: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर प्रेमराज पङ्गेनी आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रोशन पङ्गेनीद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन 0364-41-006। मोबाइल 98560-55-266। स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।

0: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाऊ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 98560309888।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे, आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनु पर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
2: मोबाइल 98135 56 496।
4: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायो?
5: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ 9 भुम्रेमा रहेको युनिक सर्टिङ सुटिङ टेलरिङ वालिङ 9 भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
4: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
6: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
4: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
5: युनिक सर्टिङ सुटिङ टेलरिङ, वालिङ 9 भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
4: मोबाइल 98451 63 790 र 98191 29 062।
7: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
8: यही असोज 24 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ।
7: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनाश, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ।
9: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो बाथ, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नु
7: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 98560279771 र 98461600863।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।
10: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
11: किन चिन्ता लिएकी तिमीले? अब झगडा आउने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
10: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
11: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
10: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
12: त्यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइरोइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच ईसीजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
13: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
14: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मूत्ररोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा महिनाको चौथो शनिबार
15: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ 8 स्याङ्जा फोन 063 440 594।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठ्यघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063-5900-18, मोबाइल 9840-5156-35 र 9813-69611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: सूचना, यस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका कतिपय उपभोक्ताहरूको मिटरहरू घरभित्र रहेकोले मिटर रिडिङ गर्न असुविधा भएकोले कार्यक्रम सरिरहेको हुँदा संस्थाले भने बमोजिमका फिटिङ सामग्रीहरू उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनो, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4 दिउँसोदेखि शुरू हुने धादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँचिएपछि पृथ्वी राजमार्ग अवरूद्ध, भित्ता काटेर आवत जावत खुलाउने प्रयास, लिदो र गेग्रानले अवरूद्ध बीपी राजमार्ग एकतर्फी संचालन, त्रिवन राजपथमा गाड़ी चलाउन आलोपालो सहित समय तालिका। आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा, ठूलो पानी नपर्ने, यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीको आग्रह। पानामामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प, भवन पुल सड़क सहितका संरचनामा क्षति र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। पार्टीको 15 महाधिवेशनबाट वहाँ सभापतिमा निर्वाचित हुनुभएको हो। आज बिहान सकिएको मतगणनामा थापाले 6584 मत प्राप्त गर्नुभएको छ। सभापतिका अर्का उम्मेद्वार श्यामकृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभयो। 54 मत बदर भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ। अरू पदाधिकारीको मतगणना भने बाँकी रहेको छ। सभापति बाहेकका पदाधिकारीको मतगणना आज दिउँसो मात्रै गर्ने तयारी छ। पार्टी सभापति सहित केन्द्रीय कार्यसमिति चयनका लागि हिजो भएको चुनावमा 96.2% मत खसेको छ। विभिन्न 231 पदका लागि 811 जनाले उम्मेद्वारी दिएका छन्। यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भूषाल र काठमाण्ड उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान साक्य निर्विरोध हुनुभएको थियो। धादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग हिजो बेलुकादेखि अवरूद्ध भएको छ। सड़क भाँसिएका ठाउँमा भित्ता काटेर आजदेखि सड़क खुलाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। सड़क अवरूद्ध भएपछि दशैंमा घर हिँडेका यात्रुहरू अल्पत्र परेका छन्। दशैंको टिकट बुकिङ खुलेकै दिन काठमाण्डु ओहोरदोहोर गर्ने मुख्य सड़क अवरूद्ध भएको हो। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोरदोहोर गर्छन्। दशैंका बेला भने यो भन्दा पनि तेब्बर संख्यामा गाड़ी ओहोरदोहोर गर्ने गरेका प्रहरीको भनाई छ। यसअघि 14 भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णवीर खण्ड भाँसिएको थियो। भाँसिएको सड़क 18 दिनपछि संचालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढ़ी पहिरोको कारण पनि झण्डै 5 दिन सड़क अवरूद्ध भएको थियो। यसैबीच मुगलिन काठमाण्डु सड़क खण्ड पहिरोका कारण अवरूद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिवन राजपथमा गाड़ीको आवागमन व्यवस्थित गर्न नयाँ समय तालिका निर्धारण गरेको छ। प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुगलिन काठमाण्डु सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा बढ़न सक्ने गाड़ीको चापलाई ध्यानमा राखेर त्रिवन राजपथमा आलो पालो लागू गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार हेटौड़ाबाट काठमाण्डुतर्फ छुट्ने गाड़ी यसअघि गैराती 2 बजेदेखि बिहान 5 बजेसम्म छुटेकोमा अब आज दिउँसो 3 बजेदेखि बेलुका 6 बजेसम्म सञ्चालन गर्न दिइनेछ। त्यस्तै भोलि बिहान 4 बजेदेखि 10 बजेसम्म सञ्चालन गर्न पाइनेछ। त्यस्तै काठमाण्डुबाट हेटौड़ातर्फ आज बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म र आज राति 10 बजेदेखि भोलि बिहान 1 बजेसम्म समय निर्धारण गरिएको छ। त्यस्तै भोलि दिउँसो 2 बजेदेखि बेलुका 7 बजेसम्म पनि काठमाण्डुबाट हेटौड़ातर्फ गाड़ी सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार त्रिवन राजपथमा 11 मिटर लम्बाईसम्मका यात्रुवाहक गाड़ीलाई मात्र सञ्चालन अनुमति छ। त्यस्तै 10 चक्का भन्दा बढ़ी भएका तथा 15 टन भन्दा बढ़ी भार बोकेका मालवाहक गाड़ीलाई त्रिवन राजपथ सड़क खण्ड प्रयोग गर्न पूर्ण रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले यात्रु तथा चालकलाई निर्धारित समय तालिका पालना गरी यात्रा गर्न आग्रह गरेको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार कान्ति लोकपथमा दिउँसो दोहोरो गाड़ी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाण्डु रने मार्गमा साना गाड़ीका लागि आलोपालो समय तालिका लागू गरिएको छैन। यसैबीच बीपी राजमार्गको काभ्रे खण्डमा अहिले एकतर्फी गाड़ी चलिरहेका छन्। काभ्रेको रोशी गाउँपालिका 9 पिन्थली बेसी र नार्केमा लेदो तथा गेग्रानले बीपी राजमार्ग अवरूद्ध भएको थियो। गैराती परेको पानीले रोशी खोलामा लेदो र गेग्रान थुप्रिएको थियो। जिल्ला प्रहरीकारले काभ्रेका अनुसार एकतर्फी खुलेको सड़क खण्डलाई पूर्ण रूपमा खुलाउने गरी अहिले काम भइरहेको छ। नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलीविधि जडानको काम अन्तिम चरणमा पुगेको छ। नेपाली सेनाको प्राविधिक टोलीले पुललाई वारपार अर्थात रसुवा र नुवाकोटतर्फ टेकाएको छ। अब त्यहाँ गाड़ी कुड्ने पाता बिछ्याउन बाँकी छ। यो काम सक्न बढ़ीमा तीन दिन लाग्ने सेनाको प्राविधिक टोलीले जनाएको छ। दशैंको घटस्थापना अघि नै बेलीविधि सञ्चालनमा ल्याउने तयारी भइरहेको थियो। भदौ 10 गतेको भोटेकोशी बाढ़ीले बेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवा बीचको सड़क सम्पर्क टुटेको थियो। बेलीविधि सञ्चालनमा आएपछि दुवै जिल्लाका बासिन्दालाई आवत जावत गर्न सहज हुनेछ। आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनेछ। त्यस्तै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी एक दुई ठाउँमा पनि पानी पर्नेछ। आज दिउँसो कोशी प्रदेशको सबै भागमा बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ। हिजो अस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको र पानी पर्ने क्रम आजदेखि क्रमशः घट्दै जाने महाशाखाका मौसमविद निष्ठा निरौलाले बताउनुभयो। उहाँका अनुसार आज ठूलो पानी पर्ने सम्भावना छैन। आज दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुन सक्ने अनुमान छ। पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसूनी वायुको प्रभाव कायमै छ। आज बिहान बागमती र मधेस प्रदेशको केही ठाउँ तथा कोशीका थोरै ठाउँमा पानी परेको थियो। त्यस्तै गैराती काठमाडौँ उपत्यकामा ठूलो पानी परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू नेपाल प्रहरीले सड़क सुरक्षामा विशेष ध्यान दिन सबैलाई आग्रह गरेको छ केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले हिजो पोखरामा भएको स्कूल बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्दै सड़क सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो प्रहरी प्रधान कार्यालयले दुर्घटना रोकथाम तथा न्यूनीकरणका लागि नियमित जाँच कार्यवाही जनचेतनामूलक कार्यक्रम आधुनिक प्रविधिको प्रयोग तथा जोखिमयुक्त सड़क खण्डको निगरानी गर्दै आएको जनाएको छ प्रहरीले विद्यालय बस सञ्चालन गर्दा बाल बालिकाको सुरक्षालाई विशेष प्राथमिकता दिन आग्रह गरेको छ साथै दशैं तिहार छठ लगायत चाड़पर्वको बेला यात्रु तथा गाड़ीको चाप बढ़ने र दुर्घटनाको जोखिम समेत बढ़न सक्ने भएकोले चालक यातायात व्यवसायी यात्रु तथा आम नागरिकलाई जिम्मेवार बन्न प्रहरीको अनुरोध छ त्यसैगरी सड़क तथा मौसमको अवस्थाबारे पूर्व जानकारी लिएर मात्र यात्रा गर्न सांगुडा सड़क घुम्ती उकालो ओह्रालोमा पूर्ण सावधानी अपनाउन गाड़ीको यान्त्रिक अवस्था नियमित जाँच गर्न र क्षमताभन्दा धेरै यात्रु र सामान नराख्न पनि प्रहरीको आग्रह छ अनुभवहरूको सुनवाई वास्तविक आवाज वास्तविक परिवर्तन भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने र सबैका लागि मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो सन् 1992 मनाउन थालिएको विश्व मानसिक स्वास्थ्य दिवसले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण रहेको सन्देश प्रवाह गर्दै आएको छ मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व स्वास्थ्य संगठनले सदस्य देशहरूसँग आग्रह गरे प्राकृतिक प्रकोप द्वन्द र सार्वजनिक स्वास्थ्य आपतकाल जस्ता संकटमा परेका मनोसामाजिक परामर्श दिन तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा पनि विश्व स्वास्थ्य संगठनले जोड़ दिएको छ असोज कृष्ण प्रतिपदादेखि शुरू भएको पितृपक्ष अर्थात आज औंसीका दिन गरिने श्राद्धसँगै पितृपक्ष समापन गरिँदैछ पितृपक्षमा दिवंगत पितृको नाममा तर्पण सिधादान र पिण्डदान गर्ने गरिन्छ पितृपक्षका 15 तिथि र असोज शुक्ल प्रतिपदाको एक दिन गरी 16 तिथिका दिनसम्म दिवंगत पितृको सम्झना गरिने भएकोले यसलाई 16 श्राद्ध भनिन्छ पितृपक्षको अन्तिम दिन आज आमावस्या अर्थात औंसी तिथि श्राद्ध गरिन्छ पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात दशैं शुरू हुन्छ दशैंको घटस्थापना भोलि आइतबार परेको छ अब विदेशको खबर मध्य अमेरिकी देश पानामामा 7.7 म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ भूकम्पका कारण राजधानी पानामा शहरमा धक्का महसुस भएको छ भने विभिन्न ठाउँमा भवन सड़क र पुल लगायतका भौतिक संरचनामा क्षति पुगेको विवरण छ अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार शुक्रबार दिउँसो 1:56 भूकम्प गएको हो यसको केन्द्रबिन्दु राजधानी पानामा सिटीबाट केही घण्टाको दूरीमा रहेको छ मानवीय क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको बीबीसीले जनाएको छ भूकम्पपछि शक्तिशाली परकम्प गइरहेका छन् भारतमा कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज वृहत प्रदर्शन हुँदैछ यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च पासको आह्वान गरेको हो प्रदर्शन अघि शहरका प्रमुख सड़कमा अवरोधक राखिएको छ र जन्तर मन्तरमा आवागमन रोकिएको भारतीय संचार माध्यमले जनाएका छन् प्रहरीले र्याली गर्न अनुमति दिएको छैन अब खेल खबर जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता र राखेपकी सदस्य मोनालिसा खम्बुले टोलीलाई सफलताको शुभकामना सहित हिजो विदाई गर्नुभयो जापानको आइची नागोयामा आउँदो कार्तिक 1 गतेदेखि 7 गते अर्थात अक्टोबर 18 देखि 24 तारीकसम्म हुने 5 पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन् तेक्वान्दो र जुडो टोली आज जापान प्रस्थान गर्नेछ भने बाँकी टोली कर्मैसँग जापान जानेछन्। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिका चार संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दुकी पलेसा गोवर्धनले चीनको हाङझाउमा भएको चौथो संस्करणमा काँस्य जितेकी थिइन्। पलेसा पेरिस प्यारालिम्पिक्सकी पनि काँस्य पदक विजेता हुन्। चारभन्जाङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, बाँकी पदाधिकारीको मतगणना दिउँसोदेखि शुरू हुने। धादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँचिएपछि पृथ्वी राजमार्ग अवरूद्ध, भित्ता काटेर आवत जावत खुलाउने प्रयास। लेदो र गेग्रानले अवरूद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालन। त्रिवन राजपथमा गाड़ी चलाउन आलोपालो सहित समय तालिका। आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा, ठूलो पानी नपर्ने, यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिन प्रहरीको आग्रह। पानामामा 7.7 म्याग्निच्यूडको भूकम्प, भवन पुल सड़क सहितका संरचनामा क्षति। र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई।

0: रेडियो आदिशुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723.
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त. गजब लाग्यो.
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा. गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक.
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी.
3: मोबाइल 98469-18921 र 98462-39399.
5: अरे, फेरि नेट स्लो भयो. यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो.
6: ए भाइ, अझै कति शास्ती पाउँछौ त्यो ढिलो नेट चलाएर. त्यसलाई च्याट्टै छाडिहाल न अब.
5: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
6: अरे, 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त. नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट.
5: ए हो र, तर ओल्लिङ्कमा के के पाइन्छ नि?
6: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा. यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल.
5: पुरानो इन्टरनेटको शास्ती छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट.
6: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 98015-23050 र सहयोगका लागि मोबाइल 98028-35715 र 98015-23051.
7: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो.
8: अनि कफीको त्यत्रो शोक छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
7: कसरी र कहाँ?
8: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ. अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ.
7: यो त मलाई चाहिएकै कुरा हो. कहाँ छ त यो एकाडेमी?
8: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ 8 जयसी पदरामा.
7: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्. सम्पर्क मोबाइल नम्बर 97050-41131.
8: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात.
9: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
7: र मिर्दे करिडोर आदिको छेउमा
9: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला. हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ. प्रोप्राइटर देवेन्द्र थापा. सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड. फोन नम्बर 63-44-331. मोबाइल 98565-53331.
10: साथै एसडब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
11: हेलो
12: चिरञ्जीवी भाइ, सोनु भाइ
11: घरमा आउनुभयो?
12: म आइपुगेँ। अनि खै त सन आउनु
11: भाइ, मलाई त छुट्टी नै मिलेन। बाबा आमा बहिनी अनि सबैलाई राम्रोसँग मनाउन भनेर धेरै सम्झेको छु।
12: ए हस् हस्, आफ्नो राम्रो

0: घर नया बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जयसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 063-441-502, मोबाइल 98-560-40-502 र 98-460-51-401। ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सर पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 98-462-98-145।

0: अहिले छोराको बिहे गरेको दही कुराउने लैजानु पर्ने
1: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
0: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन। बजारबाट ल्याउने हो भने राम्रो हुन्न, र त्यति समय पनि छैन। के गर्ने होला भनेर सोचिरहेको नि।
1: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
0: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आज त देउटै मिल्यो त। दही पनि पाइने, कुराउनी पनि पाइने, झन्झटै सखाप।
2: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
3: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, फोन 0363414246, मोबाइल 9857501119 र 9857333246। कस्तो सास गनाएको तिम्रो त?
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
3: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
3: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
3: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9821440029।
6: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
7: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
6: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
7: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
6: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
7: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
6: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
7: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
6: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
7: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
6: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
7: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
6: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेरदी स्याङ्चा।
7: फोन 0363 44600।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन क्या हो? अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
3: पर्वत जाने गेट, सहारा एग्रोभेट।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भिआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटल को खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638-90-025, मोबाइल 9860-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दर हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: आयो।
1: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 MHz।
2: हतार हतार में छोरा को बिहे आटियो, अरू सब व्यवस्था मिलियो, तर अब सुन का गरगहना को व्यवस्था गर्न पर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनु भयो? मैले बैरगारी नयाँ बजार को भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
2: मोबाइल नम्बर 9806641870 र 9865494497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
5: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856025271।
6: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
7: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
6: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0663-691-0004,
8: सम्पर्क मोबाइल 97484-34484।
9: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
10: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
11: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
10: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
11: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
10: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
11: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
10: मोबाइल नम्बर 9956054313 र 9141443848। 32
11: मूल्य होइन स्वास्थ्य रोजौ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरेत रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरेत रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 063-425-000, मोबाइल 98-560-51-191।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू:
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03-6341-6024।
3: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
4: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
3: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
4: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
3: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 98560-5168 र 98637-7071।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856055250।
7: ए असरा, किन बोलाएको मलाई?
8: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
7: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु त नि।
9: हाम्रा विशेषताहरू:
10: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
9: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
10: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
9: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
9: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
10: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तल्लामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806601052।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागु हुनेछन्, जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
2: होइन, के भयो, किन बन्द भएको हो गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक्यो।
2: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त?
3: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
5: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
5: फोन नम्बर 0364415502, मोबाइल 98560405502 र 98460551401।
6: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
7: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको त?
6: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
7: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिभा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।

0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
0: सम्पर्क लोनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ। खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।

0: चौबिसै घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
1: मुटुको जाँच ईसीजी सेवा
0: भाँचिएको हड्डी प्लास्टर सेवा
1: डिजिटल एक्सरे सेवा
0: चिरफार गर्ने
1: थाइराइड जाँच
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
1: सर्वसुलभ फार्मेसी सेवा
0: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगर पालिका छ मिर्दी तल्लो चोक पुलको नजिकै
1: फोन नम्बर 7364140087 मोबाइल 9869701740
2: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ
3: एकदम सही कुरा आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र
2: हो त बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग
3: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा आरामदायी पलङ दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्
2: आजै सम्पर्क गर्नुहोस्
3: सम्पर्क सफल फर्निचर उद्योग भेलकोट छ सुन्दर बजार वालिङ एक रामबाच्छा सोरुम भेलकोट एक बयरघारी मेन रोड वालिङ 8 मोड वालिङ नगरपालिका जाने बाटो
2: सम्पर्क मोबाइल 9856309888 प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा सम्बन्धी सूचना यस भिरकोट नगर अस्पताल भिरकोट एक हेलु स्याङ्जामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला स्मरण रहोस् डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट एक हेलु सेंजा

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ। मेरो छनोट चाहिँ एनी वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815 56 496।
2: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
3: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सर्टिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको हो। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
2: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
4: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
2: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
3: युनिक सर्टिङ सुटिङ टेलरिङ, वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
2: मोबाइल 9841 63 790 र 9891 29 062।
5: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
6: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
5: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364 12 133।

0: सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9815769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
4: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
3: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
4: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
3: ए हो र, तर ओल्डलिङ्कमा के पाइन्छ नि?
4: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
3: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट।
0: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
5: रेडियो आदिखोला 105.4

0: नमस्कार अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98469-18921 र 98469-399।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
6: र मिर्दे करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 63-44-331। मोबाइल 98560-55331।
1: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682223।
3: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
3: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
3: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0635904640 र 9856049440।
5: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
7: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 9864021629 र 9861868251।

0: नाक छोड़ी काम काम छोड़ी नाक बीमारले नि कहिले नछोड्ने भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेको क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैंको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोर्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 667
1: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
2: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
2: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
2: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
1: ग्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 98462 98145
4: नमस्कार हल्दर साहब क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
5: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छ
4: अच्छा ज्ञानम मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ईसीएचएस स्वास्थ्य सेवा पनि छ नि
5: ज्ञानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
6: चरक मेमोरियल हस्पिटल नागथुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ईसीएचएस स्वास्थ्य सेवा उपलब्ध
7: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ईसीएचएस कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
6: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493 552-494-582-78
1: सुन न
0: भन त
1: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
0: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 98560 31966
8: चिन्ता नगर मैले ओभर टाइम सुरु गरेकी छु

কত কেড়ে কপালে আছে।

0: अहिले छोराको बिहे गरेको दही कुराउने लैजानु पर्ने
1: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
0: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन। बजारबाट ल्याउने हो भने राम्रो हुन्न, र त्यति समय पनि छैन। के गर्ने होला भनेर सोचिरहेको नि।
1: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
0: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त। दही पनि पाइने, कुराउनी पनि पाइने, झन्झटै सखाप।
2: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
3: नवदुर्गा मिष्ठान्न भण्डार, ग्वालिङाट मोड, फोन 063-4141-246, मोबाइल 98-5-60-50-119 र 98-5-60-33-246।
4: नौहेर, आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान?
5: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
4: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्ने भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
5: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
4: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
5: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल,
4: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
5: मोबाइल नम्बर 98-467-21-380।
6: छ्या, कस्तो सास गनाएको तिम्रो त?
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
6: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
6: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
9: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
10: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98-465-48-622 र 98-241-4709।

0: सूचना एस्ट वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका कतिपय उपभोक्ताहरूको मिटरहरू घरभित्र रहेकोले मिटर रिडिङ गर्न असुविधा भएकोले कार्यक्रम सरिरहेको हुँदा संस्थाले भने बमोजिमका फिटिङ सामग्रीहरू उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। अनुरोधक वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
1: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 98460-86005।
3: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
4: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
3: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
4: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 98560-38829।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0364 40 600।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
6: पर्वत जाने गेट, सहारा एग्रोभेट।
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
8: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
7: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
8: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
7: मोबाइल 9815564696।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 063-44-594।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063-44-241-258।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटल को खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: Нет, мама. अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे सक्छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल पोसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4
3: ठाकुरा प्रश्न विचार
2: उज्यालो
4: अवरुद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी लेदो र गेग्रानले अवरुद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढ़ेको दूरसंचार प्राधिकरणको भनाई नियम विपरीत गतिविधि गरे कार्यवाही गर्ने चेतावनी। आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै विपद तथा द्वन्द प्रभावित समुदायमा मानसिक स्वास्थ्य समस्या चुनौतीपूर्ण। भारतमा सीजेपीको आह्वानमा प्रदर्शन नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कड़ा 250 भन्दा धेरै रेल सेवाहरू रद्द र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई। नेपाल खबरमा अब पूरा खबर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा भासिएको सड़क खण्डमा ब्याक कटिङ अर्थात भित्तातर्फको भाग काट्ने काम अहिले भइरहेको छ। आज बिहानदेखि निरन्तर भित्तो काट्ने काम भइरहेको र कुनै अवरोध नआए आज बेलुकासम्म सड़क पूर्ण रूपमा खोल्ने सड़क विभागले जनाएको छ। गलौदीमा नदीतर्फ त्रिशुलीले कटान गर्दा सड़क भासिएको हो। गलौदीमा हिजो बेलुकादेखि सड़क अवरूद्ध छ। सड़क अवरूद्ध हुँदा दशैंमा घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोर दोहोर गर्छन्। दशैंका बेला यो भन्दा पनि तीव्र संख्यामा गाड़ी ओहोर दोहोर गर्ने गरेका प्रहरीको भनाई छ। यसअघि भदौ 14 भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णवीर खण्ड भासिएको थियो। भासिएको सड़क 18 दिनपछि संचालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढ़ी पहिरोको कारण पनि झण्डै 5 दिन सड़क अवरूद्ध भएको थियो। यसैबीच बीपी राजमार्गको काभ्रे खण्डमा अहिले दुईतर्फी नै गाड़ी चलिरहेका छन्। काभ्रेको रोशी गाउँपालिका 9 पिन्थली बेसी र नार्केमा लेदो तथा गेग्रानले बीपी राजमार्ग अवरूद्ध भएको थियो। गैराती परेको पानीले रोशी खोलामा लेदो र गेग्रान थुप्रिएको थियो। बिहान एकतर्फी खुलाएको सड़क अहिले दुईतर्फी नै खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। पार्टीको 15 महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो। अघि बिहान सकिएको मतगणनामा थापाले 6,584 मत प्राप्त गर्नुभएको छ। सभापतिका अर्का उम्मेद्वार श्यामकृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभयो। खड्गीले 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई बधाई दिँदै पार्टीभित्र एकता कायम गर्न र फरक मत राख्ने सबैलाई समेटेर अघि बढ़न आग्रह गर्नुभएको छ। बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत ले प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै पार्टीको एकता आपसी सम्बन्ध र सहकार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभएको छ। अरू पदाधिकारीहरूको मतगणना बाँकी छ। सभापति बाहेकका पदाधिकारीको मतगणना आज दिउँसोदेखि गर्ने तयारी छ। विभिन्न 231 पदका लागि 811 जनाले उम्मेद्वारी दिएका छन्। यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भूषाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान साक्य भने निर्विरोध यसअघि नै भइसक्यो। नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको जनाएको छ। स्वीकृत दरभन्दा बढ़ी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने सेवा प्रदायकमाथि कार्यवाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ। इन्टरनेट सेवाको शुल्क बढ़ेको भन्दै आएका समाचारप्रति ध्यानकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा ईमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र आफूले पनि शुल्क बढ़ाउन स्वीकृति नदिएको जनाएको हो। प्राधिकरणले दूरसंचार सेवा प्रदायकले सेवा उपलब्ध गराए बापत लिने शुल्क उचित र मुनासिब हुनुपर्ने उल्लेख गरेको छ। साथै तोकेको निर्देशिका बमोजिम शुल्क निर्धारण गरी लागू हुने मिति समेत उल्लेख गरेर कम्तीमा 3 महिना अघि स्वीकृतिका लागि पेश गर्नुपर्ने प्रावधान प्राधिकरणले स्मरण गराएको छ। प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने, स्वीकृत दरभन्दा बढ़ी शुल्क लिन, पूर्व स्वीकृति बिना शुल्क वृद्धि गर्न तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्न नपाइने वैधानिक व्यवस्थाबारे सचेत गराउँदै दूरसंचार प्राधिकरणले नियम विपरीत गतिविधि गरेमा दूरसंचार ऐन तथा नियमावली बमोजिम सेवा प्रदायकमाथि कार्यवाही गरिने चेतावनी दिएको छ। अनुभवहरूको सुनवाई वास्तविक आवाज वास्तविक परिवर्तन भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि मनाइँदैछ। मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने र सबैका लागि मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1992 मनाउन थालिएको विश्व मानसिक स्वास्थ्य दिवसले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण रहेको सन्देश प्रवाह गर्दै आएको छ। मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व संगठनले सदस्य देशहरू सबैसँग आग्रह गरेको छ। प्राकृतिक प्रकोप द्वन्द र सार्वजनिक स्वास्थ्य आपतकाल जस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श दिन तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा विश्व स्वास्थ्य संगठनले जोड़ दिएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा इजरायल ठगी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यकी उम्मेद्वार खड्का पक्राउ, राष्ट्रिय लोक तथा दोहरीगीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333-493-555।
5: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले अवरूद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी। लेदो र गेग्रानले अवरूद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढ़ेको दूरसंचार प्राधिकरणको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाली कांग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेद्वार विनिता खड्गालाई पक्राउ गरेको छ। खड्गाले इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको पाइएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ। ठगी प्रकरणमा खड्गाको समेत संलग्नता देखिएपछि पक्राउ गरी अनुसन्धान थालेको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जवहराले जानकारी दिनुभयो। प्रहरीका अनुसार वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा यसरी पक्राउ परेका रामेछापका भरत चौलागाई मार्फत खड्गाको नाम समेत अनुसन्धानमा जोड़िएको थियो। सीआईबीले दोलखाकी 32 वर्षीय बालिका शिवाकोटी र रामेछापका 51 वर्षीय चौलागाईलाई यसरी नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूमाथि इजरायल पठाइदिने भन्दै 2,50,00,000 रूपियाँ ठगी गरेको आरोप छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं महाधिवेशनले गायक पशुपति शर्मालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो। त्यसै गरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएको प्रतिष्ठानको नवौं महाधिवेशन निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले जानकारी दिनुभयो। महोत्तरीको बर्दीवास 3 गौरी डाँडामा अस्ति बिहिबार मधेस प्रदेश सभाका सभामुख रामाशिष यादवले महाधिवेशन उद्घाटन गर्नुभएको थियो। प्रतिष्ठानमा 38 पदाधिकारी र 37 सदस्य सहित 75 सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। सर्वसम्मत भएका र हिजो भएको मतदानबाट विजयी हुनेहरूको घोषणासहित आज महाधिवेशन समापन हुँदैछ। अब विदेशको खबर। भारतमा कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै अहिले वृहत प्रदर्शन शुरू भएको छ। यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको थियो। आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित 600 भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ। प्रदर्शन अघि नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेशनबाट आउजाउ गर्ने 250 भन्दा धेरै रेल सेवा पनि रद्द गरिएको छ। प्रदर्शन अघि शहरका प्रमुख सड़कमा अवरोधक राखिएको र जन्तर मन्तरमा आवागमन रोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रहरीले र्याली गर्न अनुमति दिएको छैन। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च पासको आह्वान गरेको हो। अब खेल खबर। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता र राखेपकी सदस्य मोनालिसा खम्बुले टोलीलाई सफलताको शुभकामनासहित विदाई गर्नुभयो। जापानको आइची नायोगमा आउँदो कार्तिक 1 7 गते अर्थात अक्टोबर 18 24 तारीकसम्म हुने 5 पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन्। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। चार संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दोकी पलेसा गोवर्धनले चीनको हान्जाउमा भएको 4 संस्करणमा कास्य जितेकी थिइन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अवरूद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी। लेद्वारा गेग्रानले अवरूद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढ़ेको दूरसंचार प्राधिकरणको भनाई। नियम विपरीत गतिविधि गरी कार्यवाही गर्ने चेतावनी। आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै विपद तथा द्वन्द प्रभावित समुदायमा मानसिक स्वास्थ्य समस्या चुनौतीपूर्ण। भारतमा सीजेपीको आह्वानमा प्रदर्शन। नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कड़ा। 250 भन्दा धेरै रेल सेवाहरू रद्द। र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई।
4: रेडियो आदिखोला 105.4।
6: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
7: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
6: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
7: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
6: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
7: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
6: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
7: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
6: मोबाइल नम्बर 9806641870 र 9865494497।
7: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
8: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
9: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
8: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
9: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
9: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
8: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9855954963, 9855551104 र 9808447723।
6: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
7: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
6: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
7: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त। म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
6: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
7: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
6: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
7: मोबाइल नम्बर 9847621380।

0: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यावसायिक सिप सिक्न पाइने हुन्थ्यो।
1: अनि कफीको त्यत्रो शोक छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
0: कसरी र कहाँ?
1: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै शुरू हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यावसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
0: यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
1: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ आठ जैसी पदरामा।
0: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050 41 131।
1: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी स्टोर।
2: मोबाइल नम्बर 98560 54 313 र 98 41 43 48 32।
3: मूल्य होइन, स्वास्थ्य रोजौं।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
1: र मिर्दी करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63740। के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6

0: एक्स्ट्रा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
1: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
0: 2026-27 का लागि बारिस्ट्रा ट्रेनिङमा भर्ना खुल्यो।
1: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौ।
0: एसई वा सो भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्ट्रा प्र्याक्टिकल ट्रेनिङ, एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
1: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिकेटुङ्गा पोखरा।
0: सम्पर्क मोबाइल 9800103260 र फोन 0167531866।
1: डाफे हस्पिटालिटी एकाडेमी, सेपिङ हस्पिटालिटी लिडर्स।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस्ट जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0367414624।

0: access to all.
1: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
2: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, अरू कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364140087, मोबाइल 98469701747। कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
1: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
4: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465648622 र 98241440029।
5: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
6: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र?
5: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
6: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
5: आजै सम्पर्क गर्नुहोस्।
6: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड़, वालिङ नगरपालिका जाने बाटो।
5: सम्पर्क मोबाइल 98560309888।
1: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
7: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको, त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
1: हो र, मेरो पनि दाईको बिहे छ, दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
6: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
1: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
6: युनिक सटिङ सुटिङ टेलरिङ, वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार,
1: मोबाइल 98451 63790 र 98191962।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 0364-41-258।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
6: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
7: सम्पर्क फोन नम्बर 0635-90-018, मोबाइल 9840-51-56-35 र 9817-69-611।
6: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
1: ठाउँ रेडियो आदि खोला।

0: रेडियो आदि खुला 105.4
1: कफी त मलाई असाध्यै मन पर्छ तर भविष्यमा के गर्ने होला कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो
2: अनि कफीको त्यत्रो शोख छ त त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी
1: कसरी र कहाँ
2: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन् त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ
1: यो त मलाई चाहिएकै कुरा हो कहाँ छ त यो एकाडेमी
2: एलिट बारिस्टा एकाडेमी कफी कोप द्वारा सञ्चालित छ नि वालिङ आठ जैसी पदरामा
1: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97050 41 131
2: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरूआत
3: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
4: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
3: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
4: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बंगुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
3: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ
4: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि मोबाइल 98560 51068 र 98637 70771

0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको त्रुटि राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको त्रुटि बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
0: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ चौबिसै घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0635904040 र 98560 29440।

0: होइन के भयो किन बन्द भएको हो गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
3: फोन नम्बर 0364415002, मोबाइल 98560405002 र 98460151।
0: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
4: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
0: प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 98462-98145।
0: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायो?
1: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ 9 भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ 9 भुम्रेमा सिलाएको हो। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
0: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
1: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
3: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
1: युनिक सटिङ सुटिङ टेलरिङ, वालिङ 9 भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
3: मोबाइल 98451-63790 र 98191-29062।
0: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरेत रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरेत रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 0364-25-000, मोबाइल 98560-52191। लगाउने कार्यमा सहयोग गरी खोरित रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल

0: अरूलाई पनि नखाने सल्लाह दिन्छु।
1: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ट्ज।
2: अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने
3: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
2: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन। बजारबाट ल्याउने हो भने राम्रो हुन्न, र त्यति समय पनि छैन। के गर्ने होला भनेर सोचिरहेको नि।
3: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपद मूल्यमा उपलब्ध गराउँछन् नि।
2: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त। दही पनि पाइने, कुराउनी पनि पाइने, झन्झटै सखाप।
4: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
5: नवदुर्गा मिष्ठान्न भण्डार, ग्वालिङाट मोड, फोन 063-4141-246, मोबाइल 98-5-60-50-119 र 98-5-60-33-246।
6: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
7: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
7: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 98-5-60-30-829।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
7: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
7: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु

0: रेडियो आदि खुला 105.4
1: सूचना एस वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका कतिपय उपभोक्ताहरूको मिटरहरू घरभित्र रहेकोले मिटर रिडिङ गर्न असुविधा भएकोले कार्यक्रम सरिरहेको हुँदा संस्थाले भने बमोजिमका फिटिङ सामग्रीहरू उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। अनुरोध हक वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गढेउले मल भएपछि त

0: सुगन्धै भने
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
0: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364 41 6 96।
2: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
3: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
2: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भए, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
3: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
4: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
5: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
4: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165-5493-5524-5872-7878।
6: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
7: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
6: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
7: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
6: ए हो र, तर ओल्डलिङ्कमा के के पाइन्छ नि?
7: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा IPTV र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
6: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट।
7: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801523050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
8: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान?
9: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
8: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
9: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
8: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
9: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
8: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
9: मोबाइल नम्बर 9467621380।

0: दाई कतिको छुट्टीमा हो दाई?
1: नफर्किने भाइ, पुग्यो विदेश। अनि भाइ कता गयो?
0: म पनि विदेशकै चक्करमा हो दाजु, पासपोर्ट बुझाएर आएको काठमाडौँ।
1: जो पनि विदेश, जो पनि विदेश, यतै के गरे अब हुन्छ?
0: गर्न त खोजेको दाई, जे गर्न पनि पैसा अघि सार्नु पर्ने रहेछ। अब विदेशबाट फर्केर राम्रै भएछ भने यतै के गर्ने विचार छ दाई? अनि कस्तो रहेछ त दाई विदेश? दाईको अनुभव सुन्न पाए भाइलाई काम लाग्थ्यो।
1: सुनौला नि भाइ, बाटो लामै छ।

0: मजा आयो
1: जुन देश जस्तो काम भए पनि हुन्छ भनेछ दाजु जति सक्दो छिटो विदेश पुग्नु छ देशको परिस्थिति यस्तै छ
0: त्यसो भनेर हुँदैन भाइ अलिक सोचेर विचार कुरा जानुपर्छ भाइ

देखे बाटो काट्न नजानेर ज्यान गएको, भाषा नजानेर दुःख पाएको, अनि समयमा पानी नखानाले, समयमा पिसाब नफेर्नाले सानो रोगलाई पनि ख्याल नगर्दा ठुलो बिमार लिएर फर्केको, अनि होमसिकले डिप्रेसनमै गएको। के हो के हो? विदेशको ठाउँमा सबै आफूले भने जस्तो सोचे जस्तो हुँदैन भाइ।

0: सुनिए ना, अहिले हाम्रो गाउँमा 2 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक,
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
0: मोबाइल 9847918921 र 9862439399।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9855154 र 9808447723।
0: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
3: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।
0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चौरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अङ्कल, अनि यो चौरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चौरी खर्कमा छ नि, त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
0: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
1: सम्पर्क मोबाइल 97484-34484।
6: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
1: र मिर्दी करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63443331, मोबाइल 98560553331।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
4: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ, फकुण्डे।
2: सम्पर्क फोन नम्बर 63 4141 6024।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है। मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्। त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि। बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861971976 र 9817162223।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: ए असरा, किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिल

0: बढाउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
1: रक्षा आदि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
0: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तल्लामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052।
2: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 9864221629 र 9864168251।
5: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
6: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको त।
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
6: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
5: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
5: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667। आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
7: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
5: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
7: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
5: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
7: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
5: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
7: मुटुको जाँच, ईसीजी सेवा,
5: भाँचिएको हड्डी प्लास्टर सेवा,
7: डिजिटल एक्सरे सेवा,
5: चिरफार गर्ने,
7: थाइराइड जाँच,
5: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
7: सर्वसुलभ फार्मेसी सेवा।
5: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
7: फोन नम्बर 0364140087, मोबाइल 9849706140।

0: कस्तो सास गनाएको तिमीले त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराऊ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
3: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
4: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
4: बाबु बरु कहाँबाट ल्याएस यो जुत्ता
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
4: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
5: पाण्डे सु सेन्टर वालिङ बजार
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
5: मोबाइल नम्बर 9846086005
6: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
7: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
6: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
7: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
6: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
7: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
6: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
7: टेलिफोन खाने पानी विद्युत डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने
6: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
7: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
6: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
7: त्यस्तै आईएमए प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
6: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
7: फोन 0363 4460
8: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ
9: एकदम सही कुरा आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र
8: हो त बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल उद्योग
9: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा आरामदायी पलङ दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्
8: आजै सम्पर्क गर्नुहोस्
9: सम्पर्क सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबाच्छा सोरुम भिरकोट 1 बयरघारी मेन रोड वालिङ 8 मोड वालिङ नगरपालिका जाने बाटो
8: सम्पर्क मोबाइल 9856309888
10: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
11: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
10: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
11: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सटिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
10: मोबाइल 9815 56496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुन्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै होलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9837-69611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
9: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
9: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
9: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि
10: भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
9: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
10: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
9: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
10: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
9: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
11: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
9: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
10: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
9: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
10: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना। यस भिरकोट नगर अस्पताल भिरकोट एक हेलु सैंजामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला। स्मरण रहोस्, डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार। सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट एक हेलु सेंजा।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस्। अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन, सजिलो 60 महिनाको इएमआईमा र साथै फ्री एक्सेसरिजहरू पनि उपलब्ध छ।
1: साथ अपग्रेड गर्ने दिन यही असोज 25-30 गतेसम्म स्थान वालिङ एट चार्जिङ स्टेशनको साइडमा। अन्य विस्तृत जानकारीको लागि बजाज शोरूम वालिङ 10 भकुण्डे, सम्पर्क मोबाइल 98565654 र 98251-20189।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
3: समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ।
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
4: रेडियो आदि खोला 105.4।
5: हेटौँडा मार्ग यात्रुवाहक गाडीलाई प्राथमिकता। राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर। चराहरूको विश्व बसाई चराई दिवस नेपालमा पनि मनाइँदै आप्रवासी चराको संकट बढ्दो, उडान मार्ग र वासस्थान जोगाउने चुनौती। चुनाव सुधारको माग गर्दै भारतको दिल्लीमा व्यापक प्रदर्शन, 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन। आयोजक सीजेपीका संस्थापक अभिजित लगायत 3,000 भन्दा धेरै पक्राउ। र प्रिमियर लीगमा आज 6 खेल, आर्सेनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले प्रतिस्पर्धा गर्दै। नेपाल खबरमा अब पूरा खबर। धादिङको गजुरी नजिक गलौदीमा सड़क भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। त्रिशुली नदीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको खण्ड खुलाउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। पालिकासँग समन्वय गरी सड़कको ब्याक कटिङ गरेर गाड़ी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। बेलुकासम्म काम सम्पन्न गरी सड़क पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको सड़क विभागले जनाएको छ। यसैबीच मुगलिङ काठमाण्डु सड़क खण्ड अवरूद्ध भएसँगै हेटौँडा हुँदै काठमाण्डु आउजाउत गर्ने सवारी साधनको चाप पनि बढ़ेको छ। बड़ा दशैंको समय भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकनपुरले यात्रुवाहक गाड़ीलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्गमा आवागमन व्यवस्थापन गरिरहेको छ। ट्राफिक प्रहरी प्रमुख रमेश विष्टका अनुसार यात्रुवाहक पछि इन्धन र खाना पकाउने ग्यास बोकेका गाड़ीलाई प्राथमिकता दिएको छ। भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो र राति कोशी, बागमती र गण्डकीका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै सिराहामा 103.4 मिलिमिटर वर्षा रेकर्ड भएको छ। भोलिदेखि भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाड़ी भूभागका एक दुई ठाउँमा मात्र हल्का वर्षा हुनेछ। पर्सि सोमबार रातिदेखि देशैभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभयो। नेपाली कांग्रेसको उपसभापति र महामन्त्री पदको उम्मेद्वारको मतगणनाका लागि छलफल भइरहेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समिति र उम्मेद्वारहरूबीच केन्द्रीय कार्यालय सानेपामा बैठक भइरहेको हो। उम्मेद्वारहरूसँगको छलफलपछि मतगणना शुरू गर्ने समितिले तयारी गरेको छ। निर्वाचन समितिले यसअघि गैराती सभापति पदका लागि भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरेको थियो। प्रतिस्पर्धी उम्मेद्वार श्याम कृष्ण खड्कीलाई पराजित गर्दै गगन कुमार थापा सभापतिमा निर्वाचित हुनुभएको छ। थापा 6,584 मतसहित सभापतिमा निर्वाचित हुँदा खड्गीले 375 मत प्राप्त गर्नुभएको छ। आज चराहरूको विश्व बसाई सनाई दिवस नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइदिछ। हरेक वर्ष मे महिनाको दोस्रो शनिबार र अक्टोबर महिनाको दोस्रो शनिबार मनाइने यो दिवसले हजारौं माइलको यात्रा गरेर आउने पाहुना चराको संरक्षणमा जोड़ दिन्छ। नेपाल चरा पर्यटनका लागि निकै धनी देश हो। यहाँ अहिलेसम्म अभिलेख भएका 904 प्रजातिका चरामध्ये झण्डै 150 प्रजातिका हिउँदे र 65 प्रजातिका ग्रीष्मकालीन आप्रवासी चरा रहेका छन्। हालैको तीव्र हावाहुरीका बेला समुद्र तटीय क्षेत्र क्षेत्रमा पाइने दुर्लभ कोलार्ट र किङ फिसर चरा धनुषामा अभिलेख भएको छ, जसले जलवायु परिवर्तनका कारण चराको उडान मार्ग र आनी बानीमा परिरहेको असरलाई प्रष्ट पार्छ। पछिल्लो समय यी सुन्दर पाहुना चराहरू नेपालमा सुरक्षित छैनन्। बर्ड लाइफ इन्टरनेशनलको पछिल्लो प्रतिवेदन अनुसार विश्वभरका 45% आप्रवासी चराको संख्या घट्दो क्रममा छ भने 11% लोप हुने जोखिममा छन्। नेपालमा पनि सिमसार क्षेत्रको अतिक्रमण, सुक्खापन, खेतबारीमा अत्यधिक विषादीको प्रयोग, उच्च भोल्टेजका बिजुलीका तार र अवैधानिक शिकारका कारण आप्रवासी चराको वासस्थान संकुचित बन्दै गएका नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईले बताउनुभयो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वंचित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त भएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान अर्थात केवाईसी विवरण अध्यावधि गर्दा, मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणहरूलाई समस्या पारेको उल्लेख गरिएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। राष्ट्र बैंकले यसअघि असोज मशान्तसम्म पुराना खाता बाहेकले पनि राष्ट्रिय परिचय पत्र अध्यावधि गराइसक्न भनेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
7: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्के सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
6: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
7: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149982 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
6: वाट्सएप नम्बर 9854149982 होइन त? अनि त्यसपछि
7: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
6: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
7: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
8: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौं, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
7: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर, एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। दाङमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको ज्यान गएको छ। गडवा गाउँपालिका एक वनघुस्री निवासी 3 वर्षीय लक्ष्मी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार गडवा वनघुस्री निवासी ऋषि माझी, उहाँकी श्रीमती 26 वर्षीय सुमित्रा माझी र 3 वर्षीय छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए। तीनैजनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गएराती चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो। आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज हुनुभएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा आज व्यापक प्रदर्शन र तनावपूर्ण स्थिति सिर्जना भएको छ। कक्रूज जनता पार्टी सीजेपीले चुनाव प्रणालीमा सुधार र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै प्रदर्शनको आह्वान गरेको हो। प्रदर्शनलाई रोक्न दिल्ली प्रहरी र केन्द्रीय सशस्त्र बलका गरी 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शन स्थल जन्तर मन्तर र वरपरका क्षेत्रमा धारा 163 लागू गरी कड़ा घेराबन्दी गरिएको छ भने सर्वसाधारणहरूको आवत जावत नियन्त्रण गर्न 45 भन्दा बढ़ी मेट्रो स्टेशनका ढोका बन्द गर्नका साथै 250 भन्दा बढ़ी रेल सेवाहरू रद्द गरिएका छन्। यसैबीच प्रदर्शन रोक्न प्रहरीले व्यापक धरपकड जारी राखेको छ। सीजेपीका संस्थापक अभिजित दीपके, नेताहरू सौरभ दास र आशुतोष राङकालाई विमानस्थलबाटै पक्राउ गरेको छ। यस्तै प्रदर्शनमा समर्थन जनाउन पुगेका वरिष्ठ अधिवक्ता प्रशान्त भूषण, सामाजिक अभियन्ता योगेन्द्र यादव, एआईएसकी अध्यक्ष नेहा बोहरा र चर्चित युट्युबर ध्रुव राठी लगायत 3,000 भन्दा बढ़ी प्रदर्शनकारीलाई दिल्लीका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ। सयौं समर्थकहरू पक्राउ परे पनि सीजेपीले आन्दोलन जारी रहने घोषणा गरेको छ। मतदाता नामावली पुनरावलोकन प्रक्रियामा व्यापक धाँधली भएको र लाखौं वास्तविक मतदाताको नाम हटाइएको आरोप लगाउँदै सीजेपीले मुख्य निर्वाचन आयुक्तको राजीनामा मागेको हो। निर्वाचन आयोगले भने ती आरोपहरूलाई अस्वीकार गर्दै आएको छ। अब खेल खबर। इंग्लिश प्रिमियर लीग फुटबलमा आज 6 खेल हुँदैछन्। आज आर्सेनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले लीगको अंकतालिकामा आफ्नो स्थान सुधार गर्न प्रतिस्पर्धा गर्नेछन्। आजको पहिलो खेलमा बेलुका 5:15 दोस्रो स्थानको आर्सेनलले 5 स्थानको लीड्स युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै बेलुका 7:45 16 स्थानको एस्टन भिल्लाले 4 स्थानको ब्रेन्टफोर्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै त्यही समयमा 10 स्थानको चेल्सीले 17 स्थानको बर्नमाउथसँग खेल्नेछ। आज 11 स्थानको इप्स बीच टाउनले 19 स्थानको फुलहमसँग प्रतिस्पर्धा गर्नेछ। अर्को खेलमा 14 स्थानको सुन्दरल्याण्डले 3 स्थानको ब्राइटन एलबीएनको सामना गर्नेछ। आजको अन्तिम खेलमा 12 स्थानको म्यान्चेस्टर युनाइटेडले अंकतालिकाको पुछारमा रहेको टोटनह्यामसँग राति 10:15 प्रतिस्पर्धा गर्नेछ। इंग्लिश प्रिमियर लीग अंकतालिकाको शीर्ष स्थानमा 15 अंकसहित म्यान्चेस्टर सिटी छ। आर्सेनल 12 अंकसहित दोस्रो र ब्राइटन 10 अंकसहित तेस्रो स्थानमा छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पृथ्वी राजमार्गको गलौदी खण्डमा सड़क अवरूद्ध सड़क खुलाउने प्रयासबारे। मुगलिङ काठमाण्डौ सड़क अवरूद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता। राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर। चराहरूको विश्व वसाइसराय दिवस नेपालमा पनि मनाइँदै आप्रवासी चराको संकट बढ्दो, उडान मार्ग र वासस्थान जोगाउने चुनौती, चुनाव सुधारको माग गर्दै भारतको दिल्लीमा व्यापक प्रदर्शन, 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन, आयोजक सीजेपीका संस्थापक अभिजित लगायत 3,000 भन्दा धेरै पक्राउ र प्रिमियर लीगमा आज 6 खेल, आर्सेनल चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले प्रतिस्पर्धा गर्दै

0: रेडियो आदि खुला 105.4
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनु भयो मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोफ्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
4: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
3: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
4: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कंपनी का पार्टी सुज स्कूल तथा अफिशियल सुज स्पोर्ट्स सुज लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ
3: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
3: मोबाइल 9849618921 र 9862439399
5: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
6: बिग्रेका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्ने छ सीसीटीभी जडान गर्नु छ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ
5: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
6: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
5: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9856555271 9468323809 र 9856505271
7: मलाई तिम्रो माया नभएको होइन
8: हो मलाई तिम्रो माया नभएको होइन माया त गाडा छ तर समाज तेर्थै भयो पिरती के छेकिन्थ्यो सूर्यलाई हातैले गर्नु गरे जाँदैले गर्नु गरे जाँदैले

0: देशको सबैभन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि पोक्सीको आरोपमा सबैको सामु कु खुवाएछ।
1: हामी दलित त मुठीका माखाना हौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: कफी त मलाई असाध्यै मनपर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
1: अनि कफीको त्यत्रो शोक छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
0: कसरी र कहाँ?
1: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै शुरू हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
0: यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
1: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ आठ जैसी पदरामा।
0: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050 41 131।
1: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
2: मोबाइल नम्बर 98560 54313 र 98 41 43 48 32।
3: मूल्य होइन, स्वास्थ्य रोजौ।

0: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएई मा 100% जब प्लेसमेन्ट।
1: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
0: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
1: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौं। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौं।
0: एसई वा सो भन्दा माथि उत्तर।

0: साथी संग करिएको नयाँ सफर डाफ्री हस्पिटालिटी एकेडेमी सिकेजुङ्गा पोखरा
1: सम्पर्क मोबाइल 9890303260 र फोन 0137571366
0: डाफ्री हस्पिटालिटी एकेडेमी सेपिङ हस्पिटालिटी लिडर्स
2: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
3: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
2: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
3: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बंगुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
2: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ
3: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि मोबाइल 9855561068 र 9673707071
4: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ
5: अब चिन्ता छाड्नुहोस् वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान जयलक्ष्मी ट्रेडिङ
4: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्
5: त्यति मात्र कहाँ हो र शुद्ध पानीका लागि आरओ प्युरिफायर आधुनिक मोड्युलर किचन चिम्नी एसी वासिङ मेसिन स्ट्रिट लाइट पम्प मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्
4: सामान मात्र होइन हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ
5: प्रोप्राइटर विदुर कोइराला जयलक्ष्मी ट्रेडिङ वालिङ एक कालीमाटी सम्पर्क नम्बर 0635904040 र 9855629440

0: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जेतु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: ए अप्सरा, किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे। म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
7: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
7: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806601052।
8: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको सलन पुगेर आयो?
9: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
8: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
9: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
8: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
9: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
8: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
9: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
8: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
9: सम्पर्क 9842658145।
10: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
11: सावधान, तपाईहरु पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
12: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ज।
13: अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने।
14: हैन ए दाई, एक्लै किन बोलिरहनु भएको?
13: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दूध पनि छैन। बजारबाट ल्याउने हो भने राम्रो हुन्न, र त्यति समय पनि छैन। के गर्ने होला भनेर सोचिरहेको नि।
14: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न। त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
13: धन्यवाद भाइ तिमीलाई। ढुङ्गो खोज्दा आत देउतै मिल्यो त। दही पनि पाइने, कुराउनी पनि पाइने, झन्झटै सखाप।
15: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
16: नवदुर्गा मिष्ठान्न भण्डार, ग्वालिङाट मोड, फोन 0364-41-246, मोबाइल 98-560-50-119 र 98-560-33-246।
17: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन। सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
18: त्यति कुरा माने यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
17: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
18: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98-560-30-829।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
3: पर्वत जाने गेट, सहारा एग्रोभेट।
4: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायो?
5: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
4: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
6: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
4: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष सुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
6: युनिक सटिङ सुटिङ टेलरिङ, वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
4: मोबाइल 9841563790 र 9811929062।
6: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
6: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
6: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
4: फोन 0364-41-258।
7: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
8: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
7: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
8: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
7: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा, सम्पर्क नम्बर 0364-41-6696।
4: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
6: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
4: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
6: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
4: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
6: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
4: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
6: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
6: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम
9: काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
5: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
4: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिब विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
5: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
9: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
5: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
9: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनना, अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए कुरो त्यस्तो भयो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन सिम्नी, टीभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधेरारी चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723.
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ. होइन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि. घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि.
3: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि. त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ. म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु. घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने.
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ.
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ. सम्पर्क नम्बर 63961900004.
6: सम्पर्क मोबाइल 97484434.
7: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा.
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
9: र मिर्दे करिडोर आदिको छेउमा
8: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला. हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ. प्रोप्राइटर देवेन्द्र थापा. सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड. फोन नम्बर 63440331, मोबाइल 98560 55331.
10: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ.
11: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै. अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि. होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन. अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो.
12: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन.
11: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए. हामी पनि जहाँको त्यही.
12: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला.
11: हाम्रा सेवा तथा सुविधाहरू
12: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
11: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
12: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
11: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
12: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था.
11: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे.
6: सम्पर्क फोन नम्बर 63401466.

0: Berima Vikas Bank Limited. Access to all.
1: हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ ल
2: या दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
1: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
1: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
1: ग्लोबल मल्टीप्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
3: मोबाइल नम्बर 9855619076 9861971076 र 9817162223

0: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
1: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
0: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
1: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
0: ए हो र, तर ओल्डलिङ्कमा के पाइन्छ नि?
1: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ्क जोडिहाल।
0: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट।
1: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801523050 र सहयोगका लागि मोबाइल 9808235715 र 9801531।
2: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 9864221629 र 9864168251।
5: पलङ, लोभी, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
6: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
5: बाबा फर्निचर वालिङ 10 भकुण्डे,
6: प्रोप्राइटर ओम शर्मा, मोबाइल 9855631966।
7: नाक छोडी काम, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
8: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
7: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
8: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि, अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
7: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
7: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9855685667।
9: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
10: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
9: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
10: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
9: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
10: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
9: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
10: मुटुको जाँच, ईसीजी सेवा,
9: भाँचिएको हड्डी प्लास्टर सेवा,
10: डिजिटल एक्सरे सेवा,
9: चिरफार गर्ने,
10: थाइराइड जाँच,
9: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
10: सर्वसुलभ फार्मेसी सेवा।
9: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
10: फोन नम्बर 0364140087, मोबाइल 9849706741।

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
3: बाबु बरु कहाँबाट ल्याएछ यो जुत्ता
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
3: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
4: पाण्डे सु सेन्टर वालिङ बजार
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
4: मोबाइल नम्बर 9840806005
5: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
6: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
5: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
6: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा
3: सुपथ मूल्यमा उपलब्ध छ
4: पाण्डे सु सेन्टर वालिङ बजार
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
4: मोबाइल नम्बर 9840806005

0: आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
1: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने।
1: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यसै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
1: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
0: फोन 0364 40 600।
2: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
3: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
2: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
3: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
2: आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बैरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
2: सम्पर्क मोबाइल 98560 30988।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन, सजिलो 60 महिनाको इएमआईमा र साथै फ्री एक्सेसरिजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही असोज 25-30 गतेसम्म स्थान वालिङ आर्ट चार्जिङ स्टेशनको साइडमा। अन्य विस्तृत जानकारीको लागि बजाज शोरूम वालिङ 10 भकुण्डे, सम्पर्क मोबाइल 9855556984 र 9821201990।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहण प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 0638445494।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-133।
0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जडेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रुफ राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-5900-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
2: सम्पर्क फोन नम्बर 063-5900-18, मोबाइल 98-40-51-56-35 र 98-1-37-69-611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा ताज बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरू सब व्यवस्था मिलियो, तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनु भयो, मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 9849618921 र 9862439399।
5: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
5: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
5: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
5: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 9847621380।

0: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ। हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
1: बिग्रिका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856555271, 9468323809 र 9856555271।
3: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
3: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
3: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
3: मोबाइल नम्बर 9856054313 र 9841443 32।
1: मूल्य होइन, स्वास्थ्य रोजौं।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। लड त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673770771।

0: एकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स बिस्लु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: ए आशरा, किन बोलाको मलाई?
3: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनी हिँ।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मिर्ती बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-54-123 र 98-066-162।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनु हुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861168251।
3: अहिले छोराको बिहे गरेको, दही कुराउनी लैजानु पर्ने।
4: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
3: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको, दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन। बजारबाट ल्याउने हो भने राम्रो हुन्न, र त्यति समय पनि छैन। के गर्ने होला भनेर सोचिरहेको नि।
4: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
3: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त। दही पनि पाइने, कुराउनी पनि पाइने, झन्झटै सखाप।
5: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नव दुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
6: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, फोन 0363441246, मोबाइल 9856501119 र 9856333246।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर। वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847039386। पर्वत जाने गेट, सहारा एग्रोभेट। वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
2: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
1: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: सुमत न अहिले हाम्रो गर्नेमा 6 बजेको छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4।
2: रेडियो आदि खोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: पृथ्वी राजमार्गको गलाउँदी खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिङ काठमाडौँको सड़क अवरूद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता।
0: कांग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चल्दै आफूहरू इतिहासको ब्याज खाएर नभई कर्म बदलेर नयाँ इतिहास रच्ने नवनिर्वाचित सभापति थापाको भनाई।
2: हामी नयाँ इतिहास आफै रच्छौ, नयाँ इतिहास रच्ने कुराको ताकत लिएर हामी अधिवेशनमा आएका छौं भनेर ती नौजवान साथीको बीचमा हामी चाहन्छौ।
1: मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेद रहित बनाउन राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। सबै पालिकामा मनोसामाजिक परामर्शदाता राख्न सुझाव।
0: दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शनमाथि प्रहरीको धरपकड, तीनजना पूर्व मुख्यमन्त्री सहित सयौं पक्राउ।
1: र एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली टोली जापान प्रस्थान।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943334955।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। धादिङको गजुरी नजिक गलौदीमा सड़क भाषिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। त्रिशुली नदीका कारण सड़क भाषिएपछि अवरूद्ध भएको खण्ड खुलाउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। पालिकासँग समन्वय गरी सड़कको ब्याक कटिङ गरेर गाड़ी संचालनमा ल्याउने प्रयास भइरहेको छ। सड़क पुनः संचालन ल्याउन सक्दो प्रयास भइरहेको र केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै चल्ने गाड़ी गलौदीमा अवरूद्ध भएका कारण काठमाडौँमै रोकिएका छन्। यसैबीच मुगलिन काठमाडौँ सड़क खण्ड अवरूद्ध भएसँगै हेटौँडा हुँदै काठमाडौँ आवाज जात गर्ने गाड़ीको चाप बढ़ेको छ। दशैंको समय भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले यात्रुवाहक गाड़ीलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्गमा आवागमन व्यवस्थापन गरिरहेको छ। ट्राफिक प्रहरी प्रमुख रमेश विश्वका अनुसार यात्रुवाहक पछि इन्धन र खाना पकाउने ग्यास बोकेका गाड़ीलाई प्राथमिकता दिएको छ। सड़क साँगुरो र अप्ठ्यारा घुम्ती भएकाले आलो पालो प्रणाली मार्फत गाड़ी छाडिएको र कतिपय गाड़ीलाई 1-2 घण्टासम्म रोक्नुपर्ने अवस्था छ। त्रिभुवन राजपथमा 11 मिटरसम्म लम्बाई भएका गाड़ी चल्न दिएको छ भने 10 चक्का भन्दा बढ़ी र 15 टन भन्दा बढ़ी भार भएका मालवाहक गाड़ीलाई रोक लगाएको छ। यस्तै जीप र विद्युतीय गाड़ीका लागि भीमफेदी मार्गबाट दोहोरो आवागमनको व्यवस्था मिलाइएको छ।
1: भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो र राति कोशी बागमती र गण्डकीका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। पछिल्लो 3 घण्टामा देशका केही ठाउँमा सामान्य वर्षा मात्रै भएको छ। भोलिदेखि भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाड़ी भूभागका 1-2 ठाउँमा मात्र हल्का वर्षा हुनेछ। पर्सी सोमबार रातिदेखि देशैभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभयो। यसैबीच मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमतीका पहाड़ी तथा हिमाली क्षेत्रका लागि पहिलो चेतावनी जारी गरेको छ। मेघ गर्जन र चट्याङको जोखिम कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। ललितपुरको सानिपामा रहेको पार्टी कार्यालयमा उपसभापति र महामन्त्री पदको मतगणना आज दिउँसोपछि शुरू भएको हो। मतगणना पार्टी केन्द्रीय कार्यालय छानेपाका विभिन्न 14 कोठामा भइरहेको छ। यसअघि मतदान सकिएसँगै गैराती सभापतिको मतगणना भएको थियो। सभापति पदमा 6584 मत खसेकोमा गगन कुमार थापाले 93.88% अर्थात 6209 मत प्राप्त गरेर विजयी बन्नुभयो। उहाँका प्रतिद्वन्दी श्यामकृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभएको छ। यसैबीच नवनिर्वाचित सभापति गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय छानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाबदेहिताका रूपमा लिएको बताउनुभयो। अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाबदेहिता बढ़ाउनुपर्ने भन्दै उहाँले सबै साथी मिलेर नागरिकको विश्वास जित्दै जाने बताउनुभयो। अहिले नागरिक र कांग्रेस बीचको विश्वास टुटेको उल्लेख गर्दै थापाले त्यसलाई पुनर्स्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताउनुभयो। उहाँले आफूहरू इतिहासबाट लाभ लिने गरी नभई वर्तमानमा काम गर्ने गरी आएको बताउनुभयो।
2: नेपाली कांग्रेस गौरवशाली इतिहास तर हामी इतिहासको व्यास मनाएको होइन, हामी इतिहास रटेर पनि बस्दैन, हामी नयाँ इतिहास आफै रच्छौं। नयाँ इतिहास रच्ने कुराको ताकत लिएर हामी अधिवेशनमा आएका छौं भनेर नौजवान साथीहरूको बीचमा हामीहरू जानेछौँ। एउटा किसानले नेपाली कांग्रेस पार्टीलाई हेर्दै गर्दा मेरो विषय उठाइदिने पार्टी भनेर कांग्रेसलाई चिन्नेछ। एउटा उद्यमीले मेरो खोसिएको अवसर मलाई पुनः दिलाइदिने पार्टी भनेर कांग्रेसलाई चिन्नेछ। वैदेशिक रोजगारमा गएको साथीले म वैदेशिक रोजगारमा गएको छु तर मेरो घर र परिवारको लागि विषय उठाइदिने कांग्रेस नेपालमा छ भन्ने हामीलाई भरोसा गर्नेछ। त्यस्तो पार्टी हामी बनाउनेछौँ र ती पार्टीहरू बनाउनका निम्ति हामीले बोलेर हुँदैन, खास हाम्रो कर्मबाट गर्नुपर्नेछ। हामीले एउटा काम गर्ने तरिका बदल्नुपर्नेछ, त्यो आजैबाट सुरु हुन्छ।
0: यसैबीच राजनीतिक विश्लेषकहरूले यस महाधिवेशनले नयाँपनलाई स्वीकार गरेको टिप्पणी गरेका छन्। साथै असन्तुष्ट पक्षलाई समय समेटेर अघि बढ़नु र जनविश्वासको दायरा फराकिलो बनाउनु नै नयाँ नेतृत्वको प्रमुख चुनौती र अवसर रहेको विश्लेषकहरूको निष्कर्ष छ।
1: नेकपा एमालेको केन्द्रीय सदस्यमा 13 मनोनित भएका छन्। आज सकिएको स्थायी कमिटिको बैठकले तेजेन्द्र केसी, मीनप्रसाद गुरूङ, सृजना राई, पुष्पा केसी भण्डारी सहित 13 नेताहरूलाई केन्द्रीय कमिटिको सदस्यमा मनोनित गरेको हो। 3 दिनसम्म चलेको स्थायी कमिटि बैठकले पार्टीका वडा स्तरका कमिटिहरूको अधिवेशन आउँदो मंगिर 26 गते र नगर तथा गाउँपालिका तहका कमिटिहरूको अधिवेशन पुष 4 गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिनुभयो। त्यस्तै एमाले मंगिर पहिलो हप्ता प्रदेश र जिल्लाका पदाधिकारी तथा पालिका र जनप्रतिनिधिहरूको सहभागितामा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। बैठकले मधेस प्रदेशसभा सदस्य जैनब खातुनको निधनपछि रिक्त पदमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा पठाउने र अध्यक्ष पद रिक्त रहेका 13 जिल्लामा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी माथिल्लो कमिटिमा अनुमोदनका लागि पठाउने निर्णय समेत गरेको छ।
0: सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परामर्श जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान केवाईसी विवरण अध्यावधि गर्दा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको उल्लेख गरिएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरे राष्ट्र बैंकले यसअघि असोज मशान्तसम्म पुराना खातावाहकले पनि राष्ट्रिय परिचय पत्र अध्यावधि गराइसक्न भनेको थियो।
1: अस्ट्रेलिया सरकारले नेपालको बाढ़ीपछिको राहत पुनर्स्थापना र पुननिर्माणका लागि थप 1,50,00,000 अस्ट्रेलियन डलर अर्थात 1,61,75,00,000 रूपियाँ सहायता उपलब्ध गराउने भएको छ। अस्ट्रेलियाको औपचारिक भ्रमण र जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय प्रिकोप बैठकमा सहभागी भई आज स्वदेश फर्किनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिनुभएको हो। यसअघि अस्ट्रेलियाले घोषणा गरेको 1,10,00,000 डलर सहित अब नेपालका लागि कुल सहायता 2,60,00,000 अस्ट्रेलियन डलर पुगेको छ। यो भनेको 2,80,36,00,000 रूपियाँ बराबर हो। अस्ट्रेलिया भ्रमणका क्रममा विदेश मन्त्री पेन्नी वाङसँग भएको द्विपक्षीय वार्तामा बाढ़ीपछिको पुनर्निर्माण, पूर्व सूचना प्रणालीको आधुनिकीकरण र जलवायु सहकार्य बारे छलफल भएको थियो। भेटमा मन्त्री खनालले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको भिसा प्रक्रिया सहज बनाउन र छात्रवृत्तिको कोटा बढ़ाउन पनि आग्रह गर्नुभएको छ। यसै गरी मन्त्री खनालले फिजी र टुबालोमा आयोजित बैठकमा आउँदो कोप 31 लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै अनुदानमा आधारित जलवायु वित्त र हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्य हुनुपर्नेमा जोड़ दिनुभएको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू: ₹3 करोड़सम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: राप्ती इंजीनियरिंग कलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
4: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इंजीनियरिंग कलेज घोराही दांग।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इंजीनियरिंग र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पृथ्वी राजमार्गको गलौदी खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयास जारी, मुगलिन काठमाण्डु सड़क अवरूद्ध भएपछि हेटौंडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता, कांग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चल्दै, आफूहरू इतिहासको ब्याज खाएर नभई कर्म बदलेर नयाँ इतिहास रच्ने नवनिर्वाचित सभापति थापाको भनाई, राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा मानसिक रूपमा अस्वस्थ नागरिकको जीवन, स्वतन्त्रता र मर्यादा सुरक्षित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आज विज्ञप्ति निकालेर आयोगले कानून र कार्यक्रमहरू भए पनि मानसिक रोगबाट प्रभावित व्यक्तिहरूको अधिकार संरक्षण हुन नसकेको जनाएको हो। यस वर्ष भोगाईलाई सुनौं, आवाजलाई सम्मान गरौं, परिवर्तनको शुरूआत गरौं भन्ने नाराका साथ यो दिवस मनाइँदैछ। तर आयोगको अनुगमनबाट मानसिक रोगीका आवाज र भोगाईप्रति व्यवस्था हुने गरेको तथा दुर्व्यवहार र विभेदका कारण उनीहरूको अधिकार सुरक्षित हुन नसकेको देखिएको छ। मानसिक स्वास्थ्य सेवामा सीमित पहुँच, सामाजिक लालसना, आर्थिक कठिनाई र मनोसामाजिक सहयोगको अभावले प्रभावित व्यक्तिहरू सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट वञ्चित भइरहेका छन्। विशेष गरी समुदाय स्तरमा मनोसामाजिक परामर्श दिने जनशक्तिको चरम अभाव रहेकाले आयोगले औंल्याएको छ संविधान र जनस्वास्थ्य सेवा ऐनले दिएका स्वास्थ्य सम्बन्धी हक अधिकारको व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन नसकेको विज्ञप्तिमा उल्लेख छ। प्रवक्ता श्यामबाबु काफ्रेले जारी गर्नुभएको विज्ञप्तिमा मानसिक स्वास्थ्य सेवामा सबैको सहज पहुँच सुनिश्चित गर्न र पालिकामा परामर्शदाताको व्यवस्था गर्न तथा सेवालाई विभेदरहित बनाउन माग गरिएको छ।
0: आज सरहरूको विश्व बसाइसराय दिवस नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मे महिनाको दोस्रो शनिबार र अक्टोबर महिनाको दोस्रो शनिबार मनाइने यो दिवसले हजारौं माइलको यात्रा गरेर आउने पाहुना चराको संरक्षणमा जोड़ दिन्छ। नेपाल चरा पर्यटनका लागि निकै धनी देश हो। यहाँ अहिलेसम्म अभिलेख भएका 904 प्रजातिका चरामध्ये झण्डै 150 प्रजातिका हिउँदे र 65 प्रजातिका ग्रीष्मकालीन आप्रवासी अर्थात बसाई सरेर आउने चरा रहेका छन्। हालैको तीव्र हावाहुरीका बेला समुद्र तटीय क्षेत्रमा पाइने दुर्लभ कोलाड बर्ड किङफिशर चरा धनुषामा अभिलेख भएको छ, जसले जलवायु परिवर्तनका कारण चराको उडान मार्ग र आनी बानीमा परिरहेको असरलाई प्रष्ट पार्छ। पछिल्लो समय यी सुन्दर पाहुना चराहरू नेपालमा सुरक्षित छैनन्। बर्ड लाइफ इन्टरनेशनलको पछिल्लो प्रतिवेदन अनुसार विश्वभरका 45% आप्रवासी चराको संख्या घट्दो क्रममा छ भने 11% लोप हुने जोखिममा छन्। नेपालमा पनि सिमसार क्षेत्रको अतिक्रमण, सुक्खापन, खेतबारीमा अत्यधिक विषादीको प्रयोग, उच्च भोल्टेजका विद्युतीय तार र अवैधानिक शिकारका कारण आप्रवासी चराको वासस्थान संकुचित बन्दै गएका नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईले बताउनुभयो। उहाँका अनुसार जलपंक्षीको आगमन घट्नु जैविक विविधताका लागि खतराको घण्टी हो, त्यसैले विकास निर्माणका पूर्वाधार बनाउँदा चराको उडान मार्ग र वासस्थानलाई जोगाउन क्षेत्रीय सहकार्य र सरकारी तहबाटै ठोस नीतिको खाँचो देखिएको छ।
1: सुनसरीको धरान उपमहानगरपालिका उडानमा 20 विष्णु पादुकाका किसानहरू बाँदरको आतंकका कारण परम्परागत खेती छाडेर अदुवा तथा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन्। बाँदरले मकै, कोदो र अम्लिसो खेती नष्ट गर्न थालेपछि विकल्पमा बाँदरले कम क्षति पुर्याउने अदुवा र बेसार खेती गर्न थालिएको स्थानीय किसान पदम राईले बताउनुभयो। बाँदरले दुःख दिन थालेपछि मकै खेती छाडेर अदुवा र बेसार खेती शुरू गरेको र यसबाट वार्षिक 7 लाख रूपियाँसम्म आमदानी हुने गरेको उहाँको भनाइ छ। अहिले यस क्षेत्रका 200 भन्दा बढ़ी किसान अदुवा खेतीमा संलग्न छन्। केहीले अदुवा रोप्न थालेको भए पनि बाँदरको समस्याका कारण विष्णुपादुका क्षेत्रको झण्डै 80% जग्गा बाँझिरहेको स्थानीय वासीको भनाइ छ। बाँदर नियन्त्रणका लागि पालिकाले गरेका प्रयास प्रभावकारी नभएको भन्दै उनीहरूले यसको दीर्घकालीन समाधानका लागि संघीय सरकारले स्पष्ट नीति र योजना बनाउनु पर्ने माग गरेका छन्।
0: बागमती सफाई महाअभियान 700 हप्तामा पुगेको छ। 2070 सालको जेठ 5 गतेदेखि शुरू भएको सफाई महाअभियानमा हरेक हप्ताको शनिबार बिहान 2 घण्टा बागमती सफाई हुँदै आएको छ। भूकम्प, कोरोना महामारी लगायतका विषम अवस्थामा पनि नदी किनार नजिक रहेका अभियन्ताहरूले सांकेतिक रूपमा फोहोर टिपेर अभियानलाई निरन्तरता दिएका थिए। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा आज आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले पशुपति क्षेत्रसम्मको बागमतीलाई स्नान योग्य अर्थात नुहाउन योग्य बनाउने गरी काम गर्न माग गरेका छन्। महाअभियानबाट प्रभावित भई बागमतीका सहायक नदी र चक्रपथका विभिन्न खण्ड एवं सम्पदा स्थलमा सफाई भइरहेको छ। काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र सम्पदा स्थलमा समेत 111 ठाउँमा नियमित सफाई भइरहेको महाअभियानले जनाएको छ।
1: नेपाल टेलिकमले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा आकर्षक छूट र बोनस सहितको दशैं तिहार अफर 2083 ल्याएको छ। भोलिदेखि कार्तिक 30 गतेसम्म लागू हुने यस अफर अन्तर्गत नयाँ एफटीटीएच इन्टरनेट जडानमा 500 रूपियाँ शुल्क मिनाहा गरिनुका साथै 100, 150 र 200 एमबीपीएसका वार्षिक प्याकेज लिने ग्राहकलाई 1 महिना थप सेवा दिइनेछ। यस्तै जीएसएम मोबाइल ग्राहकका लागि 499 रूपियाँमा दैनिक 5 जीबी र 699 रूपियाँमा दैनिक 10 जीबी उच्च गतिको फेस्टिभल अनलिमिटेड डाटा प्याकेज उपलब्ध हुनेछ। 200 रूपियाँमा सबै नेटवर्कमा 1000 मिनट कुराकानी गर्न सकिने र 900 रूपियाँमा 1000 वटा एसएमएस पठाउन सकिने अफर समेटिएको छ। यी प्याकेजहरूको समय अवधि 30 दिनको रहनेछ।
0: यसैबीच भोलि घटस्थापना, भोलिदेखि नवरात्र अर्थात दशैं शुरू हुँदैछ। नवरात्र शुरू हुने अघिल्लो दिन आज सुर श्राद्धको अन्तिम दिन हो। आज काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहानदेखि श्रद्धालुहरूको बाक्लो चहल पहल देखिएको छ। बागमती नदी किनारमा दिवंगत पितृको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धालु भक्तजनहरूले विधिपूर्वक श्राद्ध तर्पण र पिण्डदान गरेका छन्। हिन्दू परम्परा अनुसार पितृपक्षमा आफ्ना दिवंगत आफन्तप्रति श्रद्धा र सम्मान प्रकट गर्न श्रद्धा गर्ने प्रचलन रहेको छ। पशुपतिका स्थानीय पण्डितका अनुसार पितृको तिथि अनुसार धार्मिक विधि पूरा गर्न देशका विभिन्न ठाउँबाट भक्तजनहरू पशुपति पुगेका छन्।
1: दाङमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको ज्यान गएको छ। गडवा गाउँपालिका 1 वनघोषी निवासी 3 वर्षीय लक्ष्मी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार गडवा वनघोषी निवासी ऋषि माझी, उहाँकी श्रीमती 26 वर्षीय सुमित्रा माझी र 3 वर्षीय छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए। तीनैजनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गैराती चिकित्सा ले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो। आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज हुनुभएको प्रहरीले जनाएको छ।
0: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन। कृषि मन्त्र नार्कसँग
1: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा नवयुवाहरूले नेतृत्व गरेको कक्रोच जनता पार्टी सीजेपीले आज गरेको विरोध प्रदर्शनमा प्रहरीले व्यापक धरपकड़ गरेको छ। सरकारले भारतको राजधानी दिल्लीका कैयौं ठाउँमा 10,000 सुरक्षाकर्मी परिचालन गरेर सयौंलाई पक्राउ गरेको हो। सीजेपीका अनुसार प्रहरीले हिजो बेलुकादेखि नै पक्राउ गर्ने क्रम शुरू गरेको हो। सीजेपीका नेता अभिजित दीपकीलाई प्रहरीले दिल्ली विमानस्थलमा जहाजभित्रै पसेर पक्राउ गरेको छ। सीजेपीका नेताहरू सौरभ दास, आशुतोष राणकालाई पनि प्रहरीले पक्राउ गरेको छ। चुनावमा सुधार र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने प्रदर्शनकारीहरूको माग छ। प्रमुख निर्वाचन आयुक्तमाथि मतदाता नामावलीबाट ठूलो संख्यामा मतदाताहरू हटाइएको आरोप छ, तर भारतको निर्वाचन आयोगले आरोप अस्वीकार गरेको छ। आफ्नो राजीनामाको मागबारे प्रमुख आयुक्तले अहिलेसम्म केही बोल्नु भएको छैन। प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको बताएको छ। विरोध प्रदर्शनका क्रममा भारतका तीनजना प्रमुख विपक्षी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ। दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल, केरलाका पूर्व मुख्यमन्त्री पिना राई विजयन र पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बनर्जीलाई प्रहरीले पक्राउ गरेको हो। प्रदर्शनकारीहरूलाई प्रदर्शन स्थलमा जानबाट रोक्न सरकारले रेलवे सेवा र मेट्रो स्टेशनहरू बन्द गर्नुका साथै इन्टरनेट सेवा पनि अवरूद्ध गरेको छ। सीजेपीले गर्न लागेको प्रदर्शन अघि नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेशन हरूबाट आउजाउ गर्ने 250 भन्दा बढ़ी रेल सेवाहरू पनि रद्द गरिएको छ। दिल्ली मेट्रो रेल कर्पोरेशन डीएमआरसीले 45 मेट्रो स्टेशनहरूका प्रवेश र निकास बिन्दुहरू बन्द गरेको जनाएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली पारा तेक्वान्दो टोली आज जापान प्रस्थान गरेको छ। टोलीमा खेलाड़ी फलेसा गोवर्धन र रेणु तामाङ सहित 19 खेलाड़ी, प्रशिक्षक र अफिसियलहरू रहेका छन्। जापानको आइची नागोयामा आउँदो कार्तिक 1 गतेदेखि 7 गतेसम्म सञ्चालन हुने पारा एसियाली खेलकुदमा नेपालले तेक्वान्दो, एथलेटिक्स, ब्याडमिण्टन, टेबल टेनिस, पावर लिफ्टिङ, पौड़ी, जुडो र व्हील चेयर टेनिस गरी 8 खेलमा सहभागिता जनाउँदैछ। तेक्वान्दो खेलाड़ी पलेसा गोवर्धनले चीनको हाङझाओमा सम्पन्न अघिल्लो संस्करणमा काँस्य पदक जितेकी थिइन्। उनी पेरिस ओलम्पिकमा पनि काँस्य पदक विजेता हुन्। नेपालले यस पटक पनि पारा एसियाली खेलकुदमा पदक जित्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछ। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी महेश गेवाली।
4: आजको रंगदर्पण अभिनेता नाना पाटेकरको अभिनय यात्रा र नेपालबाट पाएको मायामा केन्द्रित छ।
5: तुले खाया?
6: माने आधा खिलाया और
5: आधा अपने हिस्से का मेरे लिए भेज दिया है ना? देख छोटू, आज तक मैंने किसी के हिस्से की भूख प्यास नहीं छीनी जो अपने हाथों से अपने माँ को खिला।
4: नेपाली चलचित्रको विकास हुनु अघि नेपालमा हिन्दी नाटक र चलचित्र हेर्ने चलन थियो। पछि राजदरबारमा भारतीय चलचित्र ल्याएर हेर्न थालियो। जनसेवा जस्ता चलचित्र प्रदर्शन स्थलमा पनि हिन्दी चलचित्र नै देखाइन्थे। 2022 सालमा आमा चलचित्र बनेपछि नेपाली चलचित्र जगतले नयाँ यात्रा शुरू गर्यो। दैनिक जीवनमा हिन्दी भाषा नबुझ्ने कतिपय नेपालीले हिन्दी चलचित्र हेर्दै जाँदा भाषा बुझ्न थाले। त्यसबेला चलचित्रमा प्रस्तुत गरिने कथा वास्तविक जीवन र नेपाली समाजसँग पनि मिल्दाजुल्दा हुन्थे। यही परिवेशमा भारतीय सिने जगतका अद्भुत कलाकार नाना पाटेकर नेपाली दर्शकमाझ प्रिय अभिनेता मध्ये एक बन्नुभयो।
7: छुपकार छुपकार शरम तो तेरे को आनी चाहिए। आज बचाऊंगा, कल कौन बचाने आएगा तेरे को? अरे इज्जत से जीना है तो खुद लड़ना सीखो। ऊपर वाले ने हाथ दिया है लगे फैलाने, मुंह दिया है लगे गिड़गिड़ाने। बचाओ बचाओ, कौन आएगा? अरे दांत सिर्फ खाने चबाने के लिए नहीं है, काटो उसको। अरे वो डंडा उठा, फोड़ दे उसका सर, हम तमाशा देखेंगे। कलम वाली बाई।
4: नाना पाटेकर को कलाकारिता मराठी रंगमंच शुरू भयो। नाटक शुरू भएको उहाँको अभिनय यात्रा सन् 1978 मा गमन चलचित्र मार्फत ठूलो पर्दासम्म पुग्यो। त्यसपछि सन् 1989 मा प्रदर्शनमा आएको परिन्दा चलचित्रले उहाँलाई गम्भीर र प्रभावशाली अभिनेताका रूपमा स्थापित गर्यो। फरक संवाद शैली र सशक्त अभिनय उहाँको विशेषता बन्यो।
7: चुनाव जित्ते ही ऐसे गायब हो गया जैसे गधे के सर से सिंग।
8: खूब मारी सबकी, बहुत माल बटोरा। चुनाव लड़ाया हमने, मिनिस्टर बनाया, फूल के खरबूजा बन गया। गाँव में सड़क नहीं, पानी नहीं, अस्पताल नहीं, ये होटल में बैठ के मुर्गी तोड़ा, दारू पिया।
4: नाना पाटेकर आफूले निर्वाह गर्ने पात्रमा पूर्ण रूपमा डुब्नुहुन्थ्यो। उहाँले अभिनय गरेका पात्रले प्राय समाजमा विद्यमान अन्याय, अत्याचार र मानवीय संवेदनालाई प्रतिनिधित्व गर्थे। खलनायकदेखि भावनात्मक र हास्य भूमिकासम्म उहाँले आफ्नो अभिनय क्षमता प्रस्तुत गर्नुभयो। हरेक भूमिकामा फरक देखिन सक्नु नै उहाँको विशेषता थियो। सामाजिक सञ्जालमा भाइरल उदय भाइको मिम पनि उहाँको अभिनयमा देखिने यही विविधताको एउटा उदाहरण हो। पर्दामा उहाँले बोल्ने सम्वाद बनावटी लाग्दैनथे।
5: देखे भगवानका दियावा सब कुछ है, दौलत है, शौहरत है, इज्जत है, इतना रुतबा ही शर्म है कि किसी भी घर में अगर रिश्ता बनाना चाहूं तो कोई ना नहीं कह सकता।
9: मैं तो एक्साइटमेंट में आकर,
7: अरे एक्साइटमेंट मतलब क्या, कहां बैठा हूं, किससे बात कर रहा हूं, क्या बात कर रहा हूं, समझ में नहीं।
5: कंट्रोल कंट्रोल उदय।
10: अबे ओ दिवाली की फुलझड़ी जला डालूंगा अभी, जानता ना तू किससे बात कर रहा है।
4: नाना पाटेकर को अभिनय में पात्रलाई जीवंत बनाने अद्भुत क्षमता थियो। वहां को अभिनयले पात्रलाई न्याय गर्नुका साथै आम नागरिक का भावना र आवाजलाई स्वाभाविक रूप में व्यक्त गर्थ्यो। संवाद लेखनमा समेत उहाँको रुचि र योगदान रहेकाले उहाँका संवादमा आम मानिसले बोल्ने भाषाको प्रभाव देखिन्थ्यो। भूगोल फरक भए पनि समाजका समस्या, अन्याय र मानवीय संवेदना उस्तै हुने भएकाले नेपाली दर्शकले पनि उहाँका संवादमा आफ्नै जीवनका अनुभव भेटे। अभिनयकै बलमा स्थापित हुनुभएका नाना पाटेकरले नेपालबाट पनि उत्तिकै माया पाउनुभयो।
7: चश्मा उतार, आँखें मिलाने से शर्माता है का? हाँ? मैं मिलने जाऊंगा कलेक्टर को। हाँ? अरे अपनी धोती झाड़ दू तो 15 कलेक्टर गिर जाएंगे फर फर करके। साला, कहाँ भेज रहे हो?
9: कालीगढ़ी भेज रहे थे तू? महाराज के आदमी आते हैं ना उधर शिकार करने।
4: नाना पाटेकर सादा जीवनशैली रुचाउने कलाकारका रूपमा पनि परिचित हुनुहुन्थ्यो। नाम फाउन्डेशन मार्फत किसानको समस्या समाधान र ग्रामीण समुदायको सहयोगका लागि उहाँले गर्दै आएको काम उहाँको अभिनय बाहिरको अर्को पहिचान हो। उहाँको योगदानको कदर गर्दै भारत सरकारले पद्मश्रीबाट सम्मान गरेको छ। उहाँले अन्य थुप्रै राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्नुभएको थियो। नाना पाटेकरको अभिनय यात्राबाट नयाँ पुस्ताका कलाकारले सबैभन्दा पहिले सिक्नुपर्ने कुरा मेहनत हो। अभिनयलाई जीवन्त बनाउन कलाकार पात्रसँग मात्र होइन, समाजसँग पनि भिज्नुपर्छ। चलचित्र विश्लेषक मोहन निरौला:
11: अभिनय यसरी पनि गरिदोर्छ भनेर मेहनत चाहिँ गर्नु पर्यो। मेहनत गरियो भने एउटा उचाइमा पुग्न सकिन्छ र जीवन्त अभिनय गर्नुपर्छ कुनै पनि कलाकारले, चरित्रसँग भिजेर, समाजसँग भिजेर भन्ने एउटा पाठ चाहिँ सिकिन्छ।
2: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक:
3: पृथ्वी राजमार्गको गलौदेश खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयास जारी, मुगलिन काठमाडौँ सड़क अवरूद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता।
2: कांग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चल्दै आफूहरू इतिहासको ब्याज खाएर नभई कर्म बदलेर नयाँ इतिहास रच्न आएको नवनिर्वाचित सभापति थापाको भनाई।
3: मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन राष्ट्रिय मानवाधिकार आयोगको आग्रह, सबै पालिकामा मनोसामाजिक परामर्शदाता राख्न सुझाव।
2: दिल्लीमा कक्रो जनता पार्टीको प्रदर्शनमाथि प्रहरीको धरपकड, तीनजना पूर्व मुख्यमन्त्री सहित स्वयं पक्राउ।
3: र एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली टोली जापान प्रस्थान।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। सेङ्गे जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 MHz र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याजदरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी
0: 4 MHz र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा

बेन्च दशप्रिण र फूलका विरूवा प्रदान। व्यापारी व्यवसायको समस्या बुझ्न वालिङ उद्योग वाणिज्य संघद्वारा घर दैलो अभियान शुरू र जिल्ला प्रहरी कार्यालय संघद्वारा मासिक प्रतिवेदन सार्वजनिक। आधी खोला खबर अब विस्तारमा। वालिङलाई स्वच्छ सफा र हरियालीयुक्त शहरका रूपमा विकास गर्ने उद्देश्यले लायन्स क्लब अफ वालिङ ग्रीन होमले ओडा प्रहरी कार्यालयको प्रांगणमा सिमेन्ट बेन्च डस्टबिन र फूलका विरूवा प्रदान गरेको छ। क्लबले ओडा प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले 6 वटा सिमेन्ट बेन्च, 10 वटा डस्टबिन र 2 सेट फूलका विरूवाहरू वितरण गरेको हो। कार्यक्रममा वालिङ नगरपालिका प्रमुख कृष्ण खाँडले स्मार्ट सिटीका रूपमा अगाडि बढ़िरहेको वालिङलाई स्वच्छ र सफा नगरका रूपमा स्थापित गर्न नागरिक स्तरबाट पनि सञ्चालन हुने यस्ता अभियान महत्वपूर्ण हुने बताउनुभयो। फोहोर मैला व्यवस्थापनमा नागरिकको प्रयाससँगै नागरिक र सामाजिक संघ संस्थाको सहभागिताले स्वच्छता अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो। लायन्स क्लब अफ वालिङ ग्रीन होम वर्ष 2026-27 अध्यक्ष रामु लुइटेलले प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई सहज रूपमा विश्राम गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले यो सामग्री वितरण गरिएको बताउनुभयो। त्यस्तै प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील घिमिरेले यस अभियानले सेवाग्राहीलाई प्राकृतिक वातावरणमा बसेर विश्राम गर्न सहज हुने बताउनुभयो। कार्यक्रममा लायन्सका पूर्व डिस्ट्रिक्ट गवर्नर चण्डी प्रसाद अर्यालले लायन्स ग्रान्ड मार्फत पुरामित भवानी माध्यमिक विद्यालयको चमिना गृह सुधारका लागि झण्डै 2 करोड़ रूपियाँ सहयोग गरेको बताउनुभयो। कार्यक्रममा लायन्स क्लब 325 सीएमका प्रथम उपाध्यक्ष किशोर बराल, नेकपा एमाले वालिङ नगर कमिटी अध्यक्ष सेवाकान्त पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति सुरेन्द्र काफले, लायन्स क्लब अफ वालिङ ग्रीन होमकी प्रथम उपाध्यक्ष लक्ष्मी कुंवर तथा पूर्व अध्यक्ष सजना कोइराला कणेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। सार्वजनिक स्थलको सरसफाई, हरियाली प्रवर्धन र सेवाग्राहीको सुविधालाई प्राथमिकतामा दिँदै गरिएको यो पहलले स्थानीय सरकार, सामाजिक संस्था र नागरिक बीचको सहकार्यलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। व्यापारी व्यवसायीहरूको समस्या बुझ्न वालिङ उद्योग वाणिज्य संघले घर दैलो अभियान शुरू गरेको छ। शनिबारदेखि यहाँका बजारमा रहेका हरेक पसलहरूमा उद्योग वाणिज्य संघको टोली पुगेर व्यापारी व्यवसायका समस्या नजिकबाट बुझ्ने र व्यवसायिक सचेतना प्रदान गर्ने हेतुले यो अभियान शुरू गरिएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपमा ढुंगाना तिवारीले बताउनुभयो। सगारिक संघको व्यापारिक प्रमुख व्यापारिक केन्द्र मानिएको वालिङ बजारमा पछिल्ला समय व्यावसायिक चहल पहल कम भएको व्यापारीहरूले गुनासो गरेका छन्। छिमेकी जिल्ला पर्वतवासीको समेत आकर्षणको बजार वालिङमा केही वर्ष यता व्यापारिक चहल पहल घटेको भन्दै यसका लागि वालिङ उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे। साथै दर्ता नभएका घुम्ती पसल सड़क पेटीमा राखिने व्यापारिक गतिविधिहरूले सरकारलाई कर तिरेर सडर भाड़ा तिरेर विधिवत रूपमा पसल सञ्चालनमा ल्याएका व्यापारीलाई प्रत्यक्ष असर परेको उनीहरूको गुनासो थियो। संघका अध्यक्ष अनुपमा ढुंगाना तिवारीको नेतृत्वमा शुरू गरिएको घर दैलो अभियानमा व्यावसायिक दर्ता, स्थायी लेखा नम्बर 5 देखिने गरी राख्न, मूल्य सूची अनिवार्य राख्न, उपभोग्य मिति भएका खाद्य वस्तुको मात्रै बिक्री गर्न, साथै यदि उपभोग्य वस्तुको मिति गुज्रिएको अवस्थामा एक्सपायरी जोन निर्माण गरी अलगै राख्न, नापतोलका उपकरण चुस्त दुरूस्त राख्न, समयमै मूल्य अभिवृद्धि कर, अन्तशुल्क कर, आयकर, आफ्नो व्यवसाय अनुसार कर बुझाउन, व्यापारिक कारोबार बैंक मार्फत गर्न, सरसफाईमा ध्यान दिन, पसल बीमा गर्न लगायतका सचेतनामूलक पर्चा पम्पलेट समेत वितरण गरिएको वालिङ उद्योग वाणिज्य संघका कार्यालय प्रमुख बाबुराम रेग्मीले बताउनुभयो। साथै घर दैलो कार्यक्रममा संघ तथा महिला उद्यमी विकास समितिका पदाधिकारीको समेत सहभागिता थियो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आफ्नो मासिक प्रगति विवरण सार्वजनिक गरेको छ। स्याङ्जामा पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी असोज 22 गतेसम्म जिल्ला तथा माधवका कार्यालयबाट सम्पादित अपराध अनुसन्धान, शान्ति सुरक्षा र जनहित सम्बन्धी गतिविधिहरूको प्रगति विवरण सार्वजनिक गरेको हो। यो अवधिमा विभिन्न शीर्षकका 14 वटा मुद्दा दर्ता भएकामा 2 वटा फर्स्योर भई 12 वटा बाँकी रहेका छन्। 7 जना प्रतिवादी पक्राउ परेका छन्। अदालतबाट सजाय तोकिएका 15 जना फरार प्रतिवादीलाई पक्राउ गरी कुल 5 महिना 4 दिन कैद र 9,27,597 रूपियाँ जरिवाना असुली र कैद भुक्तानका लागि कारगार चलान भएका छन्। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी 3 वटा उजुरी दर्ता भई 3 जना पीड़क र पीड़ितहरूमाथि कानूनी प्रक्रिया अगाडि बढ़ाइएको छ। साथै हराएका 7 जना महिला मध्ये 4 जना फेला परेका छन् भने

0: सेना फेला पर्न बाँकी रहेका छन्। घरेलु हिंसा सम्बन्धी दुईवटा उजुरी दर्ता भएकामा दुवै बाँकी छन्। प्रत्यक्ष निवेदनतर्फ 25 वटा उजुरीमा 14 वटा फर्च्युट र 11 वटा बाँकी छन्। यो अवधिमा दुईजनाको आत्महत्या भएको छ भने 4 जनाले आत्महत्याको प्रयास गरेकोमा प्रहरीले समयमै उद्धार गरेको छ। सवारी दुर्घटनामा परि 2 जनाको मृत्यु भएको छ। सवारी ज्यान मुद्दामा संलग्न चालकहरूलाई पक्राउ गरी कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको छ। त्यस्तै अवैध हात हतियार र वस्तु बरामद, अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत प्रहरीले बरामद गरेको छ। त्यस्तै अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न सवारी साधनबाट 88,000 रूपियाँ जरिवाना हासिल गरेको छ। चाड़ पर्वलाई लक्षित गरी पुतेल बजार, वालिङ र गल्याङमा यात्रु सहायता कक्षको स्थापना गरेको छ। 83 वटा समुदाय केन्द्रित सचेतना कार्यक्रमबाट 3,259 जना लाभान्वित भएका छन्। सेवाग्राहीको सुविधाको लागि जिल्ला प्रहरी कार्यालयको मूल गेटमा क्यूआर कोड सहितको एलई बोर्ड राखिएको छ। चाडपर्वको समयमा कुनै पनि किसिमको शंकास्पद गतिविधि र आपराधिक सूचना देखिएमा नजिकैको प्रहरी कार्यालय र कन्ट्रोल रूमको 100 र ट्राफिकको 103 सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध पनि गरेको छ। रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: दिदी, तपाई यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
2: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
1: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
2: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबरहरू। गण्डकी र लुम्बिनी प्रदेशका 194 स्थानीय तहमा उच्च गतिको ब्रोड ब्रान्ड इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्यसहित सूचना महामार्ग परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ। दूरसंचार क्षेत्रको पूर्वाधार विकास तथा डिजिटल पहुँच अभिवृद्धि गर्ने लक्ष्यसहित नेपाल दूरसंचार प्राधिकरण र नेपाल दूरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकम बीचमा बिहिबार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे र नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाड़ी अर्यालले मन्त्रालयमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। ग्रामीण दूरसंचार विकास कोषबाट 2.1 अर्ब अनुदान उपलब्ध गराइने यो परियोजनाको कार्यान्वयन अवधि 36 महिना अर्थात 3 वर्ष तोकिएको छ। सम्झौता अनुसार गण्डकी र लुम्बिनी प्रदेशमा करिब 2,216 किलोमिटर अप्टिकल फाइबर बिछ्याइनुका साथै उच्च क्षमताको उपकरण जडान गरिनेछ। यसबाट दुर्गम र ग्रामीण क्षेत्रमा भरपर्दो ब्रोड ब्रान्ड सेवा विस्तार गरी डिजिटल भिजा विभाजन न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ। उक्त सम्झौता कार्यक्रममा संचार मन्त्री डाक्टर तिमल सिन्हाले सम्झौता हुनु परियोजना कार्यान्वयनको शुरूआत मात्र भएको उल्लेख गर्दै निर्धारित समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। नेपाल पत्रकार महासंघ बागलुङ शाखाले खोजी र विश्लेषणात्मक समाचार लेख्ने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले 10 लाख रूपियाँको पत्रकार लेखन वृत्ति कोषको स्थापना गरेको छ। पहिलो चरणको अभियानबाट 10 लाख रूपियाँको लक्ष्य पूरा गरी कोष संचालनमा ल्याइएको शाखाका कोषाध्यक्ष खेमराज गौतम सुवासले बताउनुभयो। 2081 मंगिर 28 गते भएको शाखाको 8 अधिवेशनबाट निर्वाचित वर्तमान कार्य समितिको पहिलो बैठकले पत्रकार लेखन वृत्ति कोष स्थापना गर्ने निर्णय गरेको थियो। उक्त निर्णय बमोजिम 2081 माघ 26 गते औपचारिक समारोह मार्फत लेखन वृत्ति कोषको घोषणा गरिएको थियो। शाखाका पदाधिकारी र सदस्यहरूबाट योगदान रकम जम्मा गरी शुरू गरिएको यो कोषमा स्वतस्फूर्त रूपमा अन्य दाताहरूले पनि सहयोग गरेका छन्। उहाँका अनुसार सुभेच्छुक संघ संस्थाबाट कोषमा सहयोग प्राप्त भएको छ। शाखाका सचिव नारायण जेरिजालले कोषबाट आउने ब्याज रकमबाट बागलुङलाई कार्यक्षेत्र बनाई खोजमूलक समाचार लेख्ने 2 पत्रकारलाई 50,000 रूपियाँका दरले लेखन वृद्धि प्रदान गरिने बताउनुभयो। कोष संचालनको लागि कार्यविधि निर्माणको काम भइरहेकोले यथाशक्य चाँडो लेखन वृद्धि प्रदान गरिने उहाँको भनाइ छ। लेखन वृद्धि छनौटका लागि विज्ञ सम्मिलित समिति गठन हुने र सोही समितिले गरेको निर्णयको आधारमा लेखन वृद्धि प्रदान गरिने सचिव रिजालले बताउनुभयो। शाखाका अध्यक्ष राम थापा विरलले पत्रकारिता क्षेत्रको गुणात्मक विकास सँगसँगै खोज पत्रकारिताप्रति आकर्षण बढ़ाउने उद्देश्यले लेखन वृत्ति कोषको अवधारणा ल्याइएको बताउनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल पुरानो विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा ड्रोन ब्यालून उडाउन र लेजर लाइट प्रयोग गर्न निश्चित गरिएको छ। विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले त्यस्ता गतिविधि नगर्न सार्वजनिक रूपमा सबैलाई सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगनाथ निरौलाले बताउनुभयो। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैला फाल्ने र नहरमा मृत पशु पंक्षी बगाउने जस्ता गतिविधिले चराचुरूङ्गी र वन्यजन्तुको गतिविधि बढ़ाई विमानको उडान र अवतरणमा असर पार्न सक्ने हुँदा फोहोर मैला र मृत पशु पंक्षीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ। अब अन्त्यमा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः पटक। वालिङलाई स्वच्छ र हरियालीयुक्त शहरका रूपमा विकास गर्न लायन्स क्लब अफ वालिङ ग्रीन होमद्वारा ओडा प्रहरी कार्यालयलाई बेन्च डस्टबिन र फूलका बिरूवा प्रदान। व्यापारी व्यवसायको समस्या बुझ्न वालिङ उद्योग वाणिज्य संघद्वारा घरद्वार अभियान शुरू र जिल्ला प्रहरी कार्यालय सैन्यद्वारा मासिक प्रतिवेदन सार्वजनिक। आधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

नदीखोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

0: रेडियो आदि खुला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्षिणकालीन प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चौरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, सेन्जा।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
8: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँ घरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
7: मोबाइल नम्बर 98560-54313 र 98-41-43-48-32।
8: मूल्य होइन, स्वास्थ्य रोजौं।
9: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
10: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
9: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
10: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
9: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
7: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
9: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
7: मोबाइल नम्बर 98560-19076, 98-61-71-90-76 र 98-17-16-82-23।
8: होइन, के भयो, किन बन्द भएको गाडी?
7: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
8: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
7: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
8: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
7: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
11: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
12: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
11: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी पन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
12: फोन नम्बर 63-441-502, मोबाइल 98-560-40-502 र 98-60-51-401।
13: नाक छोडी कान छोडी नाक बिमारले नै कहिल्यै नछोड्ने भयो।
1: हैन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइ रहनु भएको त।
13: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
1: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
13: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
13: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9856085667। आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
13: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
13: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
13: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच, ईसीजी सेवा,
13: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
13: चिरफार गर्ने,
1: थाइराइड जाँच,
13: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
13: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 63741487, मोबाइल 9849701741।
14: चिया कस्तो सास गनाएको तिम्रो त,
15: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
14: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
15: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
14: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
16: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
17: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029।
13: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
13: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पुष्पराज बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
18: ए नानी, त्यो पानी नपिउ त।
19: किन र काका?
18: त्यो पानी फोहोर छ।
19: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
20: सार्वजनिक हितका लागि रेडियो आधी खोला।
21: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
22: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
21: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
22: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
2: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
2: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क सफल फर्निचर उद्योग, पिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम पिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 98560-30988।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
23: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
23: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 98135-56-496।
24: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
25: किन चिन्ता लिएको तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
24: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
25: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
24: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
25: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
24: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
26: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
25: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
27: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
24: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
27: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
26: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
28: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
26: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-133।
29: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ,
4: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन, सजिलो 60 महिनाको इएमआईमा र साथै फ्री एक्सेसरिजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही असोज 25-30 गतेसम्म स्थान वालिङ आट चार्जिङ स्टेशनको साइडमा। अन्य विस्तृत जानकारीको लागि बजाज शोरूम वालिङ 10 भकुण्डे, सम्पर्क मोबाइल 98565 54 84 र 98251 20 190।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गर गहनाको व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 98066141870 र 98656494497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो।
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98565 54 963, 98565 54 104 र 98028 47 723।
6: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: नवीर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जेल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जेल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
1: मोबाइल नम्बर 9847621380
2: हरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
0: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
2: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
0: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
2: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी स्टोर
2: मोबाइल नम्बर 9855054313 र 9141443432
0: मूल्य होइन स्वास्थ्य रोजौ कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
3: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
3: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बङ्गुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ
3: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि मोबाइल 9855051068 र 9673770771

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
3: फोन 0360-4460-600।
4: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायो?
5: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
4: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
6: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
4: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
6: युनिक सटिङ सुटिङ टेलरिङ, वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
4: मोबाइल 98451-63790 र 98191-29062।

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयुँ गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 063-4141-258।
2: आहा, कति राम्रो हो बालीनाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 063-4141-696।

0: रेडियो आदिखोला 105.4
1: आईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलौदीमा त्रिशुली नदीको कटानका कारण सड़क थप भाँसिने र पहिरो जाने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द, भाँसिएको सड़क छिट्टै खुल्ने।
2: ठूला गाड़ीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौं।
1: राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र लगायतका अन्य परिचयका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र बैंकहरूलाई सर्वोच्चको आदेश। मौसममा सुधार हुँदै जाँदा अब पानी पर्ने सम्भावना कम।
3: विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ, वर्षाको सम्भावना तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सीको लागि।
1: एमालेद्वारा 13 जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन। कांग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गत पदाधिकारीको मतगणना जारी। सभापतिमा निर्वाचित गगन कुमार थापाद्वारा सबैलाई समेटेर लाने प्रतिबद्धता।
4: उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन, उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ संकल्पित छौं।
1: र जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: नेपाली बजारमा नेपाली किसानले उत्पादन गरेको वस्तुको मूल्य कम र बाहिरी वस्तुको मूल्य बढ़ी देखिन्छ। किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफासहित बिक्री गर्न पाए भने मात्र कृषिमा आकर्षण बढ़न सक्छ। तर विदेशबाट आयातित वस्तुको बजार विस्तार गर्ने काममा सरकारी संयन्त्रले नेपाली किसानहरूले उत्पादन गरेको वस्तुलाई पछाडि पार्ने गरेको देखिएको छ। यस्तो प्रवृत्तिको अन्त्य गरी परनिर्भरता कम गर्नको लागि नेपाली किसानलाई उत्साहित गर्नुपर्दछ। नेपाली बजारमा नेपाली किसानले उत्पादन गरेको वस्तुको मूल्य कम र बाहिरी वस्तुको मूल्य बढ़ी देखिन्छ। किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफासहित बिक्री गर्न पाए भने मात्र

0: भाग भासिएपछि अब रुद्ध राजमार्ग सञ्चालनमा ल्याउन सड़कको भित्तातर्फ खनेर वैकल्पिक ट्र्याक बनाउने काम भइरहेको छ। हिजो साँझ सड़क भासिएपछि पृथ्वी राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको थियो। सड़कको करिब 100 मिटर भागमा चिरा परेको र करिब 20 मिटर खण्ड भासिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो। सड़क थप भासिने र पहिरो जाने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गरिएको हो। हामीले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई सड़क पूर्ण रूपमा कहिले सञ्चालनमा आउँछ भनी सोधेका छौं।
1: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको वडा नम्बर 5 को गलौदी भन्ने स्थानमा नदीले कटान गर्दै जाँदाखेरि सड़क भाँचिएर दुईतर्फी रूपमै सवारी साधन पूर्ण रूपमा बन्द भएको अवस्था छ। र यो सवारी साधन खुलाउनको लागि चाहिँ हामीले प्राविधिक पर्याप्त मिसिनहरू एक्सकाभेटर जेसीबीहरू लगाएर काम सुचारू भइराखेको अवस्था छ। र अब अहिले गाडीहरू खुलाउनको लागि राती पनि काम भइराखेको अवस्था छ। अल्टरनेटिभ बाटो छ त्योभन्दा माथिपट्टि, त्यो बाटोबाट साना सवारी साधनहरू चाहिँ दिउँसोदेखि सुचारू भइसकेका छन्। र ठूला गाडीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ। र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौँ।
0: नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल बेली ब्रिज निर्माण तथा पुनस्थापना कार्यदलका संयोजक तथा नेपाली सेनाका पूर्व उपरथी धर्मेन्द्र झाले बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। बेत्रावतीसँगै महत्वपूर्ण मानिएको स्याप्रो बेसीको बेली ब्रिज निर्माण कार्य पनि अघि बढ़ेको छ। यद्यपि केही प्राविधिक कठिनाई र भौगोलिक प्रतिकूलताका कारण काममा केही ढिलाई भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल पुरानो विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडान तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउने जस्ता गतिविधिले चराचुरुङ्गी र वन्य जन्तुको गतिविधि बढ़ाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहोर मैला तथा मृत पशुपन्छीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ। राति केही स्थानमा पानी परे पनि भोलिबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि कोशी र बागमतीका थोरै स्थान तथा बाँके पहाड़ी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। तराईमा आंशिक बदली रही मौसम सफा रहनेछ। राति हिमाली क्षेत्रका एक दुई स्थानमा मात्र वर्षा र हिमपातको सम्भावना छ। पर्सि दिउँसो पहाड़ी भेगका निकै कम स्थानमा हल्का वर्षा हुने र राति देशैभर कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद विनु महर्जनले बताउनुभयो। विभागका अनुसार आज कोशी र बागमती प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिउँ पर्ने सम्भावना रहेको छ।
2: भोलि र पर्सिको मौसमको कुरा गर्नुपर्दा तुलनात्मक रूपमा चाहिँ हिजोभन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभइकन थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी र बागमती प्रदेशका थोरै स्थानमा भने बाँकी प्रदेशका हिमाली र पहाड़ी विभागका एक दुई स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका तराई भूभागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढ़ी रहन्छ। भोलिको लागि वर्षाको सम्भावना भने कमै छ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली भूभागका एक दुई ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना हुन्छ भने बाँकी भूभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ। हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी दुई ठाउँमा भने दिउँसोको समयमा हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ। वर्षाको सम्भावना तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सीको लागि।
0: काठमाडौँ महानगरपालिकाले

0: ट्याक्सीमा घर जाने यात्रुलाई लक्षित गरी गंगुबु स्थित नयाँ बस पार्कमा लागि महानगर प्रहरीले भीड़ व्यवस्थापन समेत गरिरहेको छ। अहिले नयाँ बस पार्क रूपमा लिएको बताउनुभयो। विशेष महाधिवेशनपछि भएको पन्ध्रौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा पा मात्रै पार्टी परिवर्तन नहुने उहाँको भनाइरहेको थियो।
1: नागरिकको विश्वास जित्ने यत्रो ठूलो अभियान म एक्लैले हामी कसैले गरेर मात्र सम्भव छैन। थुप्रै पार्टीका साथीहरू जस्तो अधिवेशनको प्रतिस्पर्धामा भाग लिनु भएको छैन, उहाँहरूलाई साथ लिएर हिँड्नुपर्नेछ। यो अधिवेशनमा अहिले केही समयपछि आउने नतिजामा केही साथीले जिम्मेवारी प्राप्त गर्नुहुन्छ, तर केही अत्यन्त महत्वपूर्ण साथीहरूले जुन पदमा प्रतिस्पर्धा गर्नुभएको त्यो पद प्राप्त गर्नुहुन्छ, तर त्यो पद प्राप्त नगर्नुको अर्थ उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन। उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ़ संकल्पित छौं।
0: नेकपा एमाले 13 जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ। आज बसेको स्थायी कमिटिको बैठकले उहाँहरूलाई पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। पार्टी सचिव महेश बस्नेतका अनुसार मनोनित हुनेमा तेजेन्द्र केसी, मीनप्रसाद गुरूङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ तप्र प्रसाद शाह, तेजमान कन्दङ्गवा, टंक आङबुहाङ, नवीन रोका मगर र डबल पाण्डे रहनु भएको छ। बैठकले पार्टीका वडा स्तरीयका कमिटिहरूको अधिवेशन, आगामी मंगसिर 26 नगर र गाउँपालिका तहका कमिटिहरूको अधिवेशन पुष 4 गते गर्ने निर्णय भएको छ। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खोल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म वैकल्पिक कागजातका आधारमा 2 चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा उपलब्ध गराउन आदेश दिएको हो। अधिवक्ता सरिता अधिकारीले दायर गरेको रिटमाथि सुनवाई गर्दै अदालतले राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। यसअघि नेपाल राष्ट्र बैंकले पुराना खातावालालाई समेत असोज मसान्तसम्म राष्ट्रिय परिचय पत्र अध्यावधिक गर्ने निर्देशन दिएको थियो। साझा खबरमा अब खेल खबर। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिका 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दोकी पोलिसा गन्दर्बनले चीनको हाङझाउमा भएको 4 संस्करणमा काँस्य जितेकी थिइन्। पोलिसा पेरिस पारालिम्पिकी पनि काँस्य पदक विजेता हुनुहुन्छ। यसअघि टोलीको एक कार्यक्रमका बीच विदाई गरिएको थियो। खेल यही कार्तिक 1-7 गतेसम्म हुनेछ। पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन्।
2: बाढ़ी प्रभावित क्षेत्रमा आफ्नो नागरिकता हराएका व्यक्तिहरूले प्रतिलिपि सजिलै निकाल्न सक्ने
3: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछि नागरिकतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरेर यहाँ पेश गर्ने।
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र पाको पुस्ताको साहित्य र ज्ञान बाँड्न सक्रिय हुनुपर्ने आह्वान लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
8: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
10: तपाई बाढ़ीमा नष्ट भएको वा हराएका आफ्नो नागरिकता बनाउने तयारीमा हुनुहुन्छ? अर्को नागरिकता लिन तपाईले वडा कार्यालयबाट भर्नुपर्ने फारम चाहिँ के छ त? नुवाकोट जिल्लाका सीडीओ शम्भु प्रसाद रेग्मी।
3: पहिला बनाइसकेको नायताको हकमा चाहिँ त्यसपछि लिने नायतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नायताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नायताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरेर यहाँ पेश गर्ने। यदि त्यो प्रतिलिपि छैन भने त्यही प्रतिलिपि लिएर यहाँ हामी कहाँ आउने? अब हामीको यहाँ कम्प्युटरमा हुन्छ, त्यसलाई हामी त्यही कम्प्युटरको विवरण हालेर अथवा हामीसँग ढड्डा छ, ढड्डाको विवरण हालेर उहाँलाई नायता उपलब्ध गराउँछौँ। त्रिसुरीको पारिपट्टिको केही सेवा गरेर यहाँ आउनुभयो भने र केही डकुमेन्ट ओडाबाट ल्याउन पनि छुट भयो भने हामीले चाहिँ ओडामा फोन गरेर हामीले इमेल मार्फत मगाउँछौँ। किनभने उता जानलाई सहिलो छैन, अहिले ट्विनबाट जानु आउनु गर्दाखेरि असहज स्थिति भएको हुनाले कुनै पनि मालपुर कार्यालयमा लालपुर्जा लिन जानु पर्यो भने अब त्यहाँ नायताको विवरण ल्याऊ भन्यो भने मालपोत कार्यालयको त्यहीँको कर्मचारीहरूले जिल्ला प्रशासनमा सम्पर्क राखेर निजको नायता विवरण यहाँबाट माग्ने कार्यालयले, र त्यो आधारमा नै उहाँलाई त्यहीँ बसिकन सेवा सहजीकरण गर्ने भन्ने एउटा त्यस्तो व्यवस्था चाहिँ हामीले गरेका छौँ। त्यही अनुसार सबै कार्यालयलाई मैले कार्यालय प्रमुखको बैठकमा पनि यो एउटा निर्देशन दिएको अवस्था चाहिँ छ।
10: नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय जानु अघि वडा कार्यालयबाट प्रतिलिपि नागरिकताको फारम भरेर साथैमा लैजानुपर्छ। नुवाकोट जिल्लाका सीडीओ शम्भु प्रसाद रेग्मी। नुवाकोट विदुरकी प्रेममाया श्रेष्ठ पेशाले महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ। अब एकैछिन सुनौ बाढीपछि प्रेममायाको अनुभव।
11: आफ्नो मन मिलेर साथीहरूसँग कुरा राख्ने, सेयर गर्ने, अनि त्यसरी डराउनु पर्दैन भन्ने अब मा अब अन्त अन्त हेरेर नै आफ्नो मनका कुराहरू साथीभाइसँग पोख्ने। त्यही गर्भवती अवस्थामा तपाईँहरूलाई परेको समस्याहरू चाहिँ हामीलाई भन्नुहोस्, हामी चाहिँ अब कुन ठाउँमा स्वास्थ्य संस्थाहरूमा पुर्याउने वातावरण मिलाउँछु। अब बच्चाहरूलाई रुवाखोकी लायो भने पनि, अब झाडा पखाला लायो भने पनि हामी चाहिँ अब स्वास्थ्य संस्थामा पठाउने वातावरण मिलाउँछु, अब हस्पिटल पुर्याउने वातावरण मिलाउँछु। तपाईँहरूले चाहिँ हामीहरूलाई चाहिँ समस्या परेको कुराहरू चाहिँ हामीसँग चाहिँ व्यक्त गर्नु।
10: गाउँघर डुल्दा बालबालिका, गर्भवती अनि सुत्केरी महिलाको स्वास्थ्यको जानकारी दिइरहने अनि गाह्रो अप्ठ्यारो पर्दा स्वास्थ्य संस्थामा लैजान सल्लाह दिने विदुर नगरपालिका नुवाकोटकी महिला स्वास्थ्य स्वयंसेविका प्रेममाया श्रेष्ठ। तपाईले धादिङ हुँदै विभिन्न जिल्ला जानु अघि पृथ्वी राजमार्गको जानकारी लिन चाहिँ नभुल्नुहोस् है। धादिङको गलौदीमा त्रिशुली नदीले सड़क कटान गर्दा आउत जाउतमा समस्या आइरहेको छ। राजमार्गको जानकारी लिन प्रहरीको 100 र ट्राफिक प्रहरीको 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पाका पुस्ता साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्ने।
12: मैले पाँचवटा किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु।
2: पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेखनमा व्यस्त हुँदै आउनुभएका डाक्टर मुकेश कुमार चालिसीसँगको विशेष कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
14: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
16: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सन्तान जन्मिएदेखि नै आमा बाबुले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख, सुरक्षा र भविष्यमा ठूलो प्राथमिकता दिन्छन्। तर बुढेसकाल लागेपछि एक्लै हुँदै जानुपर्ने बाध्यता छ। यस्तो अवस्थामा पनि पाका पुस्ताले आफूलाई सक्रिय र सृजनशील बनाउन आवश्यक छ। साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्न सक्ने। पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेख्दै आउनुभएका डाक्टर मुकेश कुमार चालिसेको अनुभव छ। अब उहाँसँगको कुराकानीको पालो।
12: पाको पुस्तक के छ त, यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू, विशेष गरी जापानका, जहाँ 100 वर्ष नआएका धेरै मान्छेहरू छन्, त्यो ठाउँ हेर्न पनि म जापान गए। त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो। त्यो दुःख भौतिक मात्रै होइन, मानसिक रूपले पनि दुःख, रोगको हिसाबले पनि दुःख। यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थाले। अब 15-20 वटा 25 वटा लेख भएपछि एउटा किताब निकाल्थे। त्यसो गर्ने क्रममा मैले 5 वटा किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु। जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु।
2: जस्तो 58-60 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ, अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन्, अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन्।

0: गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि, त्यस्तो फरक हुन्छ तपाईँ काम गर्दा?
1: हो, यो गलत हो। यो चाहिँ नि खोकिलामा सुन राखेर रा, अथवा नोट राखेर रा, भोकै बस्नु जस्तै हो। किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभवको खानी हो। हो, सरकारले अथवा संस्थाले 50-55 वर्षपछि त काम लाग्दैनस् भनेर जस्तरी निकालिदिन्छ, तर उसले त 50-60 वर्षको अनुभव छ। अब यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ, हिजोको अवस्थालाई क्यारी अन गर्ने, जसरी रिले दौड़मा अगाडिको दौड़िरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौड़ेर रिले दौड़ पूरा हुन्छ। मानव सभ्यता भनेको पाको पुस्ताको अनुभवलाई वयस्कहरूले लिँदै वयस्कले भर्खरका पुस्ताहरूलाई, अचेलको चलन चल्तीको भाषामा जेनजीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानु पर्ने।
0: हजुर, अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन, तर युवा पीढ़ी चाहिँ अब घर छोडेर हिँडिया छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ, तर घरमा त एक्लै बा आमा हुनुहुन्छ होइन, अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला?
1: होइन, अब मुख्य कुरा के बुझिदिनु पर्यो भने मान्छे भनेको यो पृथ्वी भरिरहेका विभिन्न प्राणीहरू मध्ये सबभन्दा ठूलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो। त्यो हुनाले त तपाईँ हामी स्टुडियोमा बसेर अब अहिले सुरमुखका बाँदरका अथवा धनकुटाका बाँदरका चितवनका गैंडाका उसका कोशीका अर्नाका कुरा गर्न सक्छौ, तर कोशीका अर्ना अथवा चितवनका गैंडाले हाम्रो कुरा गर्दैनन्। हाम्रो चाहिँ यो सीआरआई स्टुडियो अथवा यो हाम्रो रेडियो स्टेशन यस्तो छ भनेर कुरा गर्दैन, तर हामी चाहिँ तिनीहरूका कुरा गर्छौं। यो मतलब के हो भने हाम्रो क्षमता नै बढ़ी छ, हामी आफू बाहेक अरूलाई हेर्न सक्छौ। र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो, यो समाजमै रहन्छ। हामीले हेर्दाखेरि के देख्नु पर्यो भने जनावरमा पनि साह्रै बुद्धिमान माउरी, कमिला, हात्ती यिनीहरूका परिवारमा कसरी हेरिन्छ, यिनीहरूमा बुढाबुढी भए बिरामी भए भने कसरी हेरिन्छ, यो कुरालाई पनि ध्यान दिनु पर्यो नि। एउटा जनावरले आफ्नो समूहको बुढाबुढी, अशक्त र उसमा परेका, अभरमा परेकाहरूलाई मदत गर्छ भने हामी मान्छेले गर्नु पर्दैन? अनि हामी मान्छेले मान्छेकै जातिलाई चाहिँ सहयोग गर्नुपर्छ भने आफ्नै बा आमा हजुरबा हजुरआमाहरूलाई माया गर्नु पर्दैन अथवा उनीहरूसँगै रहनु पर्दैन? हामी सोचौ त जिन्दगी भनेको त ज्ञान गुण र उसले गरेको सुकर्मले अगाडि बढ़ने हो। त्यो हुनाले त हामी तपाईँ हामी नचिने पनि भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौं, शेक्सपियरलाई सम्झिन्छौं, विलियम ओडसर्सलाई सम्झिन्छौं। हामीले भेट्या छैन तर ज्ञानका आधारमा हामीले भेट्यौं होइन, तर त्यो बेलाको करोड़पतिलाई कसले सम्झिन्छ होइन? भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र? भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो र सामाजिक प्रणाली सबभन्दा प्रमुख कुरा हो। यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ। त्यसले गर्दा म त के भन्छु भने मानिसको जीवन जिउने क्रममा पाका मान्छेको प्रोत्साहनमा उहाँहरूलाई आदर गर्दै जब नयाँ पुस्ता अगाडि बढ्छ तब मात्रै त्यसबाट देशको समाजको सबैतिर विकास हुन्छ। किनभने अन्तर्राष्ट्रिय रूपमै यो बुढाबुढी अथवा पाका मान्छेको समूहहरूले गरेका अध्ययनमा के देखिएको छ भने पाका मान्छे भएको घरका केटाकेटीहरू गलत बानी स्वभाव भएका हुँदैनन्। पाका मान्छेहरूमा पनि सरकारले एउटा श्राद्धमा चाहिँ अक्षता लगाइदिए जस्तो गरेर मासिक अब ऊ दिने चलन छ होइन, अलिकति त्यो रकम दिने चलन छ। 100 रुपियाँबाट मनमोहनको पालामा शुरू भएको कुरा अहिले 4,000-5,000 पुगिसक्यो, तर यो पनि अध्ययन बिना खालि भोट बटुल्ने उपाय जस्तो गरिएको छ। यसलाई मान्छेको आवश्यकता अनुसार वितरण गर्नुपर्छ र उसलाई वितरण गर्न स्थानीय सरकार नै अगाडि हुनुपर्छ, किनभने त्यही रकम पनि हिनामिना गर्नलाई विभिन्न ठाउँमा पाका मान्छेलाई दुर्व्यवहार भएको र हत्या समेत भएका घटनाहरू अचेल देखा परेका छन्। र करोड़पतिले नै त्यही 4,000-5,000 को आश गर्ने र गरीबले पनि त्यही गर्ने गर्नु हुँदैन।

0: नुवाकोटको बेत्रावतीमा बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गरदुईमा त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़क खुलाउने कार्य तीव्र पारिएको छ। कांग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गतको पदाधिकारीको मतगणना जारी रहेको छ। एमाले 13 जना नेताहरूलाई केन्द्रीय कमिटि सदस्यमा मनोनयन गरेको छ। राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजबाट बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित बैंकहरूलाई सर्वोच्च अदालतले परमादेश दिएको छ। र जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
2: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
1: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
2: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ट्ज।
4: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
5: यस समयको साथमा जेटु सुनसादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9842939399।
3: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
4: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
3: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
4: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौ।
3: एसई वा सो भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ, एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
4: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिक्लेढुङ्गा पोखरा।
3: सम्पर्क मोबाइल 9800103260 र फोन 0167531366।
4: डाफे हस्पिटालिटी एकाडेमी, सेपिङ हस्पिटालिटी लिडर्स।
0: रेडियो आदिखोला 105.4।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250। बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
2: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
4: जितु सुनचाँदी पसल वालिङ 8 भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9841668251।
3: रेडियो आदिखोला 105.4।

0: एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063 440 594।

0: दिदी तपाई यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
1: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
0: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेट भित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
1: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
2: सार्वजनिक हितका लागि रेडियो आदी खोला 105.4 मेगाहर्ज
3: आहा कति राम्रो हो बाली नाली बिउ नै राम्रो हो कि मल पनि राम्रो हो
4: बिउ र मल दुवै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो कहाँ पाइन्छ दाई
4: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364 41 6 96
5: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त
6: हेर हेर भाँडा सबै फ्याँकेर नरिसाऊ न तिमी भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ त्यही गइहाले भइहाल्छ नि
7: रेडियो आदि खोला 105.4

0: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
1: ठाउँ रेडियो आदि खोला।

0: यस समयको साथमा जेटुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
1: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा ताज बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यदि बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज आइतबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 देखि 7:15 सम्म आदि खुला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खुला,
1: 9 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: 12:30 देखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीत संगीतहरू,
2: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बेसीका भाका,
1: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म गीत संगीत,
2: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
1: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
2: 6:30 देखि 6:50 सम्म आदि खुला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
2: 9 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: 9:15 देखि 10 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: 10:30 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 साल असोज 25 गते आइतबार आश्विन कृष्ण प्रतिपदा घटस्थापना नवरात्रारम्भ 11 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
3: आजदेखि बड़ा दशैं शुरू, घर घरमा घटस्थापना र जमरा राखिँदै प्रश्न उठाएर उदाएका गगन जवाब दिने ठाउँमा सानिपामा उपसभापति र महामन्त्रीको मतगणना जारी। सरकारी विधेयकमा चुनावी कार्ड, ओलीको सूचीमा एमाले नेताहरूको असन्तुष्टि र बढ़दो असन्तुष्टिले दिल्ली अशान्त लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको गोठमा एउटा भैँसी अनिवार्य शीर्षकको शुभ समाचार।
0: सर्लाहीको उत्तरी भेगका किसानले पछिल्लो समय कम्तीमा एउटा दुहुनो भैंसी अनिवार्य नै पाल्न थालेका छन्। भैंसीको दूध बेचेर घर खर्च टार्न सहज भए पनि किसानले गोठमा कम्तीमा एउटा भैंसी भए पनि पाल्न थालेका हुन्। उत्तरी भेगको घारी बथान, देउराली, परमानीपुर, जियोचोर, रानीगंज लगायत क्षेत्रमा घर घरबाटै डेरी संचालक तथा सहकारी संस्थाले दूध खरीद गरिदिन थालेपछि किसानको भैंसी पालनतर्फ आकर्षण बढ़ेको हो। गाउँबाट भैंसीको दूध प्रति लिटर 75 देखि 90 रूपियाँसम्म बिक्री हुने गरेको किसानले बताएका छन्। लालबन्दी नगरपालिका 15 देउरालीका कविता रायमाझीले दूध बेच्न सहज रहेकाले घर व्यवहार धान्न गाउँमा कम्तीमा एउटा भए पनि भैंसी पाल्न थालेको बताउनुभयो। खेतीपाती सम्हालेर पनि एउटा भैंसीको दूध बेचेर महिनामा 8-10 हजार सजिलै आर्जन भइरहेको र त्यसबाट घर खर्च धान्न निकै सहज भएको रायमाझीले बताउनुभयो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: हेल्दी हो।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग मनैदेखि वाउ।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपालीहरूको महान पर्व बड़ा दशैं आजदेखि शुरू भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै यस वर्षको दशैंको औपचारिक शुरूआत भएको हो। घटस्थापनाका अवसरमा देशभरका हिन्दू धर्मावलम्बीहरूले घर घरमा देवी दुर्गा भवानीको आह्वान गर्दै वैदिक विधिपूर्वक पूजा आराधना गरी जमरा राखिरहेका छन्। आजदेखि शुरू भएको नवरात्रीमा नौ दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ। दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा घरको पूजा कोठा वा दशैं घरमा दियो कलश र गणेश स्थापना गरी देवी दुर्गाको आह्वान गरिन्छ। शुभसाहितमा माटो वा बालुवा राखिएको पत्रमा जौ छरेर जमरा उमार्ने परम्परा छ। नौ दिनसम्म विधिपूर्वक पूजा गरी हुर्काइएको जमरा विजया दशमीका दिन देवीको प्रसादका रूपमा मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्दा लगाउने गरिन्छ।
3: नेपाली खबरमा अब कांग्रेस महाधिवेशनको पछिल्लो अपडेट। नेपाली कांग्रेसको पन्ध्र महाधिवेशन अन्तर्गत पदाधिकारी तर्फको मतगणना जारी रहँदा पछिल्लो परिणाम अनुसार उपसभापति र महामन्त्री पदमा रोचक प्रतिस्पर्धा देखिएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 1025 मतगणना हुँदा खुल्ला उपसभापतिमा डाक्टर चन्द्रकान्त भण्डारी र खुल्ला महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता बनाएका छन्। दुई पदका लागि भइरहेको खुल्ला उपसभापतिको प्रतिस्पर्धामा डाक्टर चन्द्रकान्त भण्डारी 543 मतसहित पहिलो स्थानमा अग्रता कायम गर्न सफल भएका छन्। दोस्रो स्थानमा इन्जिनियर मधु आचार्य 295 मतसहित पछ्याइरहेका छन् भने गोविन्द भट्टराई 245 मत र सुरेन्द्र राज पाण्डे 244 मतसहित कड़ा प्रतिस्पर्धामा छन्। त्यस्तै दीपक गिरीले 212, धनराज गुरूङले 176 र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 118 मत प्राप्त गरेका छन्। एक पदका लागि भएको समावेशी उपसभापतितर्फ विनोद कुमार चौधरी 301 मतका साथ शीर्ष स्थानमा रहेका छन्। उनलाई जीवन परियारले 246 मतसहित कड़ा टक्कर दिइरहेका छन्। त्यसै गरी फर्मुला मंसूरले 143, सीता गुरूङले 131 र रंजित कण्डले 87 मत पाएका छन्। दुई खुला महामन्त्री पदका लागि भएको निर्वाचनमा प्रदीप पौडेल 595 मतसहित शीर्ष स्थानमा छन्। दोस्रो स्थानमा अमर सिंह पुन मगर 399 मतसहित अघि देखिएका छन् भने उदय शमशेर राणा 323 मतका साथ तेस्रो स्थानमा रहेका छन् भने डाक्टर सुनिल कुमार शर्माले 259 मत प्राप्त गरेका छन्। त्यसै गरी गुरूराज घिमिरेले 149, नयन सिंह महरले 111, शंकर तिवारीले 17 र डाक्टर सन्तोष उपाध्यायले 16 मत प्राप्त गरेका छन्। एक पदका लागि भएको महिला महामन्त्रीको प्रतिस्पर्धा अत्यन्तै रोचक बनेको छ। डाक्टर डिला संग्रौला पन्तले 481 मतका साथ अग्रता लिएकी छन् भने महालक्ष्मी उपाध्याय डिनाले 436 मतसहित उनलाई पछ्याइरहेकी छन्। अर्की उम्मेद्वार रीता खनालले भने 126 मत प्राप्त गरेकी छन्। मतगणना कार्य तीव्र गतिमा अघि बढ़िरहेको र अन्तिम परिणाम आउन अझै केही समय लाग्ने निर्वाचन समितिले जनाएको छ। मतगणना गैरातीदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको कांग्रेसको मीडिया सेन्टर प्रमुख जीवन भण्डारीले जानकारी दिनुभयो।
2: यसैबीच हामी यति बेला मीडिया सेन्टरमा जोड़िन्छौं। नेपाली कंग्रेस मीडिया सेन्टरबाट केदार दाहाल यति बेला हाम्रो प्रत्यक्ष सम्पर्कमा आइसक्नु भएको छ र मतगणनाको पछिल्लो जानकारी र त्यहाँको अवस्थाबारे जानकारी लिन्छौं। केदारजी, स्वागत छ नेपाली खबरमा। यति बेला हामी केदार दाहालसँग सम्पर्क गर्ने प्रयत्न गरिरहेका छौं। नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनपछि अहिले उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायतका अन्य विविध पदहरूको मतगणना भइरहेको छ र अहिलेसम्मको मत परिणाम हेर्ने हो भने निकै रोचक देखिएको छ, निकै प्रतिस्पर्धात्मक देखिएको छ। एकले अर्कोलाई पछ्याइरहेको, एकले अर्कोलाई उछिनिरहेको अवस्था देखिएको छ र यसै विषयमा अहिले यो मतगणना कसरी अगाडि बढ़िरहेको छ र यो कसरी अगाडि बढ़छ अनि यो कति समयसम्म सम्पन्न होला भन्ने सन्दर्भमा यति बेला हामी सम्पर्क गर्ने प्रयत्न गरिरहेका छौं। उहाँसँग सम्पर्क भएपछि यस विषयमा हामी जानकारी गराउनेछौं।

0: प्रतिशत मत प्राप्त गर्नुभएको छ। खड्गीले 5.35% मत पाउँदा 0.77% मत बदर भएको छ भने थापाले खड्गीभन्दा 6209 मत बढ़ी प्राप्त गर्नुभएको हो। नेपाली कांग्रेसको राजनीतिमा नवनिर्वाचित थापाले लामो समय प्रश्न उठाउनुभयो। कहिले विद्यार्थी आन्दोलनबाट, कहिले संसदबाट त कहिले पार्टीका आन्तरिक मंचहरूबाट उहाँले परम्परागत नेतृत्वलाई चुनौती दिनुभयो। थापाले पुस्तान्तरणमा जोड़ दिँदै पार्टीको कार्य शैली बदल्न निरन्तर चेतावनी समेत दिनुभएको थियो। अब भने थापा आफै प्रश्नको सामना गर्नुपर्ने ठाउँमा पुग्नु भएको छ। 15 महाधिवेशनबाट सभापति बन्नुभएका थापाका लागि पहिलो चुनौती पार्टीलाई एकताबद्ध बनाउनु हो। फरक मत राख्ने समूहलाई एउटै संगठनभित्र समेट्ने जिम्मेवारी उहाँको काँधमा आएको छ। गगन थापाले आगामी 4 वर्ष नेपाली कांग्रेसको नेतृत्व सम्हाल्ने मौका पाउनु भएको छ।
1: सरकारी विधेयकमा चुनावी कार्ड शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। स्थानीय चुनाव नजिकै गर्दा सरकारले नागरिकका दैनिक जीवनसँग जोड़िएका विषय समेटेर धमाधम विधेयक ल्याइरहेको छ। पहिलो घर बनाउने विपन्न परिवारलाई अनुदान, शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत, भूमिहीन दलितलाई जग्गा, आमालाई 6 महिना सुत्केरी दिँदा फोहोर व्यवस्थापनमा नयाँ प्रणाली, आमालाई 6 महिना सुत्केरी विदा र फोहोर व्यवस्थापनमा नयाँ प्रणाली व्यवस्थापन गर्ने विषय फरक फरक विधेयकमा आएका छन्। झट्टसुन्दा चुनावी नारा जस्ता लाग्ने यी विधेयक प्रतिनिधि सभामा दर्ता भएका छन्। केही नियमावली संशोधन वा कानूनी मस्यौदाका चरणमा छन्। 2079 साल वैशाख 30 गते स्थानीय तहको चुनाव भएको थियो। उक्त चुनावबाट निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल सकिँदैछ। यही बेला सरकार पनि धमाधम जनताले सोध्न सक्ने सम्भावित प्रश्नको जवाफ दिने र नागरिकमा विश्वास आर्जन गर्ने गरी विधेयक ल्याइरहेको हो। सरकारले भवन ऐन संशोधन विधेयक मार्फत आर्थिक रूपमा विपन्न परिवारलाई पहिलो घर बनाउन सहयोग गर्ने प्रस्ताव गरेको छ। प्रस्ताव अनुसार अति विपन्न परिवारले घर निर्माणका लागि संघीय र प्रदेश सरकारबाट गरी कम्तीमा 75,000 रूपियाँ अनुदान पाउन सक्नेछन्। संघीय सरकारले 50,000 र प्रदेश सरकारले कम्तीमा 25,000 रूपियाँ उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। यस विषयमा रासोपा प्रवक्ता जगदीश खरेलको भनाई छ, चुनावको प्रक्रिया आफ्नो हिसाबले जान्छ, कानून निर्माणको आफ्नै प्रक्रिया छ, यी दुवै काम आफ्नै ढंगले हुन्छन्। सरकारी विधेयकमा चुनावी कार्ड शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
0: ओलीको सूचीमा एमाले नेताहरूको असन्तुष्टि शीर्षकमा खबर छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका स्थायी कमिटी र पोलिट ब्यूरो सदस्य चयनका लागि एकतर्फी रूपमा नाम प्रस्ताव गर्न खोजेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ। वरिष्ठ नेता विद्यादेवी भण्डारी सहित उपाध्यक्ष, उपमहासचिव, सचिव तथा स्थायी कमिटिका नेताहरूले निश्चित मापदण्ड, सहमति र संगठनात्मक सन्तुलनका आधारमा जिम्मेवारी बाँडफाँड गर्नुपर्ने अडान राखेपछि कमिटी गठन प्रक्रिया अन्यलमा परेको हो। बिहिबारदेखि 3 दिनसम्म चलेको पार्टी स्थायी कमिटिको पहिलो बैठकले राष्ट्रिय भेला आयोजना गर्ने, ओडा तथा पालिका तहका अधिवेशन गर्ने र केन्द्रीय कमिटिमा सदस्य मनोनयन गर्ने लगायतका निर्णय गरेको छ। तर स्थायी कमिटी र पोलिट ब्यूरो गठन गर्दा नयाँ तथा पुराना नेताबीच सन्तुलन मिलाउने, युवालाई प्राथमिकता दिने र छुटेका भूगोल तथा समुदायलाई समेट्ने विषयमा नेताहरूबीच मतभेद देखिएको छ। ओलीले नाम प्रस्ताव गर्न खोजेपछि नेताहरूको आपत्ति, विचार र मापदण्डले चाल्नुपर्नेमा विद्या भण्डारीको जोड़, 40 वर्ष मुनिका युवालाई प्राथमिकता दिन योगेश भट्टराईको सुझाव, केन्द्रीय कमिटिमा 13 जना मनोनित, रिक्त जिल्लामा अध्यक्षीय जिल्ला तहबाटै अध्यक्ष तोक्ने निर्णय, मंगिर पहिलो साता राष्ट्रिय भेला लगायतका निर्णय हिजो भएका छन्। ओलीको सूचीमा एमाले नेताहरूको तीव्र असन्तुष्टि चुलिएको छ।
1: शनिबार बिहानैदेखि भारतको नयाँ दिल्लीमा 35,000 सुरक्षाकर्मी परिचालन गरियो। कक्रोच जनता पार्टी सीजेपीले गरेको आन्दोलनलाई दबाउन भारत सरकारले सुरक्षाकर्मी तैनात गरेको थियो। भारतमा केही समयदेखि कक्रोच जनता पार्टीको अगुवाईमा चलिरहेको विद्रोहले दिल्ली अशान्त बनेको छ। एकातिर नयाँ युवाहरूको विद्रोह फैलिरहेको छ भने अर्कोतिर विपक्षी दलहरूले सरकार विरूद्ध अभियान चलाएका छन्। बढ़दो असन्तुष्टिले दिल्ली अशान्त शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।